0: आदेशलाई आयोगले आफूखुशी व्याख्या गर्दै छानबिन जारी राख्ने सूचना निकालेपछि अदालतले त्यसलाई कार्यान्वयन नगर्न नयाँ आदेश दिएको हो। सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो। यो आदेशसँगै अब आयोगले सर्वोच्च अदालतको पूर्ण इजलासबाट अन्तिम फैसला नआएसम्म कुनै पनि सार्वजनिक पदाधिकारी, पूर्व न्यायाधीश, पूर्व सैनिक वा अन्य कसैको पनि सम्पत्ति विवरण माग्न र छानबिन गर्न पाउने छैन। सम्पत्ति छानबिनको काम तत्कालका लागि रोक्न सर्वोच्चको आदेश शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: नेपाल र भारतबीच रहेका दुईवटा 400 केवी अन्तर्देशीय प्रसारण लाइनबाट 1650 मेगावट बिजुली निर्यात र 1400 मेगावट आयात गर्ने बाटो खुलेको छ। बुधबार सम्पूर्ण नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको 13 बैठकले 400 केवी क्षमताका ढल्केवर सीतामढ़ी प्रसारण लाइन मार्फत संयुक्त रूपमा निर्यात र आयात गर्न सकिने अधिकतम विद्युतको क्षमता तोकेको हो।
0: दक्षिण कोरियाले आगामी वर्ष सन् 2027 लागि न्यूनतम ज्याला तोकेको छ। दक्षिण कोरियाको न्यूनतम ज्याला आयोगले सन् 2027 लागि प्रति घण्टा न्यूनतम तलब 10,700 बोन निर्धारण गरेको छ। हाल कोरियामा प्रति घण्टा 10,320 बोन न्यूनतम तलब छ। यो 3.7% वृद्धि हो। नयाँ न्यूनतम तलब 2027 जनवरी 1 लागू हुनेछ। कोरियामा न्यूनतम तलबमा 3.7% वृद्धि शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बीच जल तथा मौसम जन्य विपद जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने सम्झौता सम्पन्न भएको छ। बुधबार भएको उक्त सम्झौता पत्रमा नेपाल टेलिकम तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाड़ी र विभाग तर्फबाट महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार देशभरका विभिन्न जोखिमयुक्त स्थानमा रहेका नेपाल टेलिकमका सक्रिय ग्राहकलाई जल तथा मौसम जन्य विपद सम्बन्धी प्रकोप तथा विपद जोखिमको पूर्व सूचना तथा तत् सम्बन्धी जानकारी 1155 सर्ट कोड प्रयोग गरी एसएमएस मार्फत पठाइनेछ। जस अनुसार वर्षा हावाहुरी चट्याङ हिमपहिरो हिमपात हिमादि तातो हावाको लहर शीतलहर धुम्रपात बाढ़ी आकस्मिक बाढ़ी पहिरो हिमपात विस्फोट र डढ़ेलो जस्ता प्रकोपहरूको पूर्व सूचना पठाइनेछ।
2: काठमाडौँ उपत्यकामा वर्षौंदेखि सड़कका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट टेलिफोन तथा टेलिभिजनका तार व्यवस्थापन गर्ने सरकारले समय सीमा सहितको कार्ययोजना बनाएर अघि बढ़न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
1: बजारमा गोलभेडा प्रति किलो 50-60 रूपियाँमा बिक्री भइरहेका बेला आफूहरूले किलोको 8 रूपियाँ मात्र पाएको भन्दै किसानले बुधबार माइतीघरमा गोलभेडा फालेर प्रदर्शन गरेका छन्। काठमाण्डु आसपास टनेल खेती मार्फत गोलभेडा उत्पादन गर्दै आएका किसानले युवा किसान सञ्जालको नेतृत्वमा माइतीघरमा प्रदर्शन गर्दै बजारमा बिचौलियाको प्रभाव नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन्।
2: नेपालको कुखुरा उद्योग यति बेला गम्भीर संकटबाट गुज्रिरहेको छ। विभिन्न जिल्लामा बर्ड फ्लूको संक्रमण फैलिँदै जाँदा करोड़ौं रूपियाँ बराबरका कुखुरा अण्डा र दाना नष्ट गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
1: चिया पसल होटल तथा रेस्टुराँहरूले सरकारले तोकेको खाद्य स्वच्छताको नियम पूर्ण रूपमा पालना गर्नुपर्छ तर पछिल्लो समय खाद्य सेवा प्रदायकहरूले नियम पालना नगरेको पाइएकाले नियम पालना गर्न खाद्य तथा गुड़ नियन्त्रण विभागले कड़ा चेतावनी दिएको छ। गुनासो आएपछि विभागले चेतावनी स्वरूप सूचना जारी गरेको छ। पछिल्लो समय फोहोर भएको बासी खानेकुरा बिक्री गरेको गुनासो आइरहेकाले खाद्य सेवा प्रदायकले मापदण्ड तथा नियम पालना नगरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 दफा 25 बमोजिम कार्यवाही हुने चेतावनी दिएको छ।
2: शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावलीका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै शैक्षिक परामर्श व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन्। शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले बुधबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावलीमा उल्लेख केही प्रावधानले शैक्षिक परामर्श व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको भन्दै आन्दोलनको घोषणा गरेका हुन्।
1: लुम्बिनी प्रदेश प्रहरीले नक्कली नोट छापेरण सहित 6 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेबाट 622 थान 1000 रूपियाँ दरका नक्कली नेपाली नोट बरामद गरेको छ। नक्कली नोट छाप्ने गृहका 6 जना सहित नक्कली नोट छाप्ने उपकरण पनि बरामद गरिएको छ।
2: नेपालको चिया निर्यातको प्रमुख गन्तव्य रहँदै आएको भारतीय बजारमा पटक पटक गैर भन्सार अवरोध सृजना भएपछि नेपाली किसान उद्योगी र व्यवसायीहरूले वैकल्पिक बजारको खोजी गर्न सरकारसँग माग गरेका छन्। निर्यातमा भारतमाथिको एकल निर्भरता र नाकामा हुने निरन्तरको झमेलाका कारण चिया क्षेत्र नै संकटमा पर्न थालेपछि कूटनैतिक पहल मार्फत चीन बंगलादेश पाकिस्तान र खाड़ी मुलुकहरूमा नेपाली चियाको स्थायी बजार सुनिश्चित गर्नुपर्ने आवाज उठ्न थालेको हो।

0: The most popular channel that is bonus pound.
1: It's a top energy show.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका इरान बीच तनाव बढ़ते गए पछि ईरानी रिवोल्यूशनरी गार्ड कोप्स आईआरजीसी ले पश्चिम एशिया क्षेत्र का सभी प्रमुख व्यापारिक करिडोर बन्द करने चेतावनी दिएको छ। ईरानी संचार माध्यमहरूका अनुसार अमेरिका र उसका सहयोगीलाई फाइदा हुने सबै निर्यात करिडोरहरू बन्द गर्ने चेतावनी आईआरजीसीले दिएको हो।
4: अब खेल खबर। अमेरिकाको एटलान्टामा भएको नाटकीय सेमी फाइनलमा अर्जेन्टिनाले अन्तिम समयमा दुई गोल गर्दै इंग्ल्याण्डको विश्वकप जित्ने सपना फेरि एकपटक चकनाचुर पारिदिएको छ। खेलको अन्त्यतिर अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गरेपछि इंग्ल्याण्ड मर्माहत बन्न पुग्यो। इंग्ल्याण्ड 60 वर्षपछि पहिलो पटक फाइनल पुग्ने लक्ष्यको निकै नजिक पुगेको थियो। अर्जेन्टिना अब सातौं पटक विश्वकपको फाइनल खेल्दै लगातार दोस्रो पटक विश्व विजेता बन्ने संघारमा पुगेको छ। विश्व फुटबलका दुई कट्टर प्रतिद्वन्दी बीचको यो खेल निकै आक्रामक र प्रतिस्पर्धात्मक रहेको थियो। खेलको पहिलो 33 मिनटसम्म दुवै टोलीले गोलका लागि कुनै ठोस अवसर सृजना गर्न सकेका थिएनन्। खेलको 55 मिनटमा मोर्गन जोर्जर्सको सटीक क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए। तर इंग्ल्याण्डको सफलताको प्रतीक्षा अझै लम्बिएको छ भने अब इंग्ल्याण्डले तेस्रो स्थानका लागि फ्रान्सको सामना गर्नेछ। अर्जेन्टिना भने लगातार दोस्रो पटक विश्वकपको उपाधि उचाल्ने दाउका साथ आइतबार न्यू जर्सीको मैदानमा स्पेनसँग भिड्नेछ। 39 वर्ष 21 दिनको उमेरमा मेस्सी विश्वकप सेमी फाइनल खेल्ने इतिहासकै सबैभन्दा पाको उमेरका आउटफिल्ड खेलाड़ी बनेका छन्। उनले सन् 1958 कायम भएको 37 वर्षको कीर्तिमानलाई तोडेका छन्।
3: पालो नागरिक हुन नसकेका नेपाली शीर्षकमा भोजराज पौडेलको विचार कान्तिपुर दैनिकमा छापिएको छ। समाजको भूमिकालाई पनि कठोर रूपमा पुनर्परिभाषित गर्नुपर्छ। समाजले जवाफ दिनुपर्छ भन्नुको अर्थ राज्यलाई जिम्मेवारीबाट पन्छाउनु होइन। यसको अर्थ समाजले आफ्ना मागलाई भावनाबाट अनुशासनमा रूपान्तरण गर्नुपर्छ। घटना भएपछि केही दिन आक्रोश देखाएर सकिँदैन। टिकाउ दबाव र खबरदारी चाहिन्छ। सेवा सुधारका मननयोग्य माग पारदर्शिताको निरन्तर आग्रह र पहुँच संस्कृतिलाई अस्वीकार गर्ने सामाजिक सहमतिको आवश्यकता हुन्छ। समाजले थाकेर छोड्ने बित्तिकै राज्यको जडताले जित्छ र राज्यले नागरिकलाई निरन्तर निराश बनाइरह्यो भने समाजको थकान अझ बढ़छ। यो चक्र तोड्ने उपाय भनेको निरन्तर शान्त र दृढ़ माग हो, आवेग होइन। संस्थागत दबाव र खबरदारीकै जरूरी छ।
4: शोभा गेवालीको विचार नागरिक दैनिकमा छापिएको छ। पीड़ा देख्ने दृष्टि खै शीर्षकमा रहेको छ। राज्यको सफलता राजस्वको आकारले होइन नागरिकको अनुहारमा देखिने आशा सम्मान र आत्मविश्वासले मापन हुन्छ। विश्वास कमजोर भयो भने विकासका सबै दावी अर्थहीन बन्छन्। आर्थिक संकटको सबैभन्दा ठूलो मूल्य केवल बजारले तिर्दैन, परिवार युवा किसान उद्यमी र सम्पूर्ण समाजले तिर्छ। त्यसैले अर्थतन्त्र जोगाउनु भनेको नागरिकको भविष्य जोगाउनु हो।
3: हस्त अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: छाया क्षेत्र शिव मंदिर को सूचना।
1: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
0: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
1: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
0: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव मोबाइल 9841648515 र 9556875373।
1: छाङछाङले छाया क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति भिरकोट 4 छाङछाङ।

0: सुनिए सुना अहिले हाम्रो गर्नेमा छ बजे हुन्छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
1: मोबाइल नम्बर 9856054313 र 9841443842।
2: मूल्य होइन, स्वास्थ्य रोजौ।
0: रेडियो आदि खुला 105.4।

0: अनुरोध नमस्कार. आजको नेपाली बसबाट खेमबम उपस्थित भइसकेको छु. नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. त्यसै गरी डिजिटल प्लेटफर्ममा हाम्रो पात्र .com र नेपाली नेटवर्क .com मार्फत पनि नेपाली बस प्रसारण भइरहेको छ. काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बसलाई तपाईँहरू एकैसाथ सुनिराख्नु भएको छ. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बसमा हामी विभिन्न क्षेत्रका विषयमा छलफल र बहस गर्ने गर्दछौ. राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक क्षेत्रका व्यक्तिहरूसँग छलफल बहस गर्ने गर्दछौ र सीधा प्रश्नको सीधा जवाफ लिने गर्दछौ. किनभने नेपाली बहसमा हरेक नेपालीहरूको चाहिँ बोल्न पाउने अधिकारको सुनिश्चितता हुन्छ. हरेक नेपालीले आफ्नो सरकारप्रति खबरदारी गर्न पाउने अधिकारको सुनिश्चितता हुन्छ र सरकारले गरेका राम्रा कामहरूको चाहिँ नेपाली बहस मार्फत हामी प्रशंसा पनि गर्ने गर्दछौ. अब यो जनताको सरकार हो. जनताले 5 वर्षको म्यान्डेट दिएर पठाएको सरकार हो र सत्ता सबैभन्दा ठूलो सत्ता राम्रो भएन भने देशको प्रशासन र सुशासन राम्रो भएन भने पोलिटिक्स राम्रो हुन सकेन भने अहिलेको अवस्थामा निकै ठूलो अप्ठ्यारो परिस्थिति हुन सक्ने स्थिति छ. आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ. नेपाली कंग्रेसले देउबा ओलीको गठबन्धन तोडेको छ. जेएनजी आन्दोलनले संघबाट बढारिए पनि पुराना दल सुध्रिएका छैनन्. संघीय सरकारमा रहेको विस्तृत विकृत गठबन्धन संस्कृति तोडिए पनि प्रदेश सरकारमा पुरानै खेलहरू यतिखेर अझै पनि भइरहेका छन्. एकातिर एमालेको व्यवहारबाट सन्तुष्ट हुन सकिएन, अर्कोतिर जेएनजी आन्दोलनलाई हेर्ने दृष्टिकोण मिलेन. एमालेसँगको सहकार्यबाट मुक्त हुन चाहेका छौं भनेर नेपाली कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भनेका छन्. र अब नेपाली कंग्रेस तत्कालीन बेलाको सहकार्य र गठबन्धनबाट बाहिर निस्कन चाहन्छ. मिलेर खाने खालको जुन पद्धति र प्रवृत्ति यतिखेर थियो यो प्रवृत्तिलाई नेपाली कंग्रेसले अन्त्य गर्न चाहेको बताइएको छ. एमालेसँग सत्ता सहकार्य तोड्दै कंग्रेस कर्णालीमा कंग्रेस मन्त्रीको सामूहिक राजीनामा. सुदूरपश्चिममा एमालेका मन्त्रीहरू बर्खास्त भएका छन्। सत्ता समीकरणका लागि दलबीच छलफल जारी छ। बजेट संकट संविधान र कानून सम्मत खोज्नका निम्ति प्रयत्न भइरहेको छ र अन्य दलसँग संवाद भइरहेको पनि सुदूरपश्चिमका मुख्यमन्त्रीले बताए भने यता कर्णाली प्रदेशका मुख्यमन्त्रीले प्रदेश सभाको तेस्रो दल एमाले सरकारको नेतृत्व कंग्रेसलाई हस्तान्तरण गर्न नमानेपछि पहिलो र दोस्रो दल क्रमशः कंग्रेस र नेपाली कम्युनिष्ट पार्टीबीच सत्ता सहकार्यको छलफल चलिरहेको यतिखेर बताइएको छ. आदरणीय श्रोता, हामी नेपाली बसमा चर्चा गर्न चाहन्छौ. शेयर बजार सरकारसँग सशंकित छ तर शेयर बजारबाट बिचौलियाहरूलाई बाहिर निकालिसके पछाडि शेयर बजारबाट घोटाला घोपला गर्नेहरूलाई बाहिर निकालिसके पछाडि शेयर बजार हरियालीतर्फ उन्मुख हुने विश्लेषण र प्रक्षेपण भएको छ. अब सरकारले जति पनि शेयर बजारमा इलिगल जुन रकमहरू सम्पत्तिहरू चाहिँ त्यहाँ लगानी भएको थियो त्यसको सबै वैधानिकता खोजिसके पछाडि सहज र सरल ढंगले शेयर बजारमा लगानी गरेका आम नागरिक र सर्वसाधारणका लागि बजार राम्रो हुने बताइएको छ. शेयर लगानीकर्ता तिलक कोइराला, प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डाक्टर सुरम वाग्लेको स्वेच्छाचारी प्रवृत्तिले बजार घटिरहेको भन्ने चाहिँ आरोप लगाउँछन् भने तर अब शेयर बजारलाई कसरी हुन्छ माथि लैजानुपर्छ भन्ने ढंगले सरकारले आफ्ना प्रयत्नहरू गरिरहेको भन्ने विषय देखेर आएको छ. सुस्त शिक्षा शिक्षा आयोजना 20 वर्षमा आधा काम, लागत 13 अर्बबाट बढ़ेर 53 अर्ब पुगेको विषय यतिखेर आएको छ. आदरणीय श्रोता, नेपालमा हुने जति पनि विकास निर्माणका कामहरू छन् विकास निर्माणका कामहरूका लागि यति बेला धेरै ढिला हुने ढिला सुस्ती हुने ठेकेदारले मनोपोली गर्ने काम नगर्ने होइन जनताले शास्ति पाउने धेरै ठाउँमा ठेक्का लिएर अलपत्र छोड्ने नेपालमा यस्तो ट्रेन चलेको छ. यो ट्रेनलाई अबको सरकारले भत्काउनुपर्छ. आदरणीय श्रोता, आज हामी विशेष गरी छलफल र बहस चलाउन चाहन्छौं. सरकार र कर्मचारीको केमिस्ट्री मिलेको छैन. मुख्य सचिवमा क्रमभंगले सचिवहरू यस्तिखेर असन्तुष्ट छन्. सरकारले निजामती प्रशासन र सेनाको पूर्व अधिकारीलाई एउटै जिम्मेवारीमा राख्न खोजेको हो भने त्यो मुलुकको प्रशासनिक क्षेत्रलाई तहस नहस गराउन खोजेको हो भन्ने बुझ्नुपर्छ. यसले सकारात्मक सन्देश दिँदैन यतिखेर पूर्व सचिव श्याम मैनालीले बताउनु भएको छ. सिंहदरबारभित्रै आन्दोलनमा करारका कर्मचारी, सरकारले करारमा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङ मार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै 18 वटै मन्त्रालयमा काकरार कर्मचारीहरू सिंहदरबारभित्रै यतिखेर आन्दोलनमा उत्रिएका छन्। आदरणीय श्रोता, सरकारले उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीले रोजगारी गुमाउनु पर्ने भन्दै उनीहरूले निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन्। करार कर्मचारीले 2 दिनदेखि सिंहदरबार घेराउ र धरना यतिखेर गरिरहेका छन् र सरकार यसको ब्याक हटेको विषय पनि सँगसँगै जोडिएर आएको छ र देशमा करार र च्यालादारी कर्मचारीहरूलाई एकमुष्ट हटाउने र कस्तो व्यक्तिहरूलाई त्यहाँ रोज्ने कस्तो व्यक्तिलाई ल्याउने अहिलेसम्मका धेरै तिग्रमहरू हेर्दाखेरि नियुक्तिका नाममा र मेरिटोक्रेसीका नाममा राष्ट्रमा निकट र नजिकका व्यक्तिहरूलाई नियुक्ति गरिएको भन्ने खालका विषय र आरोप चाहिँ यतिखेर सरकारलाई लागिरहेको छ। त्यसैले सरकारले हुँदा खाँदाको जागिर हटाएर करारका कर्मचारीहरूलाई हटाएर आफ्ना मान्छेलाई त्यहाँ भर्ना गर्ने जुन किसिमको खेल र प्रयत्न रचिरहेको छ त्यो चालिरहेको छ। त्यसको यतिखेर व्यापक रूपमा विरोध भइरहेको छ। आधुनिक स्रोत करार कर्मचारीहरू, जेल अधारी कर्मचारीहरू लामो समयसम्म देशलाई सेवा दिएका छन्। हो, त्यसमा केही बिग्रा हुन सक्छ, केही गलत हुन सक्छ, तर लामो समयसम्म चाहिँ त्यसमा सेवा गरिसकेका व्यक्तिहरूलाई अब यो उमेर बितिसके पछाडि उनीहरूका मुखमा उनीहरूका पेटमा लात हान्ने काम जुन सरकारले यतिखेर गरिरहेको छ त्यसको व्यापक आलोचना भइरहेको छ। सबै ठाउँमा आफ्ना व्यक्तिहरू, आफ्ना नजिकका मान्छेहरू, नातेदारहरू र आफ्ना वरपरका आसेपासेहरूलाई नियुक्त गर्ने जुन किसिमको सरकारले रणनीति र प्रयत्न गरिरहेको छ यसको बारेमा आज हामी बहस गर्न चाहन्छौ, चर्चा गर्न चाहन्छौ। आदरणीय स्रोत, आज निर्मला पन्तको हत्या र बलात्कार भएको अब 8 वर्ष पूरा हुँदैछ साउन 10 गते। यो निकै दुःखदायी घटना हो। अहिलेसम्म त्यसको दोषी अर्थात यो घटना निष्कर्षमा पुग्न सकेको छैन। निर्मला पन्त प्रकरण निकै जटिल र पेचिलो बनेको छ। त्यतिखेरको तत्कालीन अवस्थामा जसरी यसलाई राजनीतिकरण गरियो, जसरी यसलाई दबाउने काम गरियो, जसरी यसलाई मुद्दालाई डाइभर्ट गर्ने काम गरियो, यो निकै गलत भएको छ। आज हामी बहस गर्न चाहन्छौ। यतिखेर वैदेशिक रोजगार संघ पनि आन्दोलित छ, सरकारसँग उसका मागहरू छन्। विदेश पठाउँदाखेरि नागरिकहरूलाई शास्ति दिएको, धेरै रकम उठाएको, त्यसै गरी खाड़ी मुलुकहरूमा पठाउँदाखेरि समस्या सिर्जना भएको लगायतका विषयहरू जोड़िँदाखेरि वैदेशिक रोजगार माथि व्यवसायहरूमाथि पनि धेरै प्रश्नहरू यतिखेर उठेका छन्। आज वैदेशिक रोजगारको विषयमा पनि कुरा गर्न चाहन्छौ। नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेण्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817162223।
4: ए सरा, किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू,
7: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
7: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
7: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806161052।
8: रेडियो आदिखोला 105.4
9: प्रदेश सरकारमा रहेको नेकपा एमालेसँग भइराखेको गठबन्धन तोड्ने भन्ने कार्य सम्पादन समितिको निर्णय भयो भनेर पढ्न पाए सुन्न पाए, तर यो चाहिँ केन्द्रीय कार्य समितिले के कारण एकातर्फ नेपाली जनताले प्रदेश सरकारका गतिविधिमा ज्यादा खर्च भयो, राजनीतिक अस्थिरता भयो, चलखेल ज्यादा भयो भनिराखेको बेलामा र अब निर्वाचन हुन पनि धेरै समय बाँकी छैन, बजेटको समय छ, यस्तो बेलामा किन निर्णय गरे होला भनेर म पनि छक्क परेका छु।
0: तर उपसभापतिज्यूले भन्नुभयो कि एकातिर एमालेको व्यवहारबाट सन्तुष्ट हुन सकिएन, अर्कोतिर जेएनजी आन्दोलनलाई हेर्ने दृष्टिकोण मिलेन, एमालेसँगको सहकार्यबाट मुक्त हुने त्यही भएर चाहेका हौ भन्नुभयो उपसभापतिले।
9: यसको बारेमा त मलाई गहिराईमा कारण त थाहा हुने कुरै भएन, अहिले काँग्रेसकै आन्तरिक कारणले पनि हामी केही साथीहरू औपचारिक सूचनाबाट अलग छौं, औपचारिक छलफलमा छैनौ, तथापि त्यति बेला राजनीतिक अस्थिरताका लागि अस्थिरता हुने गरी नेपाली जनतामा ज्यादा तनाव हुने गरी बजेट निर्माण र नीति तथा कार्यक्रमहरू नै प्रभावित हुने गरी निर्णयहरू नगर्दा हुन्थ्यो भन्ने लाग्छ व्यक्तिगत तवरमा। तर पार्टीको आधिकारिक निर्णय सिद्धान्त त्यसको चाहिँ कार्यक्रमहरूलाई कसरी प्रभावकारी बनाउने कसो गर्दा पार्टीलाई ठिक हुन्छ भन्दा यदि उहाँले गरेको निर्णयका लागि फेरि त्यसलाई अन्यथा लिनु पनि भएन।
0: नेपाली कंग्रेसको अहिलेको झमेला झन्झन गहिरिँदै गएको छ, होइन सतहमै पुगेका छ, यो पुरा मिल्ने सम्भावना कम छ।
9: 2082 पुसको
0: यतिखेर हाम्रो पेजमा नेपाली कंग्रेसका नेता मीन विश्वकर्मा हुनुहुन्छ, हामी मीन विश्वकर्माजीसँग कुराकानी गर्ने प्रयत्न गरिरहेका छौं। आदरणीय श्रोता, नेपाली कंग्रेसको अहिलेको अवस्था के हो त? नेपाली कंग्रेसले सँगै पार्टीलाई सग्लो बनाएर लैजान सक्ने अवस्था के छ त? दुई पक्ष बीच संस्थापन र इतर पक्ष बीच सहमति जुटिरहेको हो र यतिखेर चुनदेवीमा नयाँ कार्यालय स्थापना भएको छ, चुनदेवीबाट कार्यालय स्थापनाका लागि पहल गर्ने मध्येका एकजना मीन विश्वकर्माजीसँग हामी कुराकानी गर्दैछौं। अब नेपाली कंग्रेस त्यो बाटोमा त्यो ट्र्याकमा सही गोरेटोमा अगाडि बढ्न सक्छ, सम्पूर्ण कार्यकर्ताहरूको मनोभावनालाई एकदेखा बनाएर अगाडि लैजान सक्छ। आज हामी बस गर्दैछौ, उहाँसँग फेरि हामी जोडिने प्रयत्न गर्दैछौ। नेपाली कंग्रेसको जुन किसिमको देखिएको मतभेद यसको अहिलेको अवस्थासम्म आइपुग्दाखेरि एक ढिक्का भएर जान सक्ने सम्भावना के छ? वा चाहिँ विभाजनको अन्तिम तयारी हो, अन्तिम डिल हो? मिन्जी
9: खेमजी, मैले सार्वजनिक सञ्चार माध्यममा पनि पार्टीको आन्तरिक गतिविधिका बारेमा यो नियमित महाधिवेशन पक्षधर नेताहरूका बीचमा भइराखेको कुराकानीहरूलाई सेयरिङ गरेका छु। तर म भन्दै पनि के थिएँ भने 2082 पुस प्रशान्तमा नेपाली कंग्रेसको अनपेक्षित विशेष महाधिवेशन भयो, त्यही महाधिवेशनको बिन्दुबाट पार्टीभित्र मतभेद र विभाजन भयो जसका कारणबाट हामी निर्वाचनमा नै नराम्ररी पराजित भयौं, तथापि पार्टी मिलेर जानुपर्छ भनेर बाहिर रहेका साथीहरू पनि छलफल गरिरहनु भएको रहेछ र छलफलको केन्द्रबिन्दु भनेको पार्टी एकता बरकरार कसरी राख्ने, पार्टीभित्र मतभेदलाई कसरी समाप्त गर्ने, पार्टीलाई आगामी दिनमा पहिलो पार्टी नै कसरी बनाउने भन्ने बारेमा नै चिन्तित हुनुहुन्छ। तर दुई पक्षका बीचमा संवाद नभएको कारणले, सम्पर्क नभएको कारणले, सार्थक निष्कर्ष ननिकालेको कारणले, विलम्ब गरेको कारणले, छलथाम जस्तो देखिएको कारणले गर्दा अहिले पार्टी एकतातर्फभन्दा विभाजनतर्फ उन्मुख भएको हो कि भन्ने चिन्ता हामी सबैमा छ।
0: अब विभाजनको अन्तिम कसरतमै हुनुहुन्छ नि त तपाईँहरू, पार्टी कार्यालय फेरि खुलिसकेका छ,
9: विभाजन गर्न त यसो छ, मिलाउनलाई कसरत गर्नुपर्छ,
0: विभाजनको लागि पनि त कसरत गरिरहनु भएको छ नि त, पार्टी कार्यालय खोल्नु भएको छ, सम्पूर्ण कार्यालय खोल्नु भएको छ,
9: होइन? म सामान्य सिद्धान्त बताउँछु, मिल्नका लागि ठूलो प्रयत्न गर्नुपर्छ, सहनशीलता, धैर्यता, दूरदर्शिता वा फराकिलो छाती चाहिन्छ, न्यू खोज्नका लागि, बहाना झेक्नका लागि, झगडा गर्नका लागि, मतभेद सिर्जना गर्नका लागि खासै केही नचाहिँदो रहेछ। किनभने नेपाली कंग्रेसको चार वर्ष समयावधि पुगेर पाँचौ पन्ध्रौं महाधिवेशनको तयारी गर्दै गर्दा विशेष महाधिवेशन भन्दिए पुग्दो रहेछ, विशेष महाधिवेशन नब्बै हुँदैन भन्दिए पुग्दो रहेछ, न्यू खोज्नका लागि के पनि चाहिँदो रहेछ, तर मिल्नका लागि ठूलो कसरत गर्नुपर्दो रहेछ, त्यो बेला पनि 48 दिन बैठक बस्नु पर्यो, अहिले पनि करिब करिब 7 महिनासम्म यही प्रतीक्षामै बसिरहनु भएको छ, पटक पटक चाहिँ प्रयत्न गरिराखेका छौ, तर नमिल्नका लागि त भेट नगरिदिए हुँदो रहेछ, नबोलिदिए हुँदो रहेछ, बोलिहाले पनि सबै कुरा भेटेको बेला सबै हुन्छ भन्दै हुँदो रहेछ, बाहिर निस्केपछि केही नगर्दा हुँदो रहेछ, त्यसैले नमिल्ने प्रयत्न चाहिँ ज्यादा भइराखेको भन्दा पनि हामी चाहिँ मिलाउने प्रयत्नमा नै अहिले पनि लागेका छौं। अब मिलाउने प्रयत्न असफल हुन बित्तिकै त स्वत विभाजनतर्फ गइहाल्यो नि, त्यो विभाजनमा जानका लागि त कुनै प्रयत्न गर्नु पर्दैन भन्ने मेरो चाहिँ धारणा।
0: अब तपाईँहरूले पनि अलिकति यो हिम्मत हारिसक्नु भयो, अब हामी मिल्ने एउटा संघारमा छैनौ, आन्तरिक तरिकाले कतै न कतै चाहिँ मतभेदहरूको गहिराई चाहिँ यसको ग्राफ चाहिँ बढ्दै गएको हो, त्यसो भए
9: खेमजी यसो छ, एकतर्फीय ढंगबाट नेपाली कंग्रेस सानेपा केन्द्रीय कार्यालयमा आधिकारिकता पाउनुभएका जिम्मेवारी पदमा रहनुभएका हामी नेपाली कांग्रेसको आधिकारिक हौं भन्ने नेताहरूले नै हो मिलाउनु पर्ने, किनभने सिङ्गो कांग्रेस चाहिएको उहाँहरूलाई हो, कांग्रेसको प्रतिष्ठा र शक्तिसँग उहाँहरूकै लाभ हानि हुने उहाँहरूकै हो, त्यसैले उहाँहरूलाई ठूलो पार्टी चाहिनु पर्नेमा ठूलो पार्टी चाहिने साथीहरूले ठूलो बनाउनका लागि जुन प्रयत्न गर्नुपर्थ्यो त्यो प्रयत्न चाहिँ बाहिर देखिँदा चाहिँ हो कि जस्तो हो, तर भित्र र भित्री रूपमा सार्थक रूपमा चाहिँ त्यसको परिणाम नआइसकेको हुनाले चाहिँ अब अलिकति पार्टी एकतातर्फ भन्दा पार्टी चाहिँ अनेकतातर्फ पो जान्छ कि भन्ने नै बढी चिन्ता लागिरहेको छ। तर पनि फेरि यहाँ भनौ, तर के हुन्छ भने
0: अनि तपाईँ जस्तोको नेताले जुन कुरा आज बताउँदै हुनुहुन्छ यसमा चाहिँ धेरै निराशाहरू छन्, अब एकताको प्रयास नै सम्भव हुन सकेन,
9: के भयो भने एकातर्फ नियमित महाधिवेशन भनेर दुवै कार्यपालिका दुवै समूहले नियमित महाधिवेशन गर्छौं भन्ने त्यो नै मतभेद भइहाल्यो, त्यसका लागि एउटै महाधिवेशन गरौं भन्नका लागि आधिकारिकता कानूनी निकायबाट आधिकारिकता पाएको समूहले एउटै महाधिवेशन गर्नका लागि आह्वान गर्नुपर्ने, प्रयत्न गर्नुपर्ने, नमिलेका कुरा मिलाउनुपर्ने, भेट्नुपर्नेलाई भेट्नुपर्ने, गर्नुपर्ने कुरा गर्नुपर्ने जो भइराखेको छैन त्यसले त्यो लक्षण देखायो कि भन्ने हो। अब अधिवेशन भनौ पहिलो सातादेखि अधिवेशन प्रारम्भ गर्ने, तर 14 अधिवेशनबाट आएको कार्य समितिको द्वितीय केन्द्रीय समिति चाहिँ बाहिरै रहने र अध्यावधिका नाममा नयाँ प्रक्रिया थाल्ने र नवीकरण भएका सदस्यहरूलाई अलपत्र छोड्ने जस्ता कुराले त पार्टी एकताको कुरा र एकताको महाधिवेशनको कुरा सम्भावना हुन सक्दैन। त्यसो भएको हुनाले यहाँ अहिले भावनात्मक कुरा गरेर, सैद्धान्तिक कुरा गरेर, लोकप्रिय कुरा गरेर हुँदैन, बरु कडा हुन सक्छ, अप्रिय हुन सक्छ, केही रातो पिरो भएर कुरा गर्नुपर्ने हुन सक्छ, तर टेबुलमा बस्नु पर्यो, सम्बन्धित पक्षले टेबुलमा बसेर चाहिने कुराहरू मात्रै निकाल्नु पर्यो, चाहिने कुरामा पनि निष्कर्षमा पुग्ने गरी कुरा गर्नु पर्यो, मिठो मसिनो कुरा गरेर, लोकप्रिय कुरा गरेर, सिप्ला कुरा गरेर अब भइहाल्यो नि भनेर मिडियामा बोलेर मात्रै हुँदैन भन्ने मेरो धारणा
0: होइन। अब एउटा कुरा चाहिँ, अब एउटा कुरा के क्लियर पारिदिनु पर्यो भने अब मिल्न सक्ने त्यस्ता पाटाहरू के प्रशस्त कि आधारहरू ती बीचहरू चाहिँ भट्किसकेका छन्।
9: आधार त यसो छ, अब आधार र प्रस्ताव भन्नुपर्ने कुरो जरुरी छैन, किन छैन भने दुवै पक्षबाट आफ्नो धारणाहरू सार्वजनिक भएका छन् र ती धारणाहरू सार्वजनिक धारणा चाहिँ आफै मिलेको देखिन्छ महाधिवेशन, तर त्यो के भयो भने त्यो धारणा प्रस्तुत गर्ने नेताहरूको बीचमा भेटवार्ता भएन, भेट भयो वार्ता भएन, होइन वार्ता भयो फेसबुकमा अथवा सामाजिक सञ्जालमा वा संचार माध्यममा मात्रै भयो। त्यसो भएको हुनाले भेटवार्ता भनेको वार्ता भेटेरै गर्नु पर्यो, टेबुलमै बसेर गर्यो भने फेरि मिल्छ, नमिल्ने कुरा छैन, विषयवस्तु सजिला छन् तर हामीले जे कर्म गर्नुपर्ने त्यो कर्म गरिराखेका छैनौँ।
0: भनेपछि तपाईँहरूले चाहेको के थियो गगन थापाजीहरूबाट?
9: यसलाई धेरै गिजोल्नु उपयुक्त छैन, किन उपयुक्त छैन भने
0: नेता कार्यकर्ताहरूले हिमाल पहाड तराई होइन 400 रेडियोमा एकैसाथ
9: भन्दैछु, तपाईँको लोकप्रिय
0: जानकारी गराउनुहोस् न, देशभरका कार्यकर्ताहरू बिचरा टिभीको एक्सेसमा, कतिपय टिभीको एक्सेसमा छैनन्, कतिपय सुन्न पाउनुहुन्न,
9: मलाई नै भन्न दिनुभयो भने म फेरि पनि जोडियादिन्छु। हामीसँग विश्वजी गगनजीहरूले राख्नुभएको 7-8 प्रस्तावलाई फेरि पनि पूर्णवार खड्का शेखर कोइराला समूहले त्यसलाई रेस्पोन्स गरेका छ। चौधौंमा उहाँहरूले केही नेताहरूलाई थप्छु भन्नुभयो। केन्द्रीय चौधौं महाधिवेशन र विशेष महाधिवेशनबाट आएको कार्य समितिलाई मिलाएर कार्य समितिलाई पूर्णता दिने अथवा नयाँ कार्य समिति बनाउने एउटा कुरा हो। त्यसरी बनेको कार्य समितिले सहमतिमा 15 महाधिवेशनको कार्यतालिका बनाउने, त्यो कार्यतालिका अनुसारको आवश्यक पर्ने समितिहरूमा सभापतिको बहुमत रहने गरी सन्तुलित र सबैको समावेशी आधारमा कार्य विभिन्न समितिहरू बनाउने, त्यस पछाडि नेपाली कंग्रेसको महाधिवेशनको जग भनेको क्रियाशील सदस्य हो, त्यो गगन थापा महामन्त्री हुँदा आफैले टुङ्ग्याएको क्रियाशील सदस्यलाई मान्यता दिने र उहाँहरूले विशेष महाधिवेशनले निर्णय गरे अनुसार तिनीहरूको पनि डिजिटल इन्ट्री अथवा अध्यावधि अपडेट भन्छ अंग्रेजीमा, त्यसलाई अपडेट पनि गर्दै जाने, नवीकरण भइसकेको छ छुटेकालाई थप्ने अनि भइराखेकालाई अपडेट गर्दै लैजाने भनेको यति कुरा हो। यसमा कुनै विमति राख्नुपर्ने कुरा उहाँहरूको पनि छैन, भेट्दाखेरि हाम्रो पनि छैन, तर किन भइराखेको छैन भन्दा त्यसमा विमति छैन, आफैले नवीकरण गरेका छ, अपडेट गर्ने कुराको अफिसियल रेस्पोन्सिबिलिटी उहाँहरूको हो, जो सानेतामा बस्नु भएको छ होइन, उहाँहरूसँग अधिकार छ, उहाँहरूसँग साधन स्रोत छ, उहाँहरूसँग कार्यालय छ, त उहाँहरूले गर्दाखेरि के भने पहिले त बाहिर रहेका मानिसलाई ल आउनुहोस् न भनेर सहमति गराएपछि त स्वतः अपडेट गर्ने हो कि
0: कति पटक बोलाउने, उहाँहरूको भनाइअनुसार पटक पटक बोलाउन पनि तपाईँहरू पुग्नु भएको छैन अहिलेसम्म सानेता?
9: होइन होइन, बोलाउने कुरा भनेको त मिल्नु पर्यो नि, विषय नमिलेका विषय मिलाएर पुर्याउने होला नि त। त्यसो भएको हुनाले नमिलेका विषय मिलाएपछि बाहिर बसेर वार्ता गरौं अथवा सानेतामै वार्ता गर्ने भए वार्ताका लागि बोलाउनु पर्यो। तपाईँ नवीकरण गर्न आउनुहोस्, अपडेट गर्न आउनुहोस्, तपाईँ केन्द्रीय सदस्य हुन आउनुहोस् अथवा तपाईँ कार्यक्रममा सहभागी हुन आउनुहोस् भनेर सामान्य रूपमा अरू साथीहरूलाई अरू दैनिकी काममा जस्तो होइन कि विमति रहेका कुरामा सहमति गरौं सँगसँगै हिँडौं भनिराख्नु नै भएको छ नेताहरूले, त्यसरी यसलाई अन्यथा मान्नु भएन।
0: अब तपाईँले ठ्याक्कै अहिले नेता कार्यकर्तालाई बुझ्ने गरी भन्दा आम श्रोता सर्वसाधारण सुन्ने व्यक्तिहरूलाई बुझ्ने गरी भन्दाखेरि नेपाली कंग्रेसको अन्तिम प्रयत्न अब चाहिँ के पनि बाँकी रहेको छैन होइन, त्यो मिल्ने कुरा जुट्ने
9: गरियो, परिणाम आउन मात्रै बाँकी छ। अब त्यो परिणाम आयो,
0: परिणाम कहाँ, तपाईँहरूबाट आउने कि उहाँहरूबाट?
9: होइन, यसो छ, जोसँग अथोरिटी छ उहाँबाट आउनु पर्यो। जस्तै हिजो पनि 59 सालमा पार्टी फुट्यो र त्यो पार्टीलाई 64 सालमा लगेर मिलाउने काम गिर्जाउले गर्नुपर्ने, सभापति गिर्जाउ सात परेला हुनुहुन्थ्यो, शेरबहा देउबा बाहिर हुनुहुन्थ्यो, अहिले पूर्णमार खड्का, शेरबहा देउबा बाहिर, सेवा परेला बाहिर हुनुहुन्छ, कार्यालयमा गगन थापा हुनुहुन्छ, त्यसैले अहिले पनि गगन थापाले मिलाउनु पर्यो होइन। त्यसैले नेपाली कंग्रेस सानेताले का सभापतिले जे जे कुरामा नमिलेको हो फराकिलो छाती बनाएर फद्दूर दृष्टि राखेर रा, राष्ट्रिय राजनीतिलाई बुझेर रा, कांग्रेसको ऐतिहासिक विरासतलाई बुझेर रा, उहाँले त्यो कदम चाल्नुभयो भने त्यो छिनभरमा 5 मिनटमा 10 मिनटमा आधा घण्टामा मिल्ने विषय छन्। नमिल्ने विषय नमिल्ने छैनन्, मनको कुरा मात्रै होइन, मिल्ने मन भयो भने एकैछिनमा मिल्छ।
0: नयाँ नयाँ कार्यालयहरू खोल्दै हिँड्नु भएको छ नि त तपाईँहरू पनि होइन, एउटा अनामनगरमा सम्पर्क कार्यालय होइन, पूर्णबहादुर खड्गाजीले तालै खोलेर उद्घाटन गर्नुभयो अस्ति
9: होइन, ठिक भन्नुभयो, यसलाई यसरी हल्का रूपले पनि लिनु हुँदैन, कार्यालय खोल्नुलाई अन्यथा लिनु हुँदैन, त्यो त मेलमिलाप
0: राष्ट्रिय कंग्रेस बनाउने, चुनाव चिन्ह शङ्का राख्ने भनेर तपाईँहरूको आन्तरिक सहमत त भइसकेको छ नि त।
9: सामाजिक सञ्जालमा आधिकारिक कांग्रेस समर्थक साथीहरूले पार्टी विभाजनका लागि उद्धत गराउनका लागि, पार्टी विभाजनका लागि उकास्न,
0: साक्षीबारीमा छलफल भएकै हो नि होइन, त्यो कुरा त
9: आइसक्यो होइन, म तपाईँलाई फेरि
0: तपाईँ त हुनुहुन्छ नि त त्यहाँको मेन नेतै तपाईँ हो तपाईँ
9: होइन, त्यस्तो पनि होइन, म जाने ठाउँ सानेता जाने कि चुनदेवी जाने भन्ने कुरामा म नियमित महाधिवेशन पक्षधर, नियमित महाधिवेशन हुनुपर्छ, पार्टी विभाजनतर्फ जानु हुँदैन भनेको कारणले म त्यहाँ गइराखेको छु र त्यहाँ भइराखेको छलफल के हो भने 15 महाधिवेशनलाई कसरी एकताको महाधिवेशन गराउने, के कारणले विशेष महाधिवेशन भयो र किन पार्टी फुट्यो, अब विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशनमा नै सबैलाई कसरी समेट्ने भनेर नै पहल भइराखेको छ। तर सामाजिक सञ्जालमा बडा मजाले आइराखेको छ, तपाईँले हेर्नुभयो भने त्यो सम्प्रेषण गर्ने मानिसहरूले हेर्नुभयो भने पनि अहिलेका सभापति उपसभापति समर्थक अभियान गगन थापा जिताउ अभियान विश्व
0: प्रकार
9: यो यसरी बुझ्नुपर्छ, अहिले अल्गोरिदमको जमाना छ, अहिले डिजिटल वारको जमाना छ, पार्टी विभाजन गर्नका लागि जसरी उहाँहरूले विशेष विशेष विशेष भनेर जानुभयो, हामीले नियमित नियमित नियमित भन्यौं, विशेष विशेष भन्दा पार्टी फुट्छ भन्ने लाग्ने साथीहरूले विशेष केही डाकतमा चाहिँ अहिले नयाँ पार्टीको नाम भनिदिने, नयाँ चुनाव चिन्ह भनिदिने, अनि फलानु अध्यय गइसक्यो भनिदिने, फलानु विषय मिल्दैन भनिदिने, मिलेको विषय कहाँ दिन सकिन्छ त्यस्तो त हुँदैन नि भन्ने, तिमीहरू कति चाहिँ ल्याङल्याङ गरिरहन्छौ, तिमीहरू अब चढेर जाऊ भन्ने जस्ता शब्दहरू चाहिँ सम्बन्धित मुख्य काँग्रेसबाट अथवा चाहिँ भनौँ सानेपाबाट नै सरकार समर्थक साथीहरूले नै देखेको म प्रोफाइल खोलेर हेर्दा त्यस्तो देख्छु। त्यसैले अहिले नै हामी चाहिँ पार्टीलाई अप्ठ्यारोमा लैजाने, पार्टी कमजोर बनाउने गतिविधि कसैले पनि गर्नुहुन्न भन्ने पक्ष दिन्छु।
0: अब पार्टी बलियो चाहिँ अब तपाईँहरू चाहिँ विभाजनकै दिनमा पुग्ने हो भने चाहिँ कस्तो खालको पार्टी बन्छ फेरि राष्ट्रिय कंग्रेस?
9: होइन, झगडा गर्दै गर्दै जाँदा हामी विभाजनमा जान्छौँ, झगडा नगरिकन संवाद गरिकन।
0: अब नयाँ पार्टी कस्तो बन्छ, के नाम रहन्छ, चुनाव चिन्ह के हुन्छ, त्यसो
9: अहिले त्यो विषयमा छलफल भएको छैन। अहिले 15 महाधिवेशनलाई एकताको महाधिवेशन कसरी बनाउने भनेर नै सुन्दरीको सम्पर्क कार्यालयमा त्यही कुरा भइरहेको छ। र मैले तपाईँलाई भन्दै थिएँ सम्पर्क कार्यालय खोल्नु भनेको विभाजन हुनु हो भने त अहिलेका सभापति र उपसभापतिका सम्पर्क कार्यालय अहिले पनि आधार दर्जन छ, त्यसले छुट्टै सम्पर्क कार्यालय खोल्नु भनेको जसको कार्यालय छैन त्यसले खोल्ने हो सम्पर्क कार्यालय। अहिले पूर्णबहादुर खड्का शेखर कोइरालाको कार्यालय छैन, त्यसैले उहाँले सम्पर्कका लागि आफ्नो साथीभाइ भेटघाटका लागि सम्पर्क कार्यालय खोल्नु भएको हो। त्यसलाई चाहिँ गलत प्रचार गर्ने अनि हिजो जो साथीहरू आधिकारिक पदाधिकारी हुनुहुन्थ्यो उहाँहरूका दर्जनौ सम्पर्क कार्यालयलाई चाहिँ फेरि सामान्य मान्ने हो भने यो पनि हाम्रो हेर्ने दृष्टिकोण पक्षपातपूर्ण र विभेदकारी हुन्छ।
0: एउटा व्यक्तिले एउटा नेताले खोल्ने सम्पर्क कार्यालय त एउटा होला होइन, तर यहाँ व्यक्ति भन्दा पनि एउटा पक्षले खोल्यो नि त।
9: अहिले समूहले खोल्यो, समूहले किन खोल्यो भन्नुहुन्छ भने समूहको भेटघाट गर्ने ठाउँ भएन नि त, छलफल गर्ने ठाउँ भएन, आफ्ना कुरा राख्ने ठाउँ भएन, त्यसो भएर उहाँहरूले नामै सम्पर्क कार्यालय छ क्या, यो पार्टी कार्यालय होइन, यो सम्पर्क कार्यालय। तर पार्टी कार्यालय हुने साथीहरूको पनि सम्पर्क कार्यालय जसको ठूल्ठूला कोठा छन्, सोफाहरू छन्, नाम प्लेट बाहिर राखिएको छ, भित्र बाहिर व्यस्त लेखिएको बोर्डहरू बाहिर राखिएको छ, उहाँहरूका चाहिँ सम्पर्क कार्यालय छन्। जसको घर बाहेक अर्को कार्यालय छैन, जसको आफ्नो घर पनि छैन, त्यस्ता साथीहरूले एक ठाउँ भेटौँ भनेर खोलिएको सम्पर्क कार्यालयलाई चाहिँ गलत प्रचार गरेर त्यसलाई चाहिँ विभाजनतर्फ चाहिँ उत्तेजित गराउनु भन्दा यो सम्पर्क कार्यालय खुलेछ, अब यो समूहसँग सम्पर्क गर्न सजिलो भयो, यसले पार्टी एकताको कायम गर्न एकता कायम गर्नलाई बल पुग्छ भनेर सकारात्मक पनि त सोच्न सकिन्छ नि। तर त्यतातिर नसोचे झन् हामी नकारात्मक नकारात्मक कुरा सोचिराखौँ, त्यो चाहिँ राम्रो होइन।
0: यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद मिन विश्वकर्माजी। उहाँ नेपाली कंग्रेसका नेता पूर्व मन्त्री मिन विश्वकर्मा आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन चाहन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछ।
10: कृषि विकास बैंक लिमिटेड का कर्ज
11: होइन के भयो, किन बन्द भएको गाडी?
12: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
11: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
12: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
11: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
12: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
13: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
14: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
13: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
14: फोन नम्बर 0364415502, मोबाइल 98560405502 र 98460051।
15: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
14: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
15: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
16: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
15: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
16: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
15: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
17: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
15: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
17: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069866।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट
8: रेडियो आदि खुला 105.4।

0: हजारों बहस नेपाली बहस यस नेपाली बहस का साथ में प्रीति तैयारी चौचाऊ ग्लोबल आईडी बैंक सबै का लागि बैंक डिस होम इंटरनेट
1: यतिखेर हाम्रो बेसमा पूर्व डीआईजी हेमन्त मल्ल हुनुहुन्छ। हेमन्त मल्लजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ हेमन्त मल्लजी। नमस्कार, स्वागत छ यहाँलाई नेपाली बहसमा। आदरणीय श्रोता, यतिखेर हामी पूर्व डीआईजी हेमन्त मल्लसँग कुराकानी गरिरहेका छौं। उहाँ हामीसँग सम्पर्कमा हुनुहुन्छ र विशेष गरी नेपाल प्रहरीको पछिल्लो समय निर्मला पन्त प्रकरणको विषयलाई लिएर धेरै पोलिटिकलाइज गरेर यो मुद्दालाई किनारामा लगाउनुपर्छ, यसको चाहिँ दोषी अब उम्किन दिनु हुँदैन, दोषी पत्ता लाग्नुपर्छ, अब राजनीतिकरण गर्नु हुँदैन, तत्कालीन बेलाका राजनीतिकरण गर्ने व्यक्तिहरूलाई चाहिँ कानूनी दायरामा ल्याउनुपर्छ भनेर आवाज धेरै उठेको छ। यसलाई धेरै व्यक्तिहरूले मुद्दा उठाए, त्यसलाई चाहिँ बीचबाटमा अलपत्र छोडे। त्यो कारणले गर्दाखेरि यो विषयलाई चाहिँ हामी अब किनारा लाउनु पर्दछ। दोषी को हो, निर्दोष नफसुन् दोषी नउम्कियोस् भन्ने ढंगले चाहिँ जानुपर्दछ। अब सुदन गुरूङले यसको फाइललाई खोल्ने भने एउटा समिति पनि बनेको छ, कृष्ण पंगेनीको नेतृत्वमा, एसएसपी साहबको नेतृत्वमा। अब यो मुद्दा चाहिँ कार्यान्वयनमा आउनुपर्दछ। धेरै निर्मलाहरू तडपिएका छन् नेपालमा। यतिखेर हामीसँग नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल हुनुहुन्छ। मल्लजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नमस्कार हेमन्त मल्लजी, मलाई सुन्दै हुनुहुन्छ? मल्लजी, हामीलाई सुन्दै हुनुहुन्छ तपाईँ? हेलो आदरणीय श्रोता, हामी नेपाली बहसमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग छलफल गर्ने गर्दछौ, विभिन्न क्षेत्रका व्यक्तिहरूसँग जानकारी लिने गर्दछौ, राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, कूटनैतिक बाटोका विषयमा पनि हामी छलफल र बहस गर्ने गर्दछौ। आदरणीय श्रोता, आज निर्मलाले न्याय पाउनुपर्छ। निर्मला पन्तको हत्यारा जोसुकै भए पनि अपराधी उम्किनु हुँदैन भन्ने विषयमा पनि हामी चर्चा र परिचर्चा यतिखेर गरि पनि रहेका छौं। हामीले विषय उठान गर्यौं, तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुख एसएसपी, अहिले रिटायर हुनुभयो एसपी, दिलीराज विष्टसँग पनि हामीले कुराकानी गर्यौं। त्यो बेला उहाँ त्यहाँको प्रहरी प्रमुख हुनुहुन्थ्यो। त्यो घटनाक्रम के हो, कसरी त्यसलाई पोलिटिकलाइज गर्यो, कसरी राजनीतिकरण गरियो, नगरपालिकाको आन्दोलन कसरी निर्मला पन्तसम्म पुग्यो र त्यसले अहिले अब के सन्देश प्रवाह गरिरहेको छ समाजमा, किनभने हरेक आन्दोलनहरू, हरेक मृत्युहरू, हरेक हत्याहरू, हरेक अपराधहरू किनारा लाग्नुपर्दछ, हरेक अपराधहरू कानूनको दायरामा आउनुपर्दछ, कानूनको दायरामा ल्याइनुपर्दछ, सयौं हजारौं निर्मलाहरूले न्याय पाउनुपर्दछ भनेर हामीले नेपाली बस मार्फत देवानबाट पटक पटक उठाइरहेका छौं। नेपाली बसले हरेक क्षेत्रका व्यक्तिहरूसँग छलफल गरेको छ, बहस गरेको छ, हरेक क्षेत्रका व्यक्तिहरूलाई बोलाएको छ, समाजका विभिन्न विकृत पक्षहरूका बारेमा पनि हामीले खबरदारी गरिरहेका छौं, सामाजिक मूल्य मान्यताका विषयलाई पनि हामीले उजागर गरिरहेका छौं। हामी आज पनि बहस गर्न चाहन्छौं। अहिले नेपालको पछिल्लो परिस्थितिमा जसरी भाद्र 23-24 को जयन्ती विद्रोह पछाडि दुई तिहाई नजिकको एउटा वैकल्पिक शक्तिको एउटा सरकार आएको छ, यसले पाँच वर्षसम्म नेपालका यी धेरै सिस्टमहरूलाई सुधार्नुपर्नेछ। नेपालमा विकृत भइरहेका कतिपय सिस्टमहरूलाई ट्र्याकमा ल्याउनुपर्नेछ, हरेक नेपालीहरूको बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्नेछ। तैपनि सरकारका पक्षमा धेरै आलोचनाहरू यतिखेर भइरहेका छन्, धेरै टिप्पणीहरू यतिखेर भइरहेका छन्, तर सरकार सही बाटोमा, सरकार सही दिशामा, सरकार सही नजिरमा, सही गोरेटोमा सरकार हिँड्नुपर्दछ। हामी त्यसका लागि निरन्तर रूपमा नेपाली बस मार्फत चर्चा र परिचर्चा पनि गरिरहेका छौं। आदरणीय श्रोता, आज हामी निर्मला पन्तको विषयलाई एकपटक फेरि अब यो अन्तिम किनारा लाग्नुपर्दछ। यस्ता धेरै घटनाहरू जसलाई चाहिँ दबाउने, जसलाई चाहिँ ओझेलमा पार्ने प्रयत्न गरिएको छ, यो प्रयत्न हुनु हुँदैन भन्ने ढंगले हामी लागिरहेका छौं। आदरणीय श्रोता, आज बहसका धेरै पाटाहरू छन्। हामीले पटक पटक बहस गरेका छौं, छलफल गरेका छौं, केही दिन अगाडि मात्रै पनि हामीले छलफल बहस गरेका छौं। यो छलफल, यो बहसले हामी निर्णयमा अब पुग्नुपर्दछ, यसको समाधान हुनुपर्दछ, यी मुद्दाहरू अब किनारा लाग्नुपर्दछ, किनभने धेरै लामो समयसम्म यी मुद्दाहरू थापी रहँदाखेरि, यी मुद्दाहरू यथावत रहँदाखेरि अन्य महिलाहरूमाथि, अन्य नारीहरूमाथि, अन्य युवतीहरूमाथि यस्ता खालका जघन्य अपराधका धेरै घटनाहरू हुन सक्छ। त्यसैले गर्दाखेरि यी मुद्दाहरूमा चाहिँ सबैले ऐक्यबद्धता हातेमालो गरेर समाजलाई विभाजित होइन, पक्ष र विपक्षमा लागेर होइन, यथाशक्य चाँडो यस्ता घटनाहरूका बारेमा चाहिँ सबैको एक ऐक्यबद्धता हुनुपर्छ, सबै एकजुट भएर अगाडि बढ्नुपर्दछ। हामी आज बहस गर्दैछौ, हामी आज छलफल गर्दैछौ, देशको बारेमा हामी छलफल गर्दैछौ यतिखेर, किनभने राजनीति एउटा सही ट्र्याकमा आयो भने, राजनीति सही दिशामा सग्लो भएर अगाडि बढ्यो भने, स्थिरता यो देशमा कायम रह्यो भने यस्ता खालका हरेक मुद्दाहरू किनारा लाग्न सक्छन्। यतिखेर हामीसँग नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल हुनुहुन्छ। मल्ल जी, नेपालीहरूले धेरै जस्तो कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: हजुर, धन्यवाद।
1: लामो समय चाहिँ हामी होल्डमा बस्नु पर्यो होइन, अहिलेको अवस्थामा चाहिँ जस्तो आज निर्मला पन्त प्रकरण अब 8 वर्ष पूरा हुँदैछ, अब केही दिनमा अबको 10 दिनमा 8 वर्ष पूरा हुँदैछ होइन। यो घटनाक्रम धेरै पटक चाहिँ उछालियो, धेरै पटक चाहिँ यो घटनाक्रमका विभिन्न पाटाहरू चाहिँ अगाडि आए। यहाँहरूले पनि बोल्नुभयो, पूर्व सुरक्षा विज्ञका हिसाबले धेरै प्रहरीहरू अधिकृतहरू पनि बोल्नु भएको छ, तर यो घटना चाहिँ किनारा किन लाग्न सकेन? नेपाल प्रहरीको हाम्रो सुरक्षा दस्ता, नेपाल प्रहरीको अनुसन्धान, तत्कालीन बेला देखिएको घटनाको त्यो ठाउँको गाम्भीर्यता, त्यसबाट आएका प्रमाणहरू, तथ्यहरूले चाहिँ के भन्छ, तपाईँको अनुभवले के भन्छ?
2: होइन, सबभन्दा पहिला त के बुझ्नुपर्छ भनेपछि, त्यो अनुसन्धान बिग्रेको प्रहरीले मात्रै होइन, हो लोकल प्रहरीको ठूलो कमजोरी छ, सबभन्दा ठूलो कमजोरी म भन्छु, नम्बर एक होइन। नम्बर दुईमा तपाईँको पत्रकारिता, जुन खबर पत्रकारिता भन्छ नि, इन्भेस्टिगेसनै डाइभर्ट गरिदिने गरी, त्यसो भनेको राजनीतिक कारण हाम्रो लेखनकी लगायतका जुन पार्टीहरूको भयो, र चौथो भनेको तपाईँको मलाई लागेको के हो भनेपछि, पुलिसको लिडरसिप, लिडरसिप भनेको आइजी मात्रै हो नि, कि तहसँग जो लिडरसिप छ नि, उनीहरूले अनुसन्धान र त्यसमा खटेका जुन अधिकारीहरू छ उनीप्रति गरेको व्यवहार होइन, त्यसले गर्दा तपाईँले हेर्नु भने जम्मै अनुसन्धान खटेको मान्छेलाई क्रिमिनलाइज गरियो होइन, जुन कि अल्टिमेटली अदालतले चाहिँ खारिज पनि गरियो। के कारणहरू हुन्, अहिले पनि के भएको छ भनेको तपाईँको, यो यसको सिरियसनेस देख्दैन कि, म सरकारको पनि देख्दैन, विभागको पनि देख्दैन। जब हो हल्ला हुन्छ त्यो पछि एउटा समिति बनाउने, समिति पठाइदिने, र समिति जो गाछ ती अनुसन्धान गर्ने मान्छे हुन् कि होइनन् कि त्यो पनि थाहा छैन, र जब हल्ला सेलाउँछ फेरि यो कुरा पनि सेलाउँछ, त्यसले गर्दा सिरियसनेस देखिएन कि। नदेखिँदाखेरिको अवस्था के भनेपछि, यो गिजोल्दै जाने एउटा कुरा भयो, र अर्को के हो भनेपछि अनुसन्धान टुङ्गो नपुग्ने कारण पनि यही हुन्छ जस्तो लाग्छ मलाई त।
1: होइन, अहिले अब यो कसरी चाहिँ यो घटना चाहिँ गिजोल्यो? घटनाक्रम अनुसार त अब त्यहाँ चाहिँ होइन, तत्कालीन बेलादेखि ठूलो आन्दोलन चलिरहेको थियो कर वृद्धिको हिसाबले, त्यो आन्दोलन पछि निर्मला पन्तको हत्या, बलात्कार पछिको हत्यामा चाहिँ आयो, परिणत भयो, सब उठाउँदाखेरि आन्दोलनकारीले चाहिँ सबै उठाएर चाहिँ नगरपालिकासम्म लगे, पोस्टमार्टम ढिला भयो, लगायतका धेरै विषयहरू चाहिँ यतिखेर आएका छन्। तर प्रहरी नेतृत्वले जुन तरिकाले चाहिँ डीएसपीको कमान्ड त्यहाँ खटेर सबलाई जसरी त्यसको त्यहाँ मुचुल्का उठाउनेदेखि लिएर त्यसलाई चाहिँ पोस्टमार्टम पुर्याउनसम्म पनि त्यो बाटोमा त निकै ठूलो अवरोध पनि भयो। अब त्यसलाई किनारामा पुर्याउने भन्दा पनि पोलिटिकल आइस पनि भयो घटना होइन, तत्कालीन बेलादेखि ठूलो आन्दोलन चलिरहेको थियो कर वृद्धिको हिसाबले, त्यो आन्दोलन पछि निर्मला पन्तको हत्या, बलात्कार पछिको हत्यामा चाहिँ आयो, परिणत भयो, सब उठाउँदाखेरि आन्दोलनकारीले चाहिँ सबै उठाएर चाहिँ

0: राजनीतिक भन्दाखेरि पहिला तपाईँले थाहा होला यो कंग्रेस र माओवादीको बीचमा के भन्छ जुन स्थानीय छ नि कम्युनिस्ट कंग्रेसको बीचको त्यसले ठूलो भूमिका खेलेको थियो इन्भेस्टिगेसन डाइभर्ट गर्ने किनकि घटना अनुसार के भन्छ ठूलो आन्दोलनहरू भएको छन् त्यहाँ पुलिस आन्दोलनतिर पनि डाइभर्ट भएको छ अर्को चाहिँ तपाईँले हेर्नु हाम्रो खेमजीको होइन खेमजीले जुन किसिमको पत्रकारिता गर्नुभयो
1: अनि खेम भण्डारीजीले खेम भण्डारीजीको पत्रकारिताले पनि यसलाई ट्विस्ट गर्यो त्यसो भए
0: एकदमै ठुलो एकदमै ठुलो एकदमै ठुलो त्यसले पुरै डाइभर्ट गरिदिएको छ तपाईँको व्यक्तिमा भ्रम फैलाइदिएको छ पुलिसले जे गर्न खोज्छ पुलिसले बदमासी गरिरहेछ भन्ने बाहेक के पनि के भन्छ पब्लिकमा त्यो कुरा गएको छैन होइन त्यसरी मैले तपाईँ एउटा कारण छैन कि त्यो राजनीति गर्नु छिर्यो र लोकल पुलिसको कमजोरी छैन भनेर भन्दैन किन भन्दैन भने आजको उसमा उभिएर कुरा गर्नु सबभन्दा बढी के भन्छ प्रमाण फेला पर्ने अपराध भनेको रेप एन्ड मर्डरमा हो कि धेरै प्रमाणहरू हुन्छ यदि कोही मेरो अगाडि आएर कुरा गर्यो भने म उसलाई जवाब दिन्छु राम्रो यसमा किनकि पानी पर्यो हिलो भयो तपाईँ त्यो चढ छुट पाउनुहुन्न कि प्रमाणहरू कति हुन्छ मलाई थाहा छ त्यसले गर्दा के हो भनेपछि तपाईँको प्रहरीको ठुलो कमजोरी छ र त्यसमाथि के भइदियो भनेपछि अरू कमजोरी पनि अरू ऊ पनि थप्पिए कि त्यो थप्पिँदाखेरि के भयो भने चाहिँ अझै कहाँ छ मेरो भन्नु
1: होइन अब प्रहरीले चाहिँ अनुसन्धान गर्यो होइन त्यहाँ चाहिँ अनुसन्धान गरेर एक लेभलमा चाहिँ प्रहरीले पुर्याइसकेको थियो त्यस पछाडि त्यसमा पनि त ट्विस्ट आयो नि त हेमन्तजी
0: मैले सुनेन
1: एक लेभलमा प्रहरीको अनुसन्धान पुगिसकेका थियो होइन प्रहरीले चाहिँ त्यहाँ चाहिँ अनुसन्धान गरेर धेरै पाताहरू आएका थिए त्यसमा पनि त ट्विस्ट भयो नि त पछि
0: होइन भयो त्यही त मैले भने यहाँ त कस्तो भइदियो भनेपछि पुलिसलाई चाहिँ क्रिमिनलाइज गरियो
1: डिएनएका कुराहरू आए डिएनए मिलेन भन्ने कुराहरू आए अनुसन्धानमा चाहिँ डिएनएको महत्व के हो
0: होइन डिएनएको महत्व हुन्छ अब डिएनए नै सबै कुरा हो भन्ने भन्दा बाहिर गएर कि फैसलाहरू पनि भएको छन् होइन र डिएनएले फलानाको रगत हो फलानाको रौँ हो फलानाको तपाईँको यो के भन्छ सिमेन्ट हो फलानाको पसिना हो फलानाको जिउको फाइबर हो लगायतका धेरै कुरा त्यसले प्रमाणित गर्दा पनि त्यसलाई मात्र होइन कि त्योदेखि बाहेकका अरू प्रमाणहरू पनि अदालतले हेर्ने गर्छ कि र त्यसमा त मैले जब हाम्रो रिजालजीको समिति बन्यो त्योभन्दा पहिलादेखि नै त्यो डिएनएको उसमाथि प्रश्न चिन्ह मैले उठाउँदै आएको थिएँ त्यसका दुई तिनवटा कारणहरू थिए कि र जुन पछि पनि भए एउटा कुरा के थियो मैले उठाएको त्यो बेला लिफ्ट र कन्टामिनेसनको कुरा मैले त्यो बेला मैले सुरुमा उठाएको थिएँ त्यो धेरै पहिला उठाएको हो र त्यसलाई चाहिँ रुल आउट हुनुपर्छ त्यसलाई खारेज गर्नुपर्छ भन्ने मेरो डिमान्ड देखियो त्यो होइन र त्यसले गर्दाखेरि के भनेपछि डिएनए डिएनए बाहेकका पनि अरू तथ्य प्रमाणका जुन कुराहरू छन् त्यो पनि खोज्छ कि अदालतले त्यही भएर सबै हो मलाई चाहिँ लाग्दैन फेरि
1: भनेपछि जति पनि अनुसन्धानहरू भएका छन् ती अनुसन्धान पनि प्रहरी अनुसन्धानमा दक्ष छन् त होइन नेपाल प्रहरी
0: होइन दक्ष छ अब तपाईँले लट्ठी बजाउने मान्छेलाई अनुसन्धान गर्न खटाइदियो भने त्यसले लट्ठी र के भन्छ टियर ग्यास बाहेक त्यो पनि बुझ्दैन उसले होइन त्यसले गर्दा केखेरि के भनेपछि तपाईँले राइट म्यान इन राइट प्लेस भन्ने कुरा छ नि त त्यसलाई तपाईँले राइट सही मान्छे छानेता पठायो भने उसले गर्न सक्ला तर त्यो बेला तत्काल परिस्थिति के थियो भनेपछि त्यो अनुसन्धान गर्नै डराउन थाल्छ कि मान्छेहरू तपाईँ अनुसन्धान गर्नु पो तपाईँ जाहिर गयो कोही त्यहाँ खटियो जाहिर गयो त्यहाँ गयो जाहिर मात्रै जाने भयो कि तपाईँ माथि फेरि के हुन्छ अनुसन्धान पनि हुन्छ
1: होइन त्यसले
0: हो त्यही त्यही त्यही स्थापित गरिदिनु भयो कि क्रिमिनलाइज गरिदियो त्यो पुलिसको कामकाजलाई त्यसले गर्दा के के भनेपछि त्यो पनि जान डराउन थाल्यो अब तपाईँ हो हल्ला हुन्छ एउटा समिति गठन गरिन्छ मान्छे जान्छन् दुई चार दिनपछि हल्ला मेटिन्छ र फेरि के भन्छ त्यो इस्यु चाहिँ त्यहीँको त्यही रहन्छ अहिले भइ नै त्यही रहन्छ
1: तर अनुसन्धान त तत्कालीन बेला पनि भयो अहिले पनि त समिति बनाएको छ नि त एउटा होइन सुदन गुरुङले फेरि गृहमन्त्रीले चाहिँ अब निर्मलालाई न्याय दिएरै छोड्छु भन्नुभएको छ नि त कतिको सम्भावित देख्नुहुन्छ तपाईँ चाहिँ
0: आशाहरू अहिले पुरा नेगेटिभ हुने पनि अवस्था हुँदैन होइन अहिले टिम गएको छ योभन्दा पहिला पनि यस्ता टिम त हरेक गृहमन्त्री पालन भएको छन् हरेक आइजिपी चेन्ज हुँदाखेरि भएको छन् हरेक त्यहाँका प्रदेश प्रहरी प्रमुख चेन्ज हुँदाखेरि भएका छन् टिमहरू तर अहिले टिम गएको छ आशा गर्ने भाइ के पनि गर्न सकिँदैन आशा गरौँ
1: त्यसका त दोषीहरू त्यसका प्रमाणहरू अब डिएनए टेस्ट नभएका कुराहरू एकपटक टेस्ट गरिसकेको डिएनए चाहिँ त्यसको स्वाब नै अब उडिसक्यो अब त्यसको सम्भावना छैन भन्नुभएको थियो जस्तै जीवन रिजालजीले मलाई होइन
0: कुरा उहाँले भनेको उहाँले भनेको एकदम सही हो किनकि मैले उहाँ चाहिँ फेरि त्यसको एक्सपर्ट हो उहाँ चाहिँ त्यसको फेरि विज्ञ हो उहाँ चाहिँ फेरि एउटा आधिकारिक व्यक्ति हो नि जीवनजी तर एउटा अनुसन्धानकर्ताको बुझाइको हिसाबले मैले त्यसलाई रुल आउट गर्नुपर्छ भने पहिलादेखि भनेको थिएँ मैले होइन पहिलादेखि भनेको अल्टिमेटली उहाँहरूले पनि त्यही रुल आउटै गर्नुभयो
1: भनेपछि अब चाहिँ अबको यो

0: अनुसन्धानको पाटो र चाहिँ त्यो घटनाक्रमले देखाएका तत्कालीन बेलाका दोषी प्रमाणहरू र आरोपी पत्ता लाग्ने वा चाहिँ आरोपी नजिक पुग्न सक्ने त्यस्तो कुनै आइडिया प्रहरीसँग हुन सक्छ?
1: होइन, एउटा हो, तपाईँले राम्रो प्रश्न उठाउनुभयो कि, किनकि कुनै एकजना शङ्कित व्यक्ति छ है, अब प्रमाणले नदेला, तर प्रमाण भनेको तपाईँको एउटा के हुन्छ, फिजिकल एभिडेन्सहरू हुन्छ होइन, अर्को के हुन्छ भनेपछि देखी जानी सुनेका कुराहरूको पनि त्यसलाई तपाईँले सही तरिकाले राख्नुभयो र सही तरिकाले प्रयोग गर्नुभयो, त्यसलाई पनि अदालतले मानेका घटनाहरू पनि छन्। र कहिले कहिले के हुन्छ भनेपछि फलाना मान्छे शङ्कित हो, तपाईँले एउटा केसकै इक्जाम्पल दिएपछि बुझ्न सजिलो हुन्छ कि, म आफै सिएमएम हुँदाखेरिको जस्तै तपाईँको के थापा भन्ने मैले नाम बिर्सेँ, यो रणबहादुर बङ्कोसमा राम्रो अनुसन्धान गरेको छ र अहिले तथ्य प्रमाणहरू राखेको छ, तर समस्या के भइरहेछ भने चाहिँ मार्ने मान्छे यही हो, गोली मेन मान्छे यही हो, तर प्रमाणले त्यसलाई चाहिँ घेर्न नसकेको अवस्था थियो र अल्टिमेटली के भयो, हामीहरू गएपछि पहिला भएको इन्भेस्टिगेसनमा त्यो मान्छेलाई जोड्ने काम मात्रै गरेको नि हामीहरूले, पहिला पनि भएको थियो यस्तो। र अब यसमा त के छ, तपाईँसँग तथ्य प्रमाणहरू कम छन् होइन, र अब के भने चाहिँ इन्भेस्टिगेसनको प्याटर्न चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ, मैले पटक पटक भन्दै आएको छु।
0: कसरी चेन्ज भने के गर्ने?
1: होइन, यसको बाटो चेन्ज गर्नुपर्ने हुन्छ। एउटा के हुन्छ, जुन मैले तपाईँलाई अघि पनि भने, सुनेका कुराहरू, देखेका कुराहरू, परिस्थितिजन्य कुराहरू होइन, त्यो फेरि सबले सक्दैन है, फेरि त्यो भौतिक कम्प्लेक्स हुन्छ। पुरानो केसहरूमा जति पुरानो हुँदै गयो तपाईँको तथ्य प्रमाणहरू त्यति हराउँदै जान्छन् कि, त्यसले गर्दा परिस्थितिजन्य प्रमाणका कुराहरू गर्छौँ हामीहरू, देखेका कुराहरू गर्छौँ हामीहरू, सुनेका कुराहरू गर्छौँ, यसलाई तपाईँले एक ठाउँमा लिएर आएर हामीले गरेका इन्भेस्टिगेसन त्यस्ता पनि छन्, मैले लेखेको छु त्यो, मेरो लेखहरू पनि छ त्यो कुराहरू कि, ती प्रमाणहरू फेरि अदालतले लाइ पनि ग्राही हुनु पर्यो तपाईँले राखेको कुराहरू, त्यसको लागि फेरि तपाईँ जो पाइ त्यसले सक्नुहुन्छ, त्यसको लागि चाहिँ एकदमै राम्रो एक्सपर्टिज चाहिन्छ होइन, त्यसले गर्दा अनुसन्धानको प्याटर्न नै चेन्ज गर्नुपर्छ जस्तो लाग्छ मलाई।
0: अनुसन्धान फेरि जिरोबाट सुरु हुनुपर्छ त्यसो भए?
1: होइन, जिरोबाटै सुरु गर्ने होइन, त्यहाँ त मिसिल छ नि त, इन्भेस्टिगेसन गर्ने टिम खटेका छन् नि त, उनले पनि केही न केही कुरा राखेका छन् नि त, विभिन्न टाइममा समिति बनेका छन् नि त। अब जस्तो तपाईँ रानीबारी कुरा गर्नु, रानीबारीमा 14 समिति भनेर चाहिँ भन्नुहोस् त, 14 समितिमा केही न केही कुरा त थिए नि त, सबै कुरा त खत्तमै थिएन नि त, होइन, केही न केही तथ्य थियो कि, त्यसले गर्दा मैले के भने भनेपछि तपाईँको खटिका जुन समितिहरू बनेका छन् तिनका प्रतिवेदन, त्यहाँ भएका मिसिल र योभन्दा पहिला खटिएका अधिकारीहरूका अनुभवहरू होलान्, डायरीहरू होलान्, त्यसले गर्दा के छ भनेपछि यी कुराहरूलाई एक ठाउँमा ल्याएर राखेर तपाईँ अगाडि बढ्ने ठाउँहरू चाहिँ रहन्छ।
0: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: धन्यवाद।
0: उहाँ हुनुहुन्छ नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्त मल्ल। आधुनिक सूचना नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो? दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि। हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ। यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ। हाम्रा सेवाहरू: दाँत तथा मुखको परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने, दाँत टल्काउने, मुख गनाउने समस्याको उपचार, दाँत रङको सिमेन्ट भर्ने, दाँतको जरेदेखिको उपचार, दाँत तथा मुख सम्बन्धी शल्यक्रिया, साधारण दाँत निकाल्ने, गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने, बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने, गिजाको शल्यक्रिया, कृत्रिम दाँत राख्ने, दाँत रङको वा मेटलको खुल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ। वालिङ ओरल एण्ड डेन्टल केयर वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा। डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860408822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।
3: आहा कति राम्रो हो बालीनाली बिउ नै राम्रो हो कि मल पनि राम्रो हो
4: बिउ र मल दुबै राम्रो हो नि नानी रैथाने जातका बिउहरू लगाएको हो धेरै राम्रो भएको छ अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो कहाँ पाइन्छ दाई
4: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली योग पीठको आडेमा सम्पर्क नम्बर 0364146696
5: रेडियो आदिखोला 105.4
0: यी विषयहरूबाट हामी निर्मम रूपमा यस्ता विषयहरूमा प्रहार गर्ने गर्दछौ किनभने नागरिकहरूलाई समस्यामा पार्न कसैले पनि सक्दैन पार्नु पनि हुँदैन जनताको पक्षमा सबैले काम गर्नुपर्छ डिगजी हामीलाई सुन्दै हुनुहुन्छ नमस्कार गुड मर्निङ
6: नमस्कार गुड मर्निङ
0: अब यतिखेर वैदेशिक रोजगार व्यवसाय संघको अध्यक्ष हुनुहुन्छ तपाईँ आन्दोलित हुनुहुन्छ यतिखेर सरकारको विरूद्ध दिवाजी
6: हाम्रो आन्दोलन सरकारका विरूद्धको आन्दोलन भन्दा पनि चिठी बसाल्ने विषयको आन्दोलन हो
0: के चिठी बसाल्न चाहनुहुन्छ यतिखेर देशमा
6: लामो समयदेखि वैदेशिक रोजगार व्यवसायले उठाउँदै आएको एउटा महत्वपूर्ण विषय के छ भनेदेखि वैदेशिक रोजगारमा जाने श्रमिकहरूको सुरक्षा र हितलाई ध्यानमा राखेर 72 सालमा भएको फ्री भिसा फ्री टिकट र 10,000 सेवा शुल्कलाई पुनरावलोकन गर्नुपर्छ 10,000 सेवा शुल्क वैदेशिक रोजगार व्यवसायका निम्ति पर्याप्त सेवा शुल्क होइन धेरै अब वैदेशिक रोजगार व्यवसायका खर्च शीर्षकहरू छन् बजार प्रवर्धनका खर्च शीर्षकहरू छन् कार्यालय सञ्चालनका खर्च शीर्षकहरू छन् त्यसकारणले गर्दाखेरि केही केही विकृतियुक्त ऐन संशोधन मार्फत यो वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शी व्यवस्थित बनाउनका निम्ति हाम्रो माग रहिआयो विगत लामो समयदेखि र अहिले पछिल्लो समय चाहिँ पुरानै ऐन का दफाहरूलाई चेकेर वैदेशिक रोजगारलाई नियन्त्रणमुखी नियमन गर्ने बाटोमा जुन सरकार अगाडि बढेको छ त्यसमा हामीले के भन्यौं भने यो 48 सालदेखि धमिलिएको क्षेत्रलाई एकैचोटि संलाउने चाहिँ सम्भावना नरहला त्यसो भएको हुनाले बरू एक महिना दुई महिना कतिलाई हुन्छ शून्य समय मानौ त्यो शून्य समयमा हामी ऐन संशोधनका विषयमा काम गरौं त्यसै गरेर सेवा शुल्क व्यवस्थापनका सन्दर्भमा काम गरौं र यसलाई चाहिँ सुधारिएको वैदेशिक रोजगारका रूपमा दुई महिना पछाडि पुनः सञ्चालन गरौं तर तिथि बसाल्ने कुरामा अहिले शून्य समय मानेर अगाडि बढौं भन्ने हाम्रो प्रस्ताव हो सरकार
0: अब सरकारले चाहिँ के गर्दैछ तपाईँहरूलाई जस्तो अब तपाईँहरूले चाहिँ जुन वैदेशिक रोजगारमा पठाउँदाखेरि होइन नागरिकहरूले पाउने सेवा सुविधाका कुराहरूदेखि लिएर फ्री भिसा फ्री टिकटका विषयहरू तर फ्री भिसा फ्री टिकट भनिन्छ सबैले पैसा तिर्छन् नि होइन धमाधम
6: यो एउटा नेपाली समाजमा निर्माण भएको एउटा भाष्यलाई हामीले चिर्नु जरूरी छ 72 सालमा भएको निर्णय फ्री भिसा फ्री टिकटको निर्णयले चाहिँ हामी च्याम्पियन कन्ट्री भयौं हामीले फ्री भिसा फ्री टिकटमा चाहिँ श्रमिकहरू पठाइरहेका छौं भनेर सरकार तथा नागरिक समाज एनजीओ आईएनजीओले भनिरहने पाटो एउटा रह्यो र अर्को पाटो चाहिँ ग्राउण्ड रियालिटी जुन वास्तवमा के भइरहेको छ ग्राउण्डमा भन्ने विषय अर्को पाटो र हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि इम्प्लोयर पे मोडलमा रोजगारदाताहरूको उनीहरूको इन्टरनल रिक्रुटमेन्ट पोलिसी इम्प्लिमेन्ट गर्ने कुरामा चाहिँ नेपालबाट 5% इम्प्लोयर पे मोडलमा गइरहेका छन् श्रमिकहरू होइन कम्प्लिटली इम्प्लोयरले पे गरेर त्यो सम्पूर्ण खर्च लागत शीर्षकहरू पे गरेर लगिरहेको छ भनेदेखि 10% श्रमिकहरू चाहिँ नेपालबाट फ्री भिसा फ्री टिकटमा वैदेशिक रोजगारमा गइरहनु भएको बाँकी
0: सबैले फ्री भिसा फ्री टिकट पाएका छैन पैसा तिर्यो भन्छन् होइन जसले पनि केवल मुनिबाट तिर्ने होइन अनि त्यो ह्यान्ड क्यास तिर्ने यसो बन्द कोठामा तिर्ने काम त भइरहेछ नि त होइन टाइम टाइममा
6: त्यही कुरा भन्दैछु म यहाँले सुन्नुपर्ने विषय के हो भनेदेखि 35% मैले अघि भने 5% श्रमिकहरू पूर्ण रूपमा इम्प्लोयर पे मोडलमा गएका जानुभएको छ हाम्रो देशबाट 10% फ्री भिसा फ्री टिकटमा जानुभएको छ 35% श्रमिकहरू चाहिँ यदि इम्प्लोयरले रोजगारदाताले टिकट नदिएको खण्डमा र श्रमिक आफै टिकट काटेर जान इच्छुक भएको खण्डमा उहाँहरू टिकट काटेर जानुभएको छ बाँकी रहेको 50% यहाँनिर हाम्रो ध्यान केन्द्रित हुनुपर्ने त्यो बाँकी रहेको 50% अघि यहाँले भनेको जस्तो अलिकति चाहिँ आर्थिक शोषणमा परेर गइरहेको विषय हामीले स्वीकारेका छौं त्यही यो पचास प्रतिशत मैले चौथो नम्बरको जुन पचास प्रतिशत भने त्यो पचास प्रतिशतलाई निस्तेज बनाउनुपर्छ, त्यसलाई चाहिँ पूर्ण रूपमा निरुत्साहित गर्नुपर्छ। पहिलो जुन इम्प्लोयर पे मोडल छ त्यसलाई प्रोत्साहित गर्नुपर्छ र दोस्रो र तेस्रो मैले जुन प्रतिशत यहाँलाई भनेको छु त्यसलाई व्यवस्थित गर्नुपर्छ भन्ने हाम्रो विषय, हामीले त्यही कुरा नै उठाइआएका छौँ।
0: तर आज चाहिँ सरकारसँग तपाईँका स्पष्ट मागहरू होइन, वैदेशिक रोजगारका धेरै समस्याहरू छन् किनभने तपाईँहरूको पनि समस्या छ, किनभने ठूलो लगानी लाउनु भएको छ होइन, धेरै रौटी राख्नेदेखि लिएर धेरै होइन त्यो डिपोजिटदेखि लिएर कैयौं प्रोभिजनहरू चाहिँ सरकारले तोक्या छ। तर विदेशमा गइसकेपछि नागरिकहरूले पाउने पीड़ाहरू पनि छन् किनभने पीड़ा पाइसकेपछि सिधै तपाईँहरूसँग ठोकेर आउँछन् होइन, मेलफार कम्पनीसँग ठोकिन आउँछन्, त्यसमा सरकारले तपाईँहरूका पनि समस्या नबुझेर कहिलेकाहीँ तपाईँहरूलाई नै के भनौँ त्यो भिक्टिम बनाइदिएको एउटा अवस्थिति पनि हुन्छ भन्दा यो कहाँनिर चाहिँ यो मिलिरहेको छैन, सरकार नागरिक र तपाईँहरू बीचको कन्ट्राडिक्सनको यो मेन जहर चाहिँ के हो? यो
6: नमिलेको विषय भनेको चाहिँ कहाँनिर हो भनेदेखि सरकार जहिले पनि पपुलर हुने ढंगले पपुलिस्टिक हिसाबले चाहिँ एकदमै लोकप्रिय निर्णयहरू गर्ने र तर त्यसलाई कार्यान्वयन नगर्ने यो लामो समयदेखि चलिआयो। सरकारले पनि यथार्थपरक ढंगले निर्णयहरू गर्नुपर्छ, सरकारले यथार्थलाई हेरेर प्रतिस्पर्धी मुलुकहरूका चाहिँ व्यवस्थालाई हेरेर श्रम गन्तव्य मुलुकहरूका व्यवस्थालाई हेरेर हाम्रो बेरोजगारीको चाहिँ नेपालमा भएको बेरोजगारीको अवस्थालाई हेरेर निर्णयहरू ल्याइनुपर्छ, त्यो व्यावहारिकतामा चाहिँ डिपेन्ड हुने खालका निर्णयहरू ल्याइनुपर्छ। प्रमुख कुरा त के हो त भन्दा ऐनहरू संशोधन गर्दा कुनै पनि मन्त्री स्तरीय निर्णयहरू गर्दा स्टेक होल्डरहरूलाई राखेर सबैसँग बसेर गरेको छलफलको निष्कर्षलाई हामीले चाहिँ ऐनको रूपमा स्थापित गर्न सक्यौं भने त्यो दीर्घकालीन हुन्छ।
7: यस समयको साथमा जितु सुनचादी पसल भूषाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको लाइनमा
8: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
9: ठाउँ आफ्नो

0: नमस्कार, बिहान 7 बजे को आधी खोला खबर में प्रविधि कक्ष अशोक संगे यहां स्वागत आरती कुंवर संग जिला को पहला आवाज रेडियो आधी खोला को समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org बाट लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। शारीरिक अपाङ्गता र आर्थिक अभावसँग जुधिरहेका माझी बोटे समुदायका कृष्णलाई जापानबाट सहयोगले घरमा उज्यालो छायो। फरार अभियुक्त खोजीमा प्रहरी, 10 वर्षदेखि फरार बहुविवाह मुद्दाका दोषी पक्राउ र पर्वतमा अदुवा खेती गर्न थालेपछि बादर आउन छाडे। निकै कष्टकर जीवन बिताइरहनु भएका स्याङ्जाको भिरकोट नगरपालिका 6 का कृष्ण बोटेको घरमा अहिले बिजुली बलेको छ। शारीरिक अपाङ्गता र आर्थिक अभावसँग जुधिरहेका माझी बोटे समुदायका कृष्ण महिनौदेखि अध्ययारो कोठाको भूमिमै रात बिताइरहनु भएको थियो। घरमा आधारभूत सामग्री समेत नहुँदा दैनिक गुजारा चलाउन पनि उहाँलाई निकै कठिन भइरहेको थियो। हाल जापानमा रहनुभएका भिरकोट 8 खोरबार निवासी प्रकाश खत्रीले आर्थिक सहयोग गरेपछि बोटेको घरमा उज्यालो छाएको हो। स्थानीय बाबु राजा खत्री मार्फत 16,000 रूपियाँ सहयोग पठाएपछि बोटेको जीवनमा केही सहज भएको हो। खत्रीको सहयोगबाट कृष्णको घरमा सबैभन्दा पहिले काटिएको विद्युत लाइन पुनः जडान गरिएको छ। मकेउता महसुल र नयाँ मिटर जडान बापत 3,508 रूपियाँ भुक्तानी गरी बोटेको घरमा उज्यालो बलेको हो। सहयोग रकमबाट कृष्णलाई 1 सेट पलङ, खाना पकाउने भाँडाकुँडा, बाल्टी, सिरक तथा अन्य आवश्यक घरायसी सामग्री पनि खरिद गरी उहाँको घरमै पुर्याइएको समाजसेवी बाबु राजा खत्रीले बताउनुभयो। यो अभियानमा स्थानीय समाजका विभिन्न व्यक्ति र संस्थाले पनि साथ दिएका थिए। सहयोग समन्वय भिरकोट लायन्स क्लबका संस्थापक अध्यक्ष यम प्रसाद अधिकारी लक्ष्मण, भाग्योदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ हरियाल तथा समाजसेवी बाबुराजा खत्रीले गर्नुभएको हो। उहाँहरूले वालिङ स्थित बोटल पावर कम्पनी बीपीसीको कार्यालय पुगेर महसुल तिर्ने, नयाँ मिटर जडान गराउने तथा आवश्यक सामग्री खरिद गरी कृष्णको घरसम्म पुर्याउने काममा अग्रसरता लिनु भएको हो। लायन्स क्लबले 1 बोरा चामल, दाल, तेल, मसला लगायतका खाद्यान्न सहयोग गरेको छ। सफल फर्निचरले 10 जना सिरानी र तन्ना सहितको विस्तारा उपलब्ध गराएको थियो भने केसी भाँडा पसलले थाल, कचौरा र गिलास सहयोग गरेको छ। सामान ढुवानीका लागि भिरकोट लायन्स क्लबका संस्थापक अध्यक्ष एम प्रसाद अधिकारीले सहयोग गर्नुभएको छ। नेपाल टेलिभिजनबाट स्याङ्जाका संवाददाता हिमाल नेउपानेले बोटेको दयनीय अवस्थाको रिपोर्टिङ गर्नुभएको थियो। उहाँको समाचार सामग्रीले जापानबाट सहयोग आउने र स्थानीय समाजसेवीलाई पनि सहयोग तथा समन्वय गर्ने अवस्था मिल्यो र बोटेको जीवनमा उज्यालो छाएको हो। बहुविवाह मुद्दामा अदालतबाट कैद सजाय सुनाइएपछि लामो समयदेखि फरार रहेका एक व्यक्तिलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बहुविवाह मुद्दामा 1 वर्ष कैद सजाय तोकिएका हरिनाश गाउँपालिका 4 का 41 वर्षीय किमबहादुर थापालाई बुधबार पक्राउ गरिएको हो। थापालाई पुतरी बजार नगरपालिका 10 टाङखोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब परीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनु। उहाँका अनुसार थापा विरूद्ध स्याङ्जा जिल्ला अदालतले 71 चैत्र 29 गते बहुविवाह मुद्दामा 1 वर्ष कैद सजायको फैसला गरेको थियो। त्यस यता उहाँ फरार रहँदै आउनु भएको थियो। प्रहरीले पक्राउ गरेका थापालाई फैसला कार्यान्वयनका लागि हिजो नै स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको छ। जिल्ला प्रहरी कार्यालयले अदालतबाट सजाय सुनाइएपछि फरार रहेका व्यक्तिहरूलाई खोजी गरी पक्राउ गर्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ। पर्वतको पैयु गाउँपालिकामा किसानले 60 रोपनी जग्गामा सामूहिक अदुवा खेती गर्न थालेपछि क्रमशः बादल आउन छाडेका छन्। अदुवा नगदे तथा मसला बाली हो। दक्षिण पर्वत अधिकारी डाँडामा 40 कृषकले बाँदर लगायत अन्य वन्यजन्तुबाट पीड़ित भएपछि मकै बालीलाई विस्थापित गर्दै अदुवा खेती गरेका हुन्। गत वर्ष 5 रोपनीमा सोचेभन्दा धेरै आमदानी भएपछि यस वर्ष 60 रोपनी क्षेत्रफलमा अदुवा खेती विस्तार गरिएको समूहका अध्यक्ष हुमलाल अधिकारीले जानकारी दिनुभयो। गत वैशाखमा गरिएको अदुवा खेती आगामी पुष महिनामा खनेर बजार पठाइने भएको छ। यहाँका प्रत्येक कृषकले 4-6 क्विन्टल अदुवा रोपेका छन्। गत वर्ष झण्डै 60 क्विन्टल अदुवा बिक्री गरेर रू 6 लाख आमदानी गरेका कृषकले यस वर्ष 10 मेट्रिक टन भन्दा बढ़ी उत्पादन हुने अनुमान गरेका छन्। मकै र कोदो खेती गर्न छाडेपछि बाँदर हराउँदै गए, आमदानी पनि दोब्बर भयो। स्थानीय नसी जातको अदुवा लगायतका कृषकको उत्पादन राम्रो भएपछि अदुवा खेतीमा पल्किएका छन्। अदुवा खेतीको प्रवर्धन र कृषक प्रोत्साहनका लागि कृषि विकास कार्यालय पर्वतले बिउमा प्रति किलो रू 100 र बजार मूल्यमा प्रति किलो रू 50 का दरले अनुदान उपलब्ध गराएको छ। यस वर्ष पालिकाले समूहलाई थप रू 3 लाख अनुदान दिएको कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो। नेपाल विश्वको चौथो ठूलो अदुवा उत्पादक राष्ट्र हो। उत्पादनको झण्डै 60% अदुवा भारत लगायतका देशमा निर्यात हुन्छ। ग्रामीण अर्थतन्त्र उकास्न र कृषकको आय आर्जन बढ़ाउन अदुवा बाली महत्वपूर्ण मानिन्छ। पश्चिम बागलुङको तमानखोला गाउँपालिकाको आधारभूत अस्पतालमा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको छ। तमानखोला एक बोङ्गा दोभान स्थित आधारभूत अस्पतालमा छुट्टै कक्ष स्थापना गरेर आरोग्य केन्द्र सञ्चालन गरिएको हो। चालू आर्थिक वर्षको बजेटबाट गाउँपालिका र संघीय सरकारको साझेदारीमा झण्डै 7 लाख रूपियाँमा उपकरण तथा सामग्री खरिद गरिएको थियो। पालिकाले एकजना कर्मचारीको व्यवस्थापन गरेपछि सेवा सञ्चालनमा आएको अध्यक्ष जोकलाल बुढाले बताउनुभयो। केन्द्रमा ढाड तथा कमर दुखेको, नसा च्यापिएको जस्ता बिरामीलाई थेरापी सेवा दिइन्छ। आयुर्वेद सम्बन्धी उपचार सिस्टमवाद सेवा प्रवाह गरिएको आयुर्वेद स्वास्थ्यको पहुँच विस्तार गर्ने योजना अनुसार अस्पतालमा आरोग्य केन्द्र स्थापना गरिएको हो। स्थानीय तहको साझेदारीमा सञ्चालन हुने नागरिक आरोग्य केन्द्रमा जनशक्ति र औषधिमा सरकारले सहयोग गर्ने र भौतिक पूर्वाधारको जिम्मा स्थानीय तहले लिनुपर्ने हुन्छ। यसअघि बडीघाट, ताराखोला, निसीखोला गाउँपालिका र गलकुट नगरपालिकामा नागरिक आरोग्य केन्द्र सञ्चालनमा आइसकेका छन्। जिल्लामा धौलागिरी आयुर्वेद अस्पताल सहित बागलुङ नगरपालिकाको बलेवा, काथेखोला गाउँपालिकाको बिहू, ढोरपाटन नगरपालिकाको बुर्तिबाङ र जैमिनीको दुई स्थानमा आयुर्वेद सेवा केन्द्र सञ्चालनमा छ। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
3: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
2: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
0: रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। सन्धिखर्कको नामकरणसँग जोड़िएको ऐतिहासिक सन्धिलाई भावी पुस्तासम्म जीवित राख्ने उद्देश्यले सन्धिखर्क स्थित शान्ति बगैंचामा तत्कालीन अर्घा र खाँची राज्यका दुई राजाको पूर्णकदको शालिक स्थापना गरिएको छ। युद्ध भन्दा शान्ति, मेलमिलाप र सहकारीको सन्देश बोकेको यो शालिक जिल्लाको ऐतिहासिक पहिचान र पर्यटन प्रवर्धनका दृष्टिले समेत महत्वपूर्ण मानिएको छ। शालिकमा तत्कालीन अर्घा राज्यका राजा अचिन्ताय शाह र खाँची राज्यका राजा विक्रम शाह हात मिलाएर सन्धि गरिरहेको दृश्यलाई मूर्त रूप दिएको छ। यही ऐतिहासिक सन्धिका कारण उक्त स्थानलाई सन्धि भएको खर्क अर्थात सन्धि खर्क भन्न थालिएको र पछि यही नाम जिल्ला सदरमुकाम प्रमुखका रूपमा स्थापित भएको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो। अर्घा र खाँसी राज्यको नाम जोड़िएर अहिलेको अर्घा खाँसी जिल्ला बनेको उहाँको भनाइ छ। इतिहास अनुसार नेपाल एकीकरण अघि 24 राज्यकालमा अर्घा र खाँसी छुट्टा छुट्टै राज्य थिए। दुई राज्यबीच पटक पटक युद्ध भएपछि अन्तत दुवै पक्षले युद्ध भन्दा शान्ति नै उचित ठहर गर्दै बीच भागमा पर्ने खर्कमा भेट गरी सन्धि गरेका थिए। यही घटनाबाट सन्धिखर्क नाम रहन गएको स्थानीयको विश्वास छ। चन्द्रप्रभा माध्यमिक विद्यालयका पूर्व शिक्षक तथा इतिहासका जानकार तीर्थराज आचार्यका अनुसार खाँसीका राजा विक्रम शाहले विक्रम सम्बद्ध 1721 देखि 1734 शासन गरेका थिए। सोही अवधिमा अर्घाका राजा अचिन्ताय शाहसँग भएको सन्धिको उल्लेख स्थानीय इतिहास र मौखिक परम्परामा पाइन्छ। यद्यपि घटनाका विभिन्न संस्करण रहे पनि सन्धिखर्कको नाम शान्ति र सन्धिसँग जोड़िएको विषयमा स्थानीयको विश्वास बलियो रहेको उहाँले बताउनुभयो। पोखराको प्रमुख पर्यटकीय आकर्षणका रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले सक्रियता बढ़ाएको छ। साहसिक खेलका रूपमा चिनिने यस क्षेत्रमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि प्रहरीले प्याराग्लाइडिङ पाइलटहरूको मादक पदार्थ मापसी तथा लागू पदार्थ लापसी सेवन सम्बन्धी विशेष जाँच शुरू गरेको हो। सड़कमा सवारी चालकहरूको नियमित जाँच गरिए झैं पोखरा 18 सरानकोट स्थित तोरीपानी पुगेर प्रहरी टोलीले उड़ानको तयारीमा रहेका पाइलटहरूको आकस्मिक परीक्षण गरेको थियो। भारतीय पर्यटकहरूको बाक्लो उपस्थिति रहेको हालको समयमा पाइलटहरूले नशालु पदार्थ सेवन गरी उड़ान भर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा यो अनुगमन गरिएको हो। वड़ा प्रहरी कार्यालय काँसीका प्रहरी प्रमुख नायब परीक्षक डीएसपी नमराज भट्टराईको नेतृत्वमा सामुदायिक सेवा केन्द्र कास्कीका पदाधिकारी सहितको टोलीले तोरीपानीमा पुगेर 35 जना पाइलटको स्वास्थ्य परीक्षण गरेको थियो। प्याराग्लाइडिङ आफैमा एक साहसिक र जोखिमपूर्ण खेल भएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि समय समयमा यसको अनुगमन गर्दै आएको छ। विगत 25 वर्षको अवधिमा टेन्डम उडान पाइलट र यात्रुका क्रममा दुईवटा दुर्घटना भइसकेका छन्। यस्तो अवस्थामा प्रहरीको सक्रियताले पर्यटकहरूमा थप आत्मविश्वास जगाउने र उडान सुरक्षित हुने विश्वास पाइलटहरूले व्यक्त गरेका छन्। अब अन्तिमा आदि खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। शारीरिक अपाङ्गता र आर्थिक अभावसँग जुधिरहेका माझी बोटे समुदायका कृष्णलाई जापानबाट सहयोगले घरमा उज्यालो छायो। फरार अभियुक्त खोजीमा प्रहरी 10 वर्षदेखि फरार बहुविवाह मुद्दाका दोषी पक्राउ। र पर्वतमा अदुवा खेती गर्न थालेपछि बाँदर आउन छाडे। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

एस आदिफ्ला खबरको साथमा हिमाल सुनसादी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनसादी पसल वालिङ बजार स्याङ्जा।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँ रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत भइसकेका छौ। आजको लागि पनि रहने पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहने दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-4141-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब भने आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल असार महिनाको 32 गते बिहिबार तदनुसार सन् 2026 जुलाई 16 तारीक असार शुक्ल पक्षको द्वितीय तिथि बिहान 11:40 बजेपछि तृतीय तिथि। बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थिति अनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। पारिवारिक मतभेदले व्यवधान निम्त्याउन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। महत्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। वृष राशि हुनेहरूको लागि विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरूषवार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छ्याएर पनि नयाँ काममा जग बसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ। मिथुन राशि हुनेहरूको लागि आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वाद विवादबाट टाढा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचना सम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला। आजको मेहनतले भविष्यमा फाइदा दिलाउनेछ। कर्कट राशि हुनेहरूको लागि आफन्तको सानिध्य र अभिभावकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रयत्न गरेको काम सम्पादन हुनेछ। अधीनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। सिंह राशि हुनेहरूको लागि छिमेकमा समझदारी बढ़ने देखिएकाले होसियारी साथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नु पर्ला। अधिक खर्च हुनेछ र व्यवहार चलाउन पनि कर्जा मार्फत धन जुटाउनु पर्ने हुन सक्छ। तत्काल फाइदा लिँदा लाभांशहरूलाई पनि बाँड्नु पर्ला। आवश्यकताका वस्तु जुटाउन पनि समय लाग्नेछ। आफ्नो मेहनतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। कन्या राशि हुनेहरूको लागि मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिकयोग्य काम सम्पादन गर्दै मनज्ञ धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन समेत जुट्नेछन् र दिगो काम प्रारम्भ गर्ने समय छ। आमदानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेको सफलताले नयाँ अवसर समेत दिलाउन सक्छ।
तुला राशि हुनेहरूको लागि मेहनतले नाम दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ़न सक्छ। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। तारिफ योग्य कामले धेरैको मन जित्न सकिनेछ। भविष्यका लागि रुचिका विषयमा लगानी बढ़ाउन सकिनेछ। वृश्चिक राशि हुनेहरूको लागि स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। अरूका लागि बुद्धि खर्चन पर्नेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिविहीन काममा समय बित्न सक्छ। तापनि गरिआएको कामलाई निरन्तरता दिन सकिनेछ। प्रयत्न गर्दा सम्भावना खोजी गर्ने समय छ। धनुराशि हुनेहरूको लागि स्वास्थ्यका लागि आहार विहारमा अलि सजग रहनु पर्नेछ। व्यस्तता बढ़नेछ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनु पर्ने हुन सक्छ। सामान्य काममा धेरै धन र परिश्रम खर्चनु पर्ला। आफ्नो वस्तुमा अरूले दावी गर्लान्। बनिसकेको काम दोहोर्याउनु पर्ने हुन सक्छ। बलजफ्ती प्रयत्न गर्दा व्यर्थमा दुःख पाइनेछ। मकर राशि हुनेहरूको लागि छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सानिध्यले दिन रमाइलो रहनेछ। अध्ययन लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नाले आमदानी बढ़ाउने काम गर्न सकिनेछ। कुम्भ राशि हुनेहरूको लागि रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकारी स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ। प्रतिकूल परिस्थितिका बावजूद लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड़ जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम शुरू हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने उपलब्धि जोगाउन सफल भइनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा परिस्थितिवश सिताएको काममा विलम्ब हुनेछ। हडबडको त्रुटिले काम दोहोर्याउनु पर्ने हुन सक्छ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुझ्नु पर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनु पर्ला। अध्ययनमा समय दिन नसक्दा पछि परिएला। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। अरूका विषयमा चासो लिँदा झमेला बेहोर्नु पर्ला। हजुर, यो त रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के के लेखिएका छन्, के के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे जे लेखिए तापनि जे जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि पर्नुहोस्, पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फलित ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब भने हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 063-414-2085 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-414-2085 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादको शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कन्दै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूका आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आधी खुला 105.4
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टार को अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनी का पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849718921 र 9862439390
3: ओ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
4: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि
3: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलन छ म त छक्क परे
4: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
4: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
3: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
4: लेडिज तथा जेन्ट्स का सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
1: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
4: सम्पर्क मोबाइल 9842698145
1: सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ स्याङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल पुर्जा बुझी लिन हार्दिक अनुरोध गर्दछौ विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ स्याङ्जा
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
6: र मिर्दी करिडोर आदिको छेउमा
5: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 7364433 मोबाइल 9856553331
7: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
8: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो
9: ओहो मेरो पनि भैँसी बिरामी छ औषधि लिन जान पर्ने छ ल न त सँगै जाम कहाँ हो
8: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो हो त्यही पाइन्छ हिँड त्यही जाम
9: हजुर यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरिराजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बंगुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ
8: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा
3: पाइन्छ।
9: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
3: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9673770071।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 2 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठाकुटी, डल्ला, पुरानो घाउ, खतिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नख गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खाना मन नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरू उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ आठ तल्लो वालिङ, प्रोपाइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 063-441-51, मोबाइल 98-560-52-49।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत

0: 5825879 र 5827800।
1: थानथानी छाया क्षेत्र शिव मन्दिरको सूचना।
2: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
1: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
2: पुनश आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
1: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव, मोबाइल 9841648515 र 9857875373।
2: छाङसाङ्दी छाया क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति, भिरकोट 4, छाङसाङ्दी।
1: होइन, के भयो, किन बन्द भएको गाडी?
3: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन। कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
3: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री। लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
3: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
1: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसे भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
1: फोन नम्बर 0364415002, मोबाइल 9857405002 र 9847514001। निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 2 गते शनिवारका दिन मणिपाल शिक्षण अस्पताल पोखरा का नाक कान घाँटी तथा थाइराइड सर्जन रोग विशेषज्ञ डाक्टर हिमाल पौडेल आउँदै हुनुहुन्छ। उक्त दिन लामो समयसम्म रुघाखोकी लागिरहने, कान पाक्ने, पिप बग्ने, कान राम्रोसँग नसुन्ने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निम्न अप्ठ्यारो हुने लगायत थाइरोइडका बिरामी तथा थाइरोइड सम्बन्धी औषधि सेवन गरिरहेका बिरामीहरूले सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुने। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक। प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0364411163, मोबाइल 9841698070। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिवार।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501119 र 9856333246।
2: कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आर्ट VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
2: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, AC पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
5: ए, कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, AC, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, TV, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ आठ नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008447723।
6: लौ, फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
7: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला।
6: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 MHz।

0: यस मैम, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
4: बिग्रेका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856025271।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कुल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9862439399।
6: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना।
7: यही साउन 2 गते शनिबारका दिन
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ।
7: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
6: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
8: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार खुराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
6: साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ।
8: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात युरिक एसिड हड्डीमर खने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्नी नस तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यसै उक्त दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क स्थान प्रसन्न मेडिकल फार्मा भिरगोड बयरगारी मेन बजार प्रोप्राइटर प्रदीप आले मोबाइल 9857279171 र 9841600866।
10: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्नबहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
6: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राखौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
6: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू,
6: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
6: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
6: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 0363-441-6024।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250। बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
2: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
4: जितु सुन चाँदी पसल वालिङ 8 भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 98-462-25-767 र 98-066-17-137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता। ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
5: हो नि नानी, छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
3: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही साउन 9 गते वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार यही साउन 16 गते वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
5: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
3: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 98-464-85-411।

0: ए असरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे। कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मेदी बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।
4: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएको छु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्मार्ट डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्मार्ट डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9860216629 र 9861668251।
7: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना:
8: यही साउन 2 गते शनिबारका दिन
7: सुगर, प्रेसर, दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ कालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ 8 खेल मैदान जाने बाटो, फोन 0364140044, मोबाइल 9860061173।
8: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।
10: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
11: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
10: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
12: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
13: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
12: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
13: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
12: मुटुको जाँच ECG सेवा,
13: भाँचिएको हड्डी प्लास्टर सेवा,
12: डिजिटल एक्सरे सेवा,
13: चिरफार गर्ने
12: थाइराइड जाँच,
13: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
12: सर्वसुलभ फार्मेसी सेवा।
13: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
12: फोन नम्बर 0364-41087, मोबाइल 98469-71-4740।
14: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
15: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
14: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
15: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल उपालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
14: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
15: हाम्रा सेवाहरू:
14: दाँत तथा मुखको परीक्षण,
15: दाँतको एक्सरे,
14: दाँत सफा गर्ने,
15: दाँत टल्काउने,
14: मुख गनाउने समस्याको उपचार,
15: दाँत रङको सिमेन्ट भर्ने,
14: दाँतको जरेदेखिको उपचार,
15: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
14: साधारण दाँत निकाल्ने,
15: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
14: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
15: गिजाको शल्यक्रिया,
14: कृत्रिम दाँत राख्ने,
15: दाँत रङको वा मेटलको खुल लगाउने,
14: बच्चाहरूको दाँतको विशेष उपचार
15: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
16: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
14: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
15: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363-590-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86-005।
2: ए दिदी, पक्नुहोस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी?
2: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
0: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट: बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
2: मोबाइल 98560-39988 र 98560-55988।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैङ्कको ओह्रालोमा।
4: मोबाइल 98135-56-496।
6: नमस्कार हल्दर साहब, क्या नाम? तपाई त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
7: क्या नाम, पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
6: अच्छा, क्या नाम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
7: क्या नाम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
8: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
9: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
8: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्दमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहण प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य

0: परीक्षण तथा परामर्श दिइन्छ।
1: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुठ रोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
2: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ सेन्जा फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
1: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9837-69611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
8: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
8: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
8: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरुन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
8: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
8: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
8: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
8: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र
9: 0063 41 268।
8: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
9: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: बस ना अले हम लोग अनिमा 9 बजे छा
1: इस समय को साथ में जितू सुनचादी पसल
2: भूसाल पेट्रोल पंप संगे जोड़ी को डिपार्टमेंट स्टोर्स को 5 घर अगाड़ी जैसी 15 तर्फ जाने बाटो में कुना को लाइन में
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने ठाउँ
0: रेडियो आदि खोला 105.4
3: रेडियो आदि खोला 105.4
4: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना। आकस्मिक बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह। विपन्न वर्गलाई लक्षित निशुल्क स्वास्थ्य पोर्टलबाट 2000 भन्दा धेरैले उपचार सेवा लिए। मोबाइल र कम्प्युटरबाट जानकारी लिन सक्ने व्यवस्था। ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेर छाडियो। जंगली हात्ती देखिए तत्काल खबर गर्न निकुञ्जको आग्रह। बेलायतमा किशोर किशोरीहरूलाई सामाजिक सञ्जालमा कडाई गर्ने कानून ल्याइँदै राति 12 बजेदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल स्वत बन्द हुने व्यवस्था प्रस्ताव। र विश्वकप फुटबलको उपाधि दौड़मा अर्जेन्टिना र स्पेन। गोल्डन बुट दौड़मा मेसी एम्बापे भन्दा अगाडि। नेपाल खबरमा अब पूरा खबर। आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले पानी पर्ने क्रम रोकिए पनि दिउँसो र बेलुकी पख पानी पर्ने सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही ठाउँ तथा मधेश र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली भेग, कोशी बागमती लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी र लुम्बिनी प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पर्सी शनिबारसम्म नै ठूलो वर्षाको सम्भावना रहेको र खोला नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ। सरकारले विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरेको निशुल्क स्वास्थ्य पोर्टल मार्फत उपचार सेवा लिनेको संख्या 2200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय का अनुसार पोर्टलमा आबद्ध अस्पतालको संख्या बढ़दै गएको छ। शुरूमा 13 अस्पताल आबद्ध रहेकामा अहिले यो संख्या 238 पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। विपन्न बिरामी वा उनीहरूका आफन्तहरूले मोबाइल र कम्प्युटरबाट कुन अस्पतालमा कति निशुल्क शैया उपलब्ध छ भन्ने जानकारी लिन सक्ने व्यवस्था गरिएको छ। साथै अस्पतालमा उपलब्ध रगत सम्बन्धी जानकारी पनि पोर्टलबाट हेर्न सकिन्छ। संविधानमा व्यवस्था गरिएको निशुल्क स्वास्थ्य उपचारको अधिकार कार्यान्वयन गर्न सरकारले सूचना प्रविधिमा आधारित यो प्रणाली सञ्चालनमा ल्याएको हो। मन्त्रालयका अनुसार देशभरका अस्पतालमा 28,704 शैयाको 10% बराबर 3,380 निशुल्क शैया उपलब्ध छन्। तीमध्ये 593 शैयामा विपन्न बिरामीले निशुल्क उपचार पाइरहेका छन् भने अझै 2,787 शैया खाली रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गरेको छ। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा 25 जनाको ज्यान लिइसकेको ध्रुवे हात्तीलाई डट अर्थात बेहोश बनाउने औषधि दिएर रेडियो कलर लगाइएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार ध्रुवे हात्तीको घाँटीमा सेटेलाइट रेडियो कलर जडान गरिएको छ। त्यसपछि दारा काटेर छाडिएको हो। रेडियो कलर जडानपछि हात्तीको अवस्थाबारे छोटो समयमै जानकारी प्राप्त हुने र जीपीएस ट्र्याकिङ मार्फत गतिविधि निगरानी गर्न सकिने निकुञ्जले जनाएको छ। निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरखगण, निकुञ्जका प्राविधिक कर्मचारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक सहितको टोलीले हात्तीलाई रेडियो कलर जडान गरेको हो। गएको असार 20 गते भरतपुर 23 ध्रुवे हात्तीको आक्रमणबाट 25 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरत बोटेको ज्यान गएपछि निकुञ्जले हात्तीको खोजी र निगरानी बढ़ाएको थियो। प्रतिकूल मौसम र घना झाड़ीका कारण हात्तीलाई नियन्त्रणमा लिन समय लागेको निकुञ्जले जनाएको छ। निकुञ्जले स्थानीय बासिन्दाहरूलाई सचेत रहन, सूचनाको पालना गर्न र जंगली हात्ती देखिए तत्काल सम्बन्धित निकायहरूलाई खबर गर्न पनि आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
6: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
5: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
6: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
5: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
6: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
5: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल र भारतको ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट 1650 मेगावाट बराबरको बिजुली निर्यात गर्ने विषयमा सहमति जनाएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरिता तवाड़ी र भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा निर्देशक समितिको 13 बैठक पोखरामा सम्पन्न भएको हो। अहिले सञ्चालनमा रहेको ढल्केबर मुजफ्फरपुर र ढल्केबर सीतामढ़ी अन्तर्देशीय प्रसारण लाइनबाट 1400 मेगावाट बिजुली आयात गर्ने सहमति भएको छ। यस्तै निर्याततर्फ 1100 मेगावाटबाट 1650 मेगावाट बराबर पुर्याउने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दीप कुमार देवले जानकारी दिनुभयो। यस्तै चमेलिया जौल जीबी 220 केवी डबल सर्किट प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन बैठकले स्वीकृत गरेको छ। यो आयोजना 2028 डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। न्यू पूर्णिया र दोधाधारा बरेली 400 केवी क्षमताको अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त उपक्रम कम्पनी स्थापना गर्ने प्रक्रियालाई तीव्रता दिने सहमति पनि बैठकले गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सड़कमा गोलबेड़ा फ्याँकेर प्रदर्शन गरेका किसानका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। मन्त्री चौधरीले हिजो मन्त्रालयमा किसान प्रतिनिधिहरूलाई बोलाएर किसानका गुनासा तथा मागबारे छलफल गर्नुभएको हो। किसानले उत्पादन गरेका कृषि उपजको उचित मूल्य पाउन सकुन् भन्ने उद्देश्यले बजारमा कड़ा अनुगमनको व्यवस्था गरिएको बताउँदै बिचौलियाहरूको समस्या समाधान गर्न कृषि विधेयक अघि बढ़ाइएको समेत मन्त्री चौधरीले जानकारी दिनुभयो। उहाँले किसानलाई आफ्नो उत्पादन नजिकका हाट बजारमा बिक्री वितरण गर्न आग्रह गर्दै सबै किसानले कालीमाटी फलफूल तथा तरकारी बजारमै पुगेर सामग्री बिक्री गर्नुपर्ने अवस्था नरहेको समेत बताउनुभयो। साथै उहाँले सम्बन्धित निकायसँग समन्वय गरी किसानका समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सरकार किसानको हितप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री चौधरीले उत्पादन, बजार व्यवस्थापन, मूल्य निर्धारण र कृषि क्षेत्रका समस्याको समाधानका लागि किसानसँग निरन्तर संवाद, सहकार्य र समन्वयलाई प्राथमिकता दिइने बताउनुभयो। अब विदेशको खबर। बेलायत सरकारले 16 र 17 वर्षका किशोर किशोरीका लागि राति 12 बजेदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल स्वत बन्द हुने गरी कानून ल्याउने प्रस्ताव गरेको छ। प्रस्ताव अनुसार इन्स्टाग्राम, टिकटक, युट्यूब जस्ता प्लेटफर्ममा मध्यरातपछि पहुँच स्वत बन्द हुनेछ। साथै किशोर किशोरीहरूलाई लामो समयसम्म अनलाइन राख्ने अटो प्ले र इन्फिनिट स्क्रोल जस्ता सुविधा पनि पूर्व निर्धारित रूपमा बन्द गरिने भएको छ। सरकारले यसबाट किशोर किशोरीहरूको निन्द्रा, पढ़ाईमा ध्यान र पारिवारिक सम्बन्ध सुधार हुने विश्वास व्यक्त गरेको बीबीसीले जनाएको छ। तर प्रयोगकर्ताहरूले सेटिङ परिवर्तन गरेर यो सुविधा बन्द गर्न सक्ने भएकाले बाल सुरक्षा अभियन्ता र विपक्षी दलले यो उपाय पर्याप्त प्रभावकारी नहुने टिप्पणी गरेका छन्। सरकारले प्रस्तावित व्यवस्था सन् 2026 भित्रै कानूनी रूप दिएर लागू गर्ने लक्ष्य लिएको छ। अब खेल खबर साबेक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 गोलले हार पराजित गर्दै फिफा विश्वकप 2026 फाइनलमा स्थान सुरक्षित गरेको छ। एटलान्टामा आज बिहान भएको दोस्रो सेमी फाइनलमा एक गोलले पछि परेको अवस्थाबाट पुनरावरण गर्दै अर्जेन्टिनालाई जित दिलाउन एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे भने दुवै गोलमा कप्तान लियोनल मेसीले असिस्ट गरेका छन्। यसअघि पहिलो सेमी फाइनलमा स्पेनले फ्रान्सलाई पराजित गर्दै 16 वर्षपछि विश्वकपको फाइनल यात्रा तय गरेको थियो। अब उपाधिका लागि विश्व वरियताको पहिलो नम्बरमा रहेको अर्जेन्टिना र दोस्रो नम्बरको स्पेन बीच आउँदो सोमबार बिहान 1:15 न्यूयोर्कको न्यू जर्सी स्टेडियममा प्रतिस्पर्धा हुनेछ। यस्तै दोस्रो स्थानका लागि फ्रान्स र इंग्ल्याण्ड बीच आइतबार यस्तै तेस्रो स्थानका लागि फ्रान्स र इंग्ल्याण्ड बीच आइतबार बिहान प्रतिस्पर्धा हुनेछ। यसैबीच इंग्ल्याण्ड विरूद्ध 2 असिस्ट गोल गरेपछि अर्जेन्टिनाका 39 वर्षीय लियोनल मेसी गोल्डेन बुटको दौड़मा अग्र स्थानमा उक्लिएका छन्। मेसी र फ्रान्सका केलिन एम्बाबेको समान 8 गोल रहे पनि मेसीको 4 असिस्ट हुँदा एम्बाबेको 3 असिस्ट भएकाले मेसी अगाडि छन्। गोल्डेन बुटको विजेता समान गोल भएको अवस्थामा असिस्टका आधारमा तय गरिन्छ। अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्य राखेको छ भने स्पेन सन् 2010 पछिको दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, आकस्मिक बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह। विपन्न वर्गलाई लक्षित निशुल्क स्वास्थ्य पोर्टलबाट 2000 भन्दा धेरैले उपचार सेवा लिए मोबाइल र कम्प्यूटरबाट जानकारी लिन सक्ने व्यवस्था। ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेर छाडियो, जंगली हात्ती देखिए तत्काल खबर गर्न निकुञ्जको आग्रह। बेलायतमा किशोर किशोरीहरूलाई सामाजिक सञ्जालमा कड़ाई गर्ने कानून ल्याइँदै राति 12 बजेदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल स्रोत बन्द हुने व्यवस्था प्रस्ताव। र विश्वकप फुटबलको उपाधि दौड़मा अर्जेन्टिना र स्पेन, गोल्डेन बुट दौड़मा मेसी एम्बाबे भन्दा अगाडि।

0: रेडियो आदिखोला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो भयो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ.
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723.
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त. गजब लाग्यो.
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए.
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु.
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा. गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ.
3: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक.
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी.
3: मोबाइल 98469-18921 र 98462-39399.
4: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार.
5: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन.
4: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको. के गर्ने हो खै?
3: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
5: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन. यता भाइको नि यस्तै छ भन्दैछन्.
3: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन. देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि. अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ. अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ.
6: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015-23050, सहयोगका लागि मोबाइल 98015-23051.
7: अरे शिव, आज पनि कति नमिठो पकाएको होला. म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए.
3: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति. स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि.
7: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर.
3: ल ल, म भर्खरै लिन जान्छु है. आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु.
7: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ. साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ.
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक.
7: मोबाइल नम्बर 98560-54313 र 98141-4348-32.
3: मूल्य होइन स्वास्थ्य रोजौ.
8: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
9: र मिर्दे करिडोर आदिको छेउमा
8: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 331, मोबाइल 98 55 51 331।
10: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: 好了。
1: हेलो भाई तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आईडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
1: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
1: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड सफाई बिल किताब सफाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
3: मोबाइल नम्बर 9855619076 9861719076 र 9817162223
4: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
5: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
4: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
5: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
1: ओ माइलाबा बिरामी हुनु भयो कि कसो
6: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
1: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही साउन 9 गते वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार यही साउन 16 गते वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
6: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 9847-85411 होइन के भयो किन बन्द भएको गाडी
7: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइसक
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
7: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
7: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
8: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
1: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
8: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री निरीक्षण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
1: फोन नम्बर 0364145002 मोबाइल 9857404502 र 9847514001।
0: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
1: हैन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको त।
0: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
1: नातिनुहोस् न दाई, वालिङ आठ मृदी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्।
9: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
9: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9856085667।
1: ओइ आमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ?
10: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
1: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
10: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
10: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
10: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
10: सम्पर्क मोबाइल 9842698145।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856333246।
2: चिया कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
5: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।
6: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
5: त्यति कुरा था, मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर

0: संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोशाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अर्याल मोबाइल 9855308029।
2: घरी पैसा राख्न गयो घरी निकाल्न घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ। म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु। त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु। एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
3: फोन 0363 44 6 सय।
4: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन। अब के गर्ने होला?
5: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
4: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
5: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
6: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
2: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
6: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9570062866 र 9470169866।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: थप जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड।
1: फोन 0363 441 258।
7: किन मुख छोपेर हाँसे के हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
8: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
7: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
8: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
7: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आए।
6: भएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू
6: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
6: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
6: दाँतको जरेदेखि

0: स्वास्थ्य उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रंगको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635 90 25, मोबाइल 98 60 40 78 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: ना
1: अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
2: यस समयको साथमा जितु सुनचादी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर को 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: हतार हतारमा छोराको बिहे आँटियो। अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
3: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
3: टेलिफोन, इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468 3209 र 9856050271।

0: निशान फार्मेसी में डाक्टर आउने सूचना। यही साउन दुई गते शनिवार का दिन मणिपाल शिक्षण अस्पताल पोखरा का नाक कान घाटी तथा थायराइड सर्जन रोग विशेषज्ञ डाक्टर हिमाल पौडेल आउँदै हुनुहुन्छ। उक्त दिन लामो समयसम्म रुघाखोकी लागिरहने, कान पाक्ने, पिप बग्ने, कान राम्रोसँग नसुन्ने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निम्न अप्ठ्यारो हुने लगायत थाइरोइडका बिरामी तथा थाइरोइड सम्बन्धी औषधि सेवन गरिरहेका बिरामीहरूले सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 063441163, मोबाइल 9841698070। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन दुई गते शनिवार। सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल पुर्जा बुझी लिन हार्दिक अनुरोध गर्दछौ। विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ स्याङ्जा।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चिउरी घरको मौरी भार उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा।

0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना
1: यही साउन दुई गते शनिबारका दिन
0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ। वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु डुकडुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
2: साथै सोही दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ।
0: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने पुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
2: यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा चौबिसै घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ नौ तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन नम्बर 63341400 मोबाइल 98565256।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन दुई गते शनिबार।
3: उमेरले नेटो काट्न थालिसके सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कतिन्जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
4: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन
3: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए हामी भने जहाँको त्यही
4: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला
3: हाम्रा सेवा तथा सुविधाहरू
4: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
3: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
4: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
4: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
2: सम्पर्क फोन नम्बर 63341400024।
5: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो
6: ओहो मेरो पनि भैँसी बिरामी छ औषधि लिन जान पर्ने छ ल न त सँगै जाम कहाँ हो
5: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो हो त्यही पाइन्छ हिँड त्यही जाम
6: हजुर यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरिराजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बंगुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ
5: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ
6: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता
5: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि मोबाइल 98561068 र 98637071।

0: पर लहे
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सरक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
1: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु पर्नेछ केवाईसी अपडेट हुनु पर्नेछ आदि
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778 582779 र 582780

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: छाङसाङदी फाल क्षेत्र शिव मन्दिरको सूचना।
3: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौं।
2: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
3: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
2: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव, मोबाइल 98-461-45-515 र 98-560-87-573।
3: छाङसाङदी छाया क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति, भिरकोट 4, छाङसाङदी।

ए सतायो तिम्रै चिन्ताले छैन नि घर तिन्ताले नखोजा मायामा विद्या र धन चल्छ नि संसार मिलेर मन।

ए माया को ठुलो बाजार मा नबेच्नु दिल हजार मा पवित्र माया तिमीलाई नराख्नु दिल मा अरुलाई

0: सरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्ती बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846554123 र 9806661052।
4: होइन, के भयो, किन बन्द भएको गाडी?
5: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
4: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
5: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
4: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
5: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
7: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जयसी पन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
7: फोन नम्बर 0364145002, मोबाइल 9850704502 र 9840501।
8: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना।
7: यही साउन 2 गते शनिबारका दिन
8: सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा गुठी, डल्ला, पुरानो घाउ, खतिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान च्यातिएको, नख गडेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
9: उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0364140051, मोबाइल 9850652049।
7: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।

0: आमाले जति बेला नि सन्च भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिए, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364-41087, मोबाइल 98469701-7447।
2: ए दिदी, पक्लुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबास्थामा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
1: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 98560-39988 र 98560-55988।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
4: मोबाइल 98135-56496।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बाल रोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच।

0: ब्रिया जांच, ट्यूमर मार्कर, विटामिन डी, बी 12, रक्त अल्पता को जांच लगायत का विभिन्न स्वास्थ्य परीक्षण न्यूनतम शुल्क में गरिनु का साथ ही होलबॉडी चेकअप विशेष छूट में गरिन्छ। त्यसै वैदेशिक रोजगारी में जाने को प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसी को अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813769611।
1: न्यूनतम शुल्क में गुणस्तरीय स्वास्थ्य परीक्षण को लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरुन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
4: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
3: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
5: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
4: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
5: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
6: छिटो भनेको वर्ल्ड लिङ्क।
7: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ,
8: के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
7: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
8: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
9: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
2: होइन के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
2: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 98469-18921 र 98462-39399।
4: सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल बुझी लिन हार्दिक अनुरोध गर्दछौ। विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ साङ्जा।
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
6: र मिर्दी करिडोर आदिको छेउमा
5: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 0363-44-331। मोबाइल 98560-55331।
1: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: access to all.
1: पर्सन मेडिको फर्मा भिरकुट बैरघारीमा डाक्टर आउने सूचना
2: यही साउन दुई गते शनिबारका दिन
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ।
2: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
1: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
3: वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार खुराएमा, मनमा केही कराएको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ।
3: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नशा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
1: यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बैरगारी मेन बजार प्रोपराइटर प्रदीप आले। मोबाइल 9856279171 र 9841600866।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन दुई गते शनिबार।
5: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
6: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
5: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
6: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
5: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
7: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
5: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोपराइटर बलराम चौधरी।
7: मोबाइल नम्बर 9856719076, 9861790076 र 9817682123।
8: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0161-588-595-576-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
10: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
11: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
10: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही साउन 9 गते वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार यही साउन 16 गते वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
11: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
10: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464 85411।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9861668251।
3: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085667।
4: ओएमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
4: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
4: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9462698145।
4: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना:
6: यही साउन 2 गते शनिबारका दिन
4: सुगर, प्रेसर, दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ कालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क स्थान: छाया क्षेत्र फार्मेसी, वालिङ 8 खेल मैदान जाने बाटो। फोन 0363441044, मोबाइल 9462681173।
6: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।
4: सुन्नु न
8: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि हजुर पनि जान न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त कस्तो राम्रो छ
9: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9856031396।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 9856-50119 र 9856-33-246।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
0: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान?
4: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
4: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
4: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल।
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
4: मोबाइल नम्बर 9847-21380।
0: कस्तो सास गनाएको तिम्रो त?
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ आर्ट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
6: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845-48622 र 9821-4740-29। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
7: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
7: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल, ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
7: पाण्डे सु सेन्टर वालिङ बजार
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
7: मोबाइल नम्बर 9840686005।

0: कि स्कूल तथा अफिस का ड्रेस कि बना पर्ने अन्य कपड़ा चाहिए थी भागादौड़ गर्नु पनि समय छैन सब सामान एक पाउने भए सजिलो हुने
1: त्यति कुरा मानी यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैचामा सबै सामान त्यही पाइन्छ
0: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
1: पोसाक बगैचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308329 मिर्दी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना यही साउन 2 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसाब फेर्न गाह्रो हुने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेकजाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ साथै उक्त दिन आस्था किडनी एण्ड स्पेशलाइज हस्पिटल पोखराका वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर अमृत केसी पनि आउँदै हुनुहुन्छ उक्त दिन पिसाबको मात्रामा कमी हुने पिसाबमा रगत देखिने छिनछिनमा पिसाब लाग्ने खान नरुच्ने खुट्टाको तल्लो भाग सुनिने अनुहार सुनिने उच्च रक्तचाप रिङ्गटा लाग्ने लगायतका समस्या भएका बिरामीहरू साथै लामो समयदेखि डायलाइसिस गराइरहनु भएका तथा सुगर प्रेसरको औषधि सेवन गरिरहनु भएका बिरामीहरू सम्पर्क राख्न सक्नुहुनेछ
2: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित काफलेद्वारा भिडियो एक्सरे गरिन्छ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक वालिङ छ मिर्दी तल्लो चोक पुलको नजिकै फोन 0063414087 मोबाइल 9869701747
1: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 2 गते शनिबार
0: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
3: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
0: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
3: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
3: टेलिफोन खाने पानी विद्युत डिस्क होम लगायतको बिल भुक्तानी गर्न सकिने
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
3: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
0: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
3: त्यस्तै आईएमए प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
3: फोन 0063 44 600
2: हजुर बुवा यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
4: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु
2: वाह यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
4: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
5: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
0: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि अझै सम्झनुहोस्
5: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ आठ कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9857062866 र 9847029686
1: पर्वत जाने गेट सहारा एग्रोभेट

0: सधैं सामान्य कपड़ा लगाएर हिड़ने मं आज तो राम्रो कोट पैंट लगाएर हिड़े छौ तो ये राम्रो कोट पैंट कहाँ सिलायो तिमीले
1: दिमाग हुनु पर्छ दिमाग कपड़ा जस्तो कुरा सधैं सिलाइदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ मेरो छनोट चाहिँ एङ्गुलिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
0: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइन का कोट पैंट स्कूल कलेज तथा संपूर्ण अफिसियल कपड़ा दक्ष कारीगर तैयार करमर्जेन्सी कपड़ा र रेडीमेड कोट पैंट पनि उपलब्ध छ
1: प्रोप्राइटर बीपी चोक को रामुदाई स्टाइल शटिंग सिटिंग टेलरिंग सेन्टर वालिंग आठ मोड गरिमा बैंक को ओरालो
0: मोबाइल 9815 56496
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
3: किन चिन्ता लिएकी तिमीले अब झगडा आउने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन अब त जान्नमा कहीँ पनि
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
2: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
3: यहाँ त रगत दिसा पिसाब खकार

0: वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, यूरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, बीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, महिनाको चौथो शनिवार।
0: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 063-441-258।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
5: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
5: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
5: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
5: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
5: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
5: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
5: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
5: दाँत रङको वा मेटलको खुल लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
5: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 भीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
5: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
6: ए नानी, त्यो पानी नपिउ त।
7: किन र काका?
6: त्यो पानी फोहोर छ।
7: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
8: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: சும்மா சொல்லுவோம். अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे सक्छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदिखोला 105.4
3: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज 34 जिल्लामा बाढ़ीको जोखिम, केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह। आर्थिक वर्षको अन्त्यसम्ममा 12 खर्ब राजस्व उठ्यो, गएको वर्षभन्दा 7.4% वृद्धि। अबदेखि बैंकहरूलाई ब्याज उठाउन साउन 15 गतेसम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा। सन् 2026 पहिलो 6 महिनामै चीनको वैदेशिक व्यापार 16% बढ़्यो, आयात निर्यातमा तीव्र वृद्धिसँगै व्यापार संरचना सुधार। र विश्वकपको गोल्डन बुट दौड़मा मेसी एम्बापे भन्दा अगाडि। नेपाल खबरमा अब पूरा खबर। आज देशका 34 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोकमा बाढ़ीको जोखिम रहेको छ। यस्तै काभ्रे, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, गोर्खा, लमजुङ, तनहुँ, कास्की, चितवन, त्यसै गरी स्याङ्जा, नवलप्रासी पूर्व, नवलप्रासी पश्चिम, रूपन्देही, पाल्पा, बाँके र बर्दियामा समेत साना नदी तथा खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको छ। अहिले कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायत प्रमुख नदी र तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि वर्षाका कारण साना नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै भोलि र पर्सी पनि सबै प्रदेशका नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले नदी किनार, तटीय क्षेत्र तथा पहाड़ी भेगका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशको हिमाली भेग, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ र लुम्बिनी प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। त्यसै गरी पर्सी शनिबारसम्म नै ठूलो वर्षाको सम्भावना रहेको र खोला नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। चालू आर्थिक वर्ष 2082-83 सकिन एक दिन मात्रै बाँकी रहँदा सरकारले कुल लक्ष्यको झण्डै 83% राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार 31 गते हिजोसम्ममा सरकारले कुल 12,24,80,90,00,000 रूपियाँ राजस्व उठाएको छ। यो संकलन सरकारले चालू वर्षका लागि तय गरेको कुल 14,80,00,000,000 रूपियाँको वार्षिक लक्ष्यको 82.76% हुन आउँछ। विगतको तुलनामा यस वर्ष राजस्व संकलनमा सुधार देखिएको छ। गएको आर्थिक वर्ष 81-82 असार 31 सरकारले 11,40,36,61,00,000 रूपियाँ मात्र राजस्व संकलन गरेको थियो। यस हिसाबले गएको वर्षको यही अवधिको तुलनामा यसपालि 84,44,29,00,000 रूपियाँ बढ़ेको कार्यालयले जनाएको छ। नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा, विद्युतीय सार्वजनिक गाड़ी, त्यसै गरी निर्माण व्यवसायको ऋण व्यवस्थापन, राष्ट्रिय परिचय पत्रको अनिवार्यता र बैंकहरूको ब्याज आमदानी गणना गर्ने नियमन व्यापक सुधार गरेको छ। नयाँ व्यवस्था अनुसार अब बैंकहरूले आर्थिक वर्ष सकिएको 15 दिनभित्र अर्थात साउन 15 गतेभित्र उठ्ने ब्याजलाई पनि त्यही वर्षको नाफामा देखाउन पाउने भएका छन्। यसले असार मसान्तभित्रै ब्याज तिर्नुपर्ने दबाव रहेका ऋणी र खराब कर्जा केही भएपछि घट्ने अनुमान गरिएको छ। यसका लागि यो रकम नियमनकारी कोषमा लैजानुपर्ने छैन। शेयर धितो राखेर पाइने ऋण मार्जिन कर्जाको सीमामा राष्ट्र बैंकले मौद्रिक नीतिमा आएको व्यवस्था अनुसारको परिपत्र गरेको छ। यसअघि सबै किसिमका सूचीकृत कम्पनीहरूको शेयर धितो राख्दा बढ़ीमा 70% मात्र ऋण पाइने सामान्य नियम थियो। अब राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफै कार्यविधि प्रोडक्ट पेपर बनाएर कम्पनीहरूको सबलता मूल्यांकन गर्ने अधिकार दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा केएमसीमा मस्तिष्कको जटिल एभीएमको बिना चिरफार सफल उपचार, सुनको भाव आज सामान्य बढ्दा चाँदीको घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रवेश परीक्षा साउन्ड 7 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082562601, 98578935990, 98578131684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज 34 जिल्लामा बाढ़ीको जोखिम, आर्थिक वर्षको अन्त्यसम्ममा सवा 12 खर्ब रूपियाँ राजस्व उठ्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाण्डु मेडिकल कलेज केएमसीले 67 वर्षीय एक बिरामीको मस्तिष्कमा भएको जटिल आर्टिरियो भेनस मालफर्मेशन एभीएम बिना चिरफार प्रविधिबाट सफल उपचार गरेको जनाएको छ। अस्पतालका अनुसार 67 वर्षको उमेरमा फुटेको ब्रेन एभीएमको यस विधिबाट सफल उपचार भएको नेपालकै पहिलो घटना हो। केएमसीका अनुसार दीर्घकालीन कलेज रोगबाट पीड़ित पुरूष अचानक बेहोश भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो। प्रारम्भिक सीटी स्क्यानमा मस्तिष्कको असामान्य ठाउँमा ठूलो मात्रामा रक्तस्राव देखिएपछि रक्तस्रावको वास्तविक कारण पत्ता लगाउन अत्याधुनिक बाइप्लेन क्याथल्याब मार्फत डीएसए एन्जियोग्राफी परीक्षण गरिएको थियो। विशेषज्ञ डाक्टर अरूण पौडेलको नेतृत्वमा गरिएको परीक्षणबाट मस्तिष्कमा रगत पुर्याउने धमनी र फर्काउने शिराबीज जन्मजात बनेको असामान्य रक्तनलीको जालो एभीएम फुटेर रक्तस्राव भएको पुष्टि भएको अस्पतालले जनाएको छ। अहिले उपचारपछि बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको समेत अस्पतालको भनाइ छ। आज सुनको भाव सामान्य बढ़दा चाँदीको भाव भने घटेको छ। आज सुन तोलामा 400 रूपियाँले बढ़ेर 2,85,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 2,84,800 रूपियाँ थियो, आज चाँदीको भाव भने घटेको छ। आज चाँदी तोलामा 90 रूपियाँले घटेर 4,325 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव 4,415 रूपियाँ थियो। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले आइतबार विद्यालयमा विदा दिने निर्णयमा पुनर्विचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ। महासंघले हिजो पत्रकार सम्मेलन गरेर वार्षिक पाठ्यभार पूरा हुन कठिन हुने र विद्यार्थीको शैक्षिक उपलब्धिमा प्रतिकूल असर पर्ने भएकाले आइतबार पनि विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो। सरकारले इन्धनको आपूर्ति सहज तुल्याउन आइतबार सरकारी कार्यालय र विद्यालयमा समेत विदा दिने निर्णय गरेको हो। अब विदेशको खबर। सन् 2026 को पहिलो 6 महिनामा चीनको वैदेशिक व्यापार उल्लेखनीय रूपमा विस्तार भएको छ। आधिकारिक तथ्याङ्क अनुसार अघिल्लो वर्षको त्यही अवधिको तुलनामा चीनको कुल वैदेशिक व्यापार 16.9% वृद्धि भई 25.47 ट्रिलियन अर्थात युआन अर्थात झण्डै 5175 खर्ब नेपाली रूपियाँ पुगेको छ। चीनको राष्ट्रिय तथ्याङ्क विभागका उपप्रमुख माओ सेन्योङले आयात र निर्यात दुवै क्षेत्रमा तीव्र आर्थिक वृद्धि हुँदा र व्यापारिक संरचनामा थप सुधार र सुदृढीकरण हुँदा यस किसिमको उपलब्धि हासिल भएको बताउनु भएको छ। अब खेल खबर। साबिक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 पराजित गर्दै फिफा विश्वकप 2026 को फाइनलमा स्थान सुरक्षित गरेको छ। एटलाण्टामा आज बिहान सम्पन्न दोस्रो सेमी फाइनलमा 1 पछि परेको अवस्थाबाट पुनरागमन गर्दै अर्जेन्टिनालाई जित दिलाउन एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे भने दुवै गोलमा कप्तान लियोनल मेसीले असिस्ट गरेका छन्। यसअघि पहिलो सेमी फाइनलमा स्पेनले फ्रान्सलाई पराजित गर्दै 16 वर्षपछि विश्वकपको फाइनल यात्रा तय गरिसकेको छ। अब उपाधिका लागि विश्व वरियताको पहिलो नम्बरमा रहेको अर्जेन्टिना र दोस्रो नम्बरको स्पेन बीच आउँदो सोमबार बिहान 1:15 न्यूयोर्कको न्यूजर्सी स्टेडियममा प्रतिस्पर्धा हुनेछ। यसैबीच इंग्ल्याण्ड विरूद्ध 2 गोल गरेपछि अर्जेन्टिनाका 39 वर्षीय लियोनल मेसी गोल्डन बुटको दौड़मा अग्र स्थानमा उक्लिएका छन्। मेसी र फ्रान्सका केलेन एम्बाप्पेको समान 8 रहे पनि मेसीको 4 असिस्ट हुँदा एम्बाप्पेको 3 असिस्ट भएकाले मेसी अगाडि छन्। गोल्डन बुटको विजेता समान गोल भएको अवस्थामा असिस्टका आधारमा तय गरिन्छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 34 जिल्लामा बाढ़ीको जोखिम, केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह। आर्थिक वर्षको अन्त्यसम्ममा 12.25 खर्ब राजस्व उठ्यो, गएको वर्षभन्दा 7.4% वृद्धि। अबदेखि बैंकहरूलाई ब्याज उठाउन साउन 15 गतेसम्मको समय सेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा। 2026 पहिलो 6 महिनामै चीनको वैदेशिक व्यापार 16% बढ़्यो, आयात निर्यातमा तीव्र वृद्धिसँगै व्यापार संरचनामा सुधार। र विश्वकपको गोल्डन पुट दौड़मा मेसी एम्बापे भन्दा अगाडि। दिउँसो 12 नेपाल खबर सकियो, दिउँसो 3 नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: रेडियो आदि खुला 105.4
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 98 0661 48 870 र 98 65 94 497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98 560 54 963, 98 560 55 104 र 98 028 47 723।
1: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको रहेछ, खै त पूजाको सामान?
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगाले टोल।
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
2: मोबाइल नम्बर 98 467 21 380।
5: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
6: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
5: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
7: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
6: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
7: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98 0 15 23 0 50, सहयोगका लागि मोबाइल 98 0 15 23 0 51।

0: हरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141348 32।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
3: र मिर्दी करिडोर आदिको छेउमा
2: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403131, मोबाइल 9855054313।
1: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
4: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
5: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
4: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
5: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
4: हाम्रा सेवा तथा सुविधाहरू,
5: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
4: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
5: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
4: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
5: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
4: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 7364146624।

0: पर्सन मेडिको फर्मा भिरकुट बैरघारीमा डाक्टर आउने सूचना।
1: यही साउन दुई गते शनिबारका दिन
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ।
1: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
0: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
2: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छारी रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै सोही दिन हाड जोड्ने नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पोल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नशा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्ममा, भिरकोट बैरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856279171 र 9846100866।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन दुई गते शनिबार,
0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही साउन दुई गते शनिबारका दिन
0: सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ।
2: यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा गुठी, डल्ला, पुरानो घाउ, खतिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, हर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला।
0: साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खाना मन नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
0: उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ आठ तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0364140051, मोबाइल 9856252950।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन दुई गते शनिबार।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0161-582-778-582-779 र 582-780।

0: access to all.
1: निसान फार्मेसीमा दाचेराउनी सूचना यही साउन दुई गते शनिबारका दिन मणिपाल शिक्षण अस्पताल पोखराका नाक कान घाँटी तथा थाइराइड सर्जन रोग विशेषज्ञ डाक्टर हिमाल पौडेल आउँदै हुनुहुन्छ। उक्त दिन लामो समयसम्म रुघाखोकी लागिरहने, कान पाक्ने, पिप बग्ने, कान राम्रोसँग नसुन्ने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निम्न अप्ठ्यारो हुने लगायत थाइरोइडका बिरामी तथा थाइरोइड सम्बन्धी औषधि सेवन गरिरहेका बिरामीहरूले सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 063441163, मोबाइल 98461980। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन दुई गते शनिबार।

0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना
1: यही साउन दुई गते शनिबारका दिन
0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ।
2: वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलितो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने पुल्ने झम

0: काम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्खने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नस तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यसै प्रतिदिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ नौ तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन नम्बर 0364140006 मोबाइल 98565256। स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 2 गते शनिवार।
1: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका भिरकोट नगरपालिका सापकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पयौं गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
1: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
1: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली वालिङ 8 मोड
0: फोन 0364140258।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ। अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
0: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0363590025 मोबाइल 98604078 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
2: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
3: सम्पर्क फोन नम्बर 0365900018 मोबाइल 98401565535 र 98137961।
2: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
3: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
3: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
3: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
3: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
3: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
3: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
3: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
3: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
3: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनत न अहिले हाम्रो गर्नेमा एक बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: खुल्लो हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस्।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शापमा सांगीतिक अभिवादन टक्र्याउँछौ कार्यक्रम गाम्बसीका भाग्याकर सुन्दर चौतारीबाट अनि विवाहकालीन समयबाट कार्यक्रम गाम्बसीका भाग्याको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँका वर्षहरूमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजा आउने बित्तिकै यहाँको रेडियो सेट समक्ष उपस्थित भइसकेकी छु म कार्यक्रम गाम्बसीका भाका आइहरूले साङ्गे जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। विवाहकालीन समयमा प्रस्तुत हुने कार्यक्रम गाम्बसीका भाका साताको छ दिन अर्थात शनिबार बाहेका दिन अन्य दिन भिन्न बार भिन्न व्यवसायको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम गाम्बसीका भाकाको अर्को भिन्न श्रृंखला अनि अन्तिम दोस्रो श्रृंखला बिहिवारीय श्रृंखलाको सुन्दर व्यवसायमा छौ। बिहिवारीय व्यवसायमा रहेर हामी तपाईँहरू समक्ष नयाँ तथा पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ़नेछौ। यहाँहरू कार्यव्यस्ततामा फुर्सदको समयमा जहाँ जे जस्तो अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिनुहुनेछ यो विश्वास राख्दै अब भने कति पनि ढिला नगरिकन कार्यक्रमको शुभारम्भमा दैलो घाँड्छौ सुमधुर खालको भाकाबाट सही भाकासँगै हामी पनि उपस्थित हुने नै छौं यहाँहरू भने हामीसँगै रहनुहोला।

आहा कस्तो जोडी जोडाइदियो, धन्य प्रभु धन्य। यो सुमधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका मुसुका भागमा। आजकै सुन्दर बसाई बिहिबार व्यवसायमा रहेर सुमधुर खालका भाका हराई कार्यक्रममा जोड्दै तपाईँहरूसँगै सहयात्रा गर्ने चमर्कमा जुटिरहेका छौं। विशेष गरी आजको व्यवसायमा नयाँ तथा पुराना लोकगीत भाकाहरू रहनेछन् र यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौं। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौं। विश्रामपछि पनि पास हुने नै छौं, यहाँहरू पनि हामीसँगै रहनुहोला।

0: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
1: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411। होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364-41-502, मोबाइल 98560-40502 र 98460-51401। ओ एमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 98462-98145।
5: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यहीँ बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
5: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
5: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501 र 9856332446
7: सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराह कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल पुर्जा बुझी लिन हार्दिक अनुरोध गर्दछौ विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ स्याङ्जा
8: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो
9: ओहो मेरो पनि भैँसी बिरामी छ औषधि लिन जान पर्ने छ ल न त सँगै जाम कहाँ हो
8: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो हो त्यही पाइन्छ हिँड त्यही जाम
9: हजुर यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरिराजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बंगुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ
8: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ
9: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता
8: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि मोबाइल 9856051068 र 9673707071
10: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रमको क्रममा राखिएको यस छोट व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बसीका भाकामा। आज हामी कार्यक्रम गाम्बसीका भाकाको अन्तिम दोस्रो श्रृंखला बिहिबारीय श्रृंखलामा छौं। बिहिबारीय श्रृंखलामा रहेर पनि सुमधुर खालका नयाँ तथा पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ़िरहेका छौं र तपाईहरू पनि कार्यव्यस्ततामा फुर्सदको समयमा जहाँ जे जस्तो अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ। रबको बाँकी समय पनि हामीसँगै रहनु हुने छ यो विश्वास राख्दै फेरि यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौं। सोही भाकासँगै हामी पनि उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

आहा ठुला गगनको मलाई झल्को छ नि माया तिम्रै जीवनको यस मधुर खालको महाकाशसँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बुसीका भाकमा। आज हामी कार्यक्रम गाम्बुसीका भाकाको बिहिबारी व्यवसायमा छौं। बिहिबारी व्यवसायमा रहेर विशेष गरी विभिन्न कलाकारहरूको आवाजमा सजिएका नयाँ तथा पुराना भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। राजाको व्यवसायमा रहेर पनि तिनै भाकाहरूलाई क्रमबद्ध रूपमा पस्किँदै अगाडि बढ़िरहेका छौ र यसै क्रममा हामी अर्को भाका जोड्छौं तपाईँहरू समक्ष। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौं। हर भने हामीसँगै रहनुहोला।

0: किन मुख छोपेर हाँसे कि हो र सबिना, दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860408822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
3: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योग पीठको आडेमा सम्पर्क नम्बर 0364140696।
5: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार,
6: के हुनु र भाइ? यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
5: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
7: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
6: हेर न बहिनी, यो नेटले।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योग पीठको आडेमा सम्पर्क नम्बर 0364140696।

0: भएको ओर्लिङ जोनु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओर्लिङले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801530050, सहयोगका लागि मोबाइल 9801530051।
2: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
3: मोबाइल नम्बर 9847621380।

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 98560308।
2: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रमको क्रममा राखिएको यो छोटो अनि अन्तिम व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका मुसिका भाकमा। आज हामी कार्यक्रम गाम्बुसिका भाकाको अन्तिम दोस्रो श्रृंखला बिहिबारीय श्रृंखलाको यस सुन्दर व्यवसायमा रहेर नयाँ तथा पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै तपाईँहरूसँगै सहयात्रा गरिरहेका थियौं र अब भने हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा पनि आइपुगेका छौं। तपाईँहरूमाझ रहेर यिनै अनि यस्तै सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदा हुँदै पनि छुटिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास मिलाउँदै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्ण लोकगीत पारखीसँगै रेडियो पारखी मनहरूप्रति पनि विशेष आभारका शब्द व्यक्त गर्दै जाँदा जाँदै यहाँहरू समक्ष अर्को सुमधुर खालको भाका छोड्दै आजको सुन्दर बसाईबाट म पनि विदा हुने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: यस समयको साथमा जितु सुनचादी पसल
1: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको लाइनमा
0: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दर हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खुला 105.4
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनी का पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9862439399
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
3: होइन के भयो र किन हल्लाखोर गरेको हो
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
3: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनी का सामानहरू वारेन्टी का साथ बनाइनुका साथै विभिन्न ब्रान्ड का फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
3: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855054963 9855054 र 9808447723
4: के भयो दाइ हजुरलाई रिसले रातो पिरो भएको छ त अनुहार
5: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
4: हो र दाइ मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
1: हैन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
5: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
1: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
6: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050 सहयोगका लागि मोबाइल 9805123051
7: छिटो भनेको वर्ल्ड लिङ्क
8: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
9: ए नानी दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
8: ए हो र अङ्कल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
9: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
8: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली खार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
10: प्रोप्राइटर रत्नबहादुर गुरुङ सम्पर्क नम्बर 6363-6900-004
11: सम्पर्क मोबाइल 9744-34484
12: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा

0: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
1: र मिर्दे करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63443331, मोबाइल 98565533।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
3: थाङथाङबी थार क्षेत्र शिव मन्दिरको सूचना।
4: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
3: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
4: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
3: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना, कार्यालय सचिव, मोबाइल 98461448515 र 98560875373।
4: छाङसाङ्दी थाय क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति, भिरकोट 4, छाङसाङ्दी।
5: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
6: क्यानम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
5: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
6: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
7: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
8: साथै OPD सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश्च 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
7: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
9: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
10: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
9: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए, हामी भने जहाँको त्यही।
10: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
9: हाम्रा सेवा तथा सुविधाहरू,
10: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
9: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
10: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
9: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
10: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
9: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
0: सम्पर्क फोन नम्बर 63741466।

0: service to all.
1: मिर्दी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना यही साउन दुई गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन आस्था किडनी एण्ड स्पेशलाइज्ड हस्पिटल पोखराका वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर अमृत केसी पनि आउँदै हुनुहुन्छ। उक्त दिन पिसाबको मात्रामा कमी हुने, पिसाबमा रगत देखिने, छिनछिनमा पिसाब लाग्ने, खान नरुच्ने, खुट्टाको तल्लो भाग सुनिने, अनुहार सुनिने, उच्च रक्तचाप, रिंगटा लाग्ने लगायतका समस्या भएका बिरामीहरू, साथै लामो समयदेखि डायलाइसिस गराइरहनु भएका तथा सुगर प्रेसरको औषधि सेवन गरिरहनु भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ।
2: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित काफलेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ छ मिर्दी, तल्लो चोक पुलको नजिकै। फोन 063-441-087, मोबाइल 98469-71-47।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन दुई गते शनिबार।
3: रिमा इन्टरटेन्मेन्ट सङ्गीत दिनुहोस्।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682123।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइल बा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना, दुःखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9856-55-250।
6: ए आसरा, किन बोलाएको मलाई?
7: हेर न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
6: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु तनी हिँ।
8: हाम्रा विशेषताहरू:
6: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
8: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
6: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
8: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
8: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातुरत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
6: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ समृद्धि बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846-54-123 र 9806-61-52।
9: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
10: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
9: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
11: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
9: दाँत सफा गर्ने टल्काउने,
11: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
9: दाँतको जरासम्म सफा गरी भर्ने,
11: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
9: दाँतमा खोल राख्ने,
11: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
9: बाङ्गो टिङ्गो दाँत मिलाउने,
11: बच्चाहरूको दाँतको विशेष उपचार,
9: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
11: सम्पर्क: कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
9: मोबाइल 9864221629 र 9864168251।
12: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
13: होइन ए दाई, बिमारले फेरि च्यापियो कि क्या हो, गुनगुनाइ रहनु भएको छ त।
12: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
13: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
12: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
13: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
12: सम्पर्क: लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085667।

0: रिपब्लिक नेपाल।
1: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
2: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
1: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
2: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
1: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
2: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
1: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
2: मुटुको जाँच ईसीजी सेवा,
1: भाँचिएको हड्डी प्लास्टर सेवा,
2: डिजिटल एक्सरे सेवा,
1: चिरफार गर्ने
2: थाइराइड जाँच,
1: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
2: सर्वसुलभ फार्मेसी सेवा।
1: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
2: फोन नम्बर 0364140087, मोबाइल 98469071740। छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
3: यही साउन 2 गते शनिबारका दिन
2: सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ कालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ 8 खेल मैदान जाने बाटो। फोन 0364140044, मोबाइल 98460081173।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।
2: चा कस्तो सास गनाको तिम्रो त,
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ 8 VIP टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
6: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
2: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465048622 र 98241400029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
7: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
7: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
7: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
7: मोबाइल नम्बर 98460086005।
2: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
3: यही साउन 2 गते शनिबारका दिन
2: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू, ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखिरहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
3: साथै सोही दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
3: यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा चौबिसै घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ नौ तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन नम्बर 0364140006, मोबाइल 98560255266। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।
0: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
8: मेड इन बाबा फर्निचर हो नि, नामै काफी बाबा फर्निचर।

0: घरै पैसा राख्न गयो, घरै निकाल्न, घरै बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल माथि काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0 3 4 4 6 6 6।
2: ए दिदी, पक्लुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
4: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ 1 रामबाजा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
2: मोबाइल 9856030988 र 9856055988।
5: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
6: दिमाग हुनु पर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
5: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?

0: 4496।
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, लेको नभएपछि के गर्ने?
2: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
2: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
2: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
2: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
5: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बालबालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
3: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
6: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
7: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइरोइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वीर्य जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
8: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
7: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9817-69611।
8: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
3: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
9: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
3: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
9: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
3: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
9: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
3: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
9: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
3: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
9: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
3: कोही कसैले पानीको

0: पाइप काट्ने तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 2 गते शनिबारका दिन मणिपाल शिक्षण अस्पताल पोखराका नाक कान घाँटी तथा थाइराइड सर्जन रोग विशेषज्ञ डाक्टर हिमाल पौडेल आउँदै हुनुहुन्छ। उक्त दिन लामो समयसम्म रुघाखोकी लागिरहने, कान पाक्ने, पिप बग्ने, कान राम्रोसँग नसुन्ने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निम्न अप्ठ्यारो हुने लगायत थाइरोइडका बिरामी तथा थाइरोइड सम्बन्धी औषधि सेवन गरिरहेका बिरामीहरूले सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 063-441-163, मोबाइल 98-461-98-870। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
3: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
2: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।

0: सुनिए ना, अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आधी खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4
4: बन्यो। नेपाल खबरमा अब पूरा खबर। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था दिउँदै आएको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो, तर अस्ति मंगलबारको मन्त्री परिषद बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था दिउँदै आएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार सांसदहरूले पहिला जे सुविधा पाउँदै आएका थिए फेरि त्यही कायम गर्ने निर्णय भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वकीय सचिवको व्यवस्था बिउताउन अनुसूची हेरफेरको प्रस्ताव मन्त्री परिषदमा लगे पनि लामो समयसम्म प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रस्ताव अघि बढ़ाएको थिएन। अब अनुसूची हेरफेरको सूचना राजपत्रमा प्रकाशित भएपछि संघीय संसद अन्तर्गत दुवै सदनका सांसदहरूले अधिकृत तहको स्वकीय सचिव राख्न पाउने भएका छन्। संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा 275 सदस्य र राष्ट्रिय सभा 59 सदस्य रहेको छ। प्रदेशहरूले भने आफै निर्णय गरेर प्रदेश सभाका सांसदहरूलाई स्वकीय सुविधा दिन थालिसकेका छन्। सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै सम्पत्ति छानबिन आयोग 2083 सबै काम कार्यवाही तत्कालका लागि रोकिएको छ। कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नगर्नु भन्ने सर्वोच्चको आदेशको अब व्याख्या गर्दै आयोगले असार 29 गते सूचना जारी गरेपछि अदालतले हिजो पुनः आदेश जारी गरेको हो। हिजो न्यायाधीश निरपदोज निरौलाको इजलासले आयोगको पछिल्लो सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै आजदेखि सबै काम रोकेको हो। यसअघि सर्वोच्चले पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारी सहित कसैको पनि सम्पत्ति विवरण संकलन र छानबिन नगर्न आदेश दिएको थियो, तर आयोगले पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकका हकमा छानबिन जारी रहने सूचना निकालेपछि अधिवक्ता मणिराम उपाध्यायले रिट दायर गर्नुभएको थियो। अदालतको आदेश अनुसार विवरण संकलन फाइल अधीन र सिफारिशका सबै काम रोकेको आयोगले जनाएको छ। संविधानले पूर्व न्यायाधीश संवैधानिक निकायका पदाधिकारी र सैनिकको हकमा अख्तियारलाई समेत छानबिनको अधिकार नदिएको अवस्थामा आयोगले क्षेत्राधिकार मिचेको भन्दै यो मुद्दा पूर्ण इजलासमा पठाएको छ। नेपालमा भैंसीको नस्ल सुधार तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट ल्याएका 15 मुर्रा राँगाबाट संकलन गरेको मध्ये झण्डै 49,000 डोज वीर्य किसानले प्राप्त गरेका छन्। पशु सेवा विभागका सूचना अधिकारी डाक्टर इन्दिरा शर्माका अनुसार 15 राँगाबाट अहिलेसम्म 130,424 डोज वीर्य जम्मा गरेकोमा 48,856 डोज किसानले पालेका भैंसीलाई गर्भधारण गराउन प्रयोग भइसकेको छ। उच्च प्रजनन क्षमता भएका मुर्रा राँगा भारत सरकारले 2080 साल उपहार स्वरूप नेपाललाई उपलब्ध गराएको थियो। विभागका अनुसार राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा 7, लहानमा 5 र नेपालगंजमा 3 गरी 15 मुर्रा राँगाबाट कृत्रिम गर्भधारणका लागि वीर्य जम्मा गरिँदै आएको छ। मुर्रा उच्च दूध उत्पादनका लागि भैंसीको एक उन्नत जात हो, जुन मूल रूपमा भारतको पंजाब र हरियाणा राज्यमा उत्पत्ति भएको हो। यो भैंसी व्यावसायिक रूपमा निकै लाभदायक मानिन्छ। मुर्रा जातको भैंसीले एक बेतमा 4,000 देखि 5,000 लिटरसम्म दूध दिन्छ। नेपालमा पाइने स्थानीय जातका भैंसीले सरदर 1,500 देखि 1,600 लिटरसम्म दूध दिन्छन्। श्रम मन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितता बिनाका तालिमहरू सञ्चालन नगर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा उद्योगी व्यवसायीहरूसँग छलफलमा उहाँले श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोडिनुपर्नेमा जोड़ दिनुभयो। आउँदो साउनभित्रै रोजगारदाता श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि कार्यान्वयनमा ल्याइने उहाँले बताउनुभयो। मन्त्री यादवले अहिलेको न्यूनतम पारिश्रमिक निर्धारण प्रक्रिया वैज्ञानिक नभएको टिप्पणी गर्नुभयो। केवल वार्ता नभई तथ्य र अनुसन्धानमा आधारित पारिश्रमिक तोक्न त्रिभुवन विश्वविद्यालय रहेको अर्थशास्त्र विभागका प्राध्यापकको नेतृत्वमा ढाँचा तयार भइरहेको उहाँले जानकारी दिनुभयो। यसमा भौगोलिक क्षेत्र, प्रदेश र कार्यक्षमताका चार श्रेणीका आधारमा पारिश्रमिक तय गर्ने लक्ष्य छ। देशभर वार्षिक 13 अर्ब रूपियाँ भन्दा बढ़ी रकम तालिममा खर्च भए पनि प्रभाव नदेखिएको भन्दै मन्त्री यादवले ओडा तहका प्रभावहीन तालिम रोक्न यसै हप्ता पालिकाहरूलाई पत्रचार गर्ने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। मकवानपुरको कुलेखानी ड्याम नजिकै रहेको सिम खोलामा आएको बाढ़ीमा स्कूटर सहित बेपत्ता भएका चालकको शव भेटिएको छ। गएको सोमबार दिउँसो आएको बाढ़ीले स्कूटर सहित चालकलाई बगाएपछि खोजी भइरहेको थियो। खोजीको क्रममा आज बिहान स्कूटर चालक सर्लाहीको बागमती नगरपालिका 1 का 29 वर्षका महेश कुमार कार्कीको शव भेटिएको हो। उहाँको स्कूटर भेटिएको ठाउँ भन्दा केही तल खोलाको किनारमा बालुवा र लेदोमा पुरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। स्कूटर अस्ति मंगलबार घटनास्थलबाट झण्डै 100 मिटर तल फेला परेको थियो। काठमाडौँबाट सर्लाही जाँदै गर्दा बेपत्ता भएका कार्कीको स्कूटर भेटिएपछि परिवार सहित सुरक्षाकर्मीले खोजी गरिरहेका थिए। विदेशको खबर, विश्वभरका धेरै मानिसले अहिले अमेरिका भन्दा चीनलाई धेरै रूचाउने गरेका प्यू रिसर्च सेन्टरको अध्ययनले देखाएको छ। विश्वका धेरै देशमा अमेरिकाको तुलनामा चीनलाई धेरै सकारात्मक रूपमा हेरिने गरेको अध्ययनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यो संस्थाले पहिलो पटक यस्तो नतिजा सार्वजनिक गरेको हो। अमेरिकाको वाशिङटन डीसीमा रहेको एक निष्पक्ष थिंक ट्याङ्क अर्थात नीति अनुसन्धान संस्थाका अनुसार धेरैजसो देशमा चीनप्रतिको सकारात्मक दृष्टिकोणले कृत्रिमानी स्तर छोएको छ, तर अमेरिका प्रतिको धारणा भने खस्किएको छ। सामान्यतया उत्तरदाताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया नेता सी जिनपिङ दुवै प्रति कम विश्वास व्यक्त गरेका छन्। यद्यपि ट्रम्पको तुलनामा सीले धेरै अंक प्राप्त गर्नुभएको छ, चीनको तुलनामा अमेरिकाले व्यक्तिगत स्वतन्त्रताको धेरै सम्मान गर्ने गरेको देखिए पनि अमेरिकाको तुलनामा चीनले अरू देशका मामिलामा कम हस्तक्षेप गर्ने गरेको देखिएको अध्ययनमा भनिएको छ। अब खेल खबर, मरिसस आईसीसीको 111 सदस्य बनेको छ। स्कटल्याण्डको राजधानी एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको वार्षिक बैठकले मरिससलाई 111 सदस्यका रूपमा अनुमोदन गरेको हो। यस्तै बैठकले क्रिकेट वेस्ट इण्डिजलाई 1,28,20,000 अमेरिकी डलरको ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ। यसैगरी क्रिकेट क्यानाडाको निलम्बन फुकुवा गर्नका लागि आवश्यक शर्तहरू पनि निर्धारण गरेको छ। यी शर्तहरू पूरा नभएसम्म क्रिकेट क्यानाडा निलम्बनमै रहनेछ। यस्तै बैठकले आईसीसी सदस्यता मापदण्ड उल्लंघन गरेको भन्दै फ्रान्स क्रिकेटलाई सचेत गराउने निर्णय गरेको छ। आईसीसी बोर्डले क्रिकेटको प्रशासनिक सुधारका लागि सुशासन पुनरावलोकन समिति गठन गर्ने भएको छ। समितिमा भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईका देवाजित सौकिया, क्रिकेट दक्षिण अफ्रिकाका डाक्टर मोहम्मद मुसाजी र आईसीसीका स्वतन्त्र निर्देशक डाक्टर रोज रिभास सदस्य रहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था दिउँ कि यो संघीय संसदका सबै सांसदले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउने। सर्वोच्च अदालतको आदेशपछि सम्पत्ति छानबिन आयोगको काम पूर्ण रूपमा रोकियो। मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म कसैले पनि सम्पत्ति विवरण बुझाउनु नपर्ने। भारतबाट ल्याएको 15 मुर्रा राँगाबाट झण्डै 130,000 डोज भन्दा धेरै बीडिया संकलन, झण्डै 49,000 डोज किसानका भैंसी गर्भधान गराउन प्रयोग। विश्वभरका धेरै मानिसहरूले अमेरिका भन्दा चीनलाई रूचाउन थालेको अध्ययनको निष्कर्ष, धेरैसो देशमा चीनप्रतिको सकारात्मक दृष्टिकोण कृत्रिमानी स्तरमा, र मोरिसस आईसीसीको 111 सदस्य बन्यो।

0: बुझायो।
1: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
2: हतार हतार में छोरा को बिहे आटियो, अरू सब व्यवस्था मिलियो, तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनु भयो। मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
2: मोबाइल नम्बर 9806641870 र 9865494497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 9849618921 र 9862439399।
5: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
6: बिग्रेका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
5: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
6: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
5: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468832809 र 9856055271।

0: सूचना सूचना सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल पुर्जा बुझी लिन हार्दिक अनुरोध गर्दछौ। विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ साङ्जा।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
2: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
1: मोबाइल नम्बर 9855054313 र 9841443 32।
2: मूल्य होइन स्वास्थ्य रोजौं।

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन खिडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9873770071।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: ओ माइला बा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: बुढी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ
2: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
3: त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साफेद तथा खरिद बिक्री गरिन्छ यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा
4: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता

0: सरा किन बोलाको मलाई?
1: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मिर्दीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
0: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
0: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
0: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ फार्म, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98465154123 र 98066162।

0: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो?
1: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
1: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
1: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
0: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
1: सम्पर्क मोबाइल 9842698145।
3: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
3: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856303829।
4: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
5: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
4: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
5: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
6: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
3: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
6: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: तपाईं घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड,
1: फोन 063-4141-258।
2: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडेमा सम्पर्क नम्बर 063-4141-696।
1: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
0: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
0: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं,
0: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ।
0: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ।
0: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ।
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
0: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटो।

0: कपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
1: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: बस ना अहिले हाम्रो गर्नेमा चार बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोरको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
3: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
4: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्नबहादुर गुरुङ। सम्पर्क नम्बर 63961004।
6: सम्पर्क मोबाइल 97484-34484।
7: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
8: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
9: र मिर्दे करिडोर आदिको छेउमा
8: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 63644331, मोबाइल 98560 55331।
10: साथै SWIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
11: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
12: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
11: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए। हामी पनि जहाँको त्यही।
12: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
11: हाम्रा सेवा तथा सुविधाहरू
12: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
11: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
12: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
11: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
12: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
11: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
8: सम्पर्क फोन नम्बर 63641 6024।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682123।
3: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
4: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
3: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
5: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
3: दाँत सफा गर्ने टल्काउने,
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
3: दाँतको जरासम्म सफा गरी भर्ने,
5: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
3: दाँतमा खोल राख्ने,
5: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
3: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
5: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
3: मोबाइल 9860221629 र 9861668251।
6: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
7: यही साउन 2 गते शनिबारका दिन
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ।
0: उहाँबाट दिने सेवाहरू: ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छारी रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्या बाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
6: साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ।
0: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
6: यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल। फोन नम्बर 0364140006। मोबाइल 9856552666।
7: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।
3: पलङ, लोबी, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
8: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
3: बाबा फर्निचर, वालिङ 10 भकुण्डे।
8: प्रोप्राइटर ओम शर्मा। मोबाइल 9856031966।
9: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो।
10: हैन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाई रहनु भएको छ त।
9: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
10: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
11: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
10: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
11: सम्पर्क लुनिभा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98565-86667।
12: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
13: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
12: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
14: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
15: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
14: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
15: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
14: मुटुको जाँच, ईसीजी सेवा,
15: भाँचिएको हड्डी प्लास्टर सेवा,
14: डिजिटल एक्सरे सेवा,
15: चिरफार गर्ने,
14: थाइराइड जाँच,
15: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
14: सर्वसुलभ फार्मेसी सेवा।
15: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
14: फोन नम्बर 0364-41087, मोबाइल 98-4-69-71-41।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 9855-50119 र 9855-33246।
2: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 2 गते शनिबारका दिन सुगर, प्रेसर, दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ आठ खेल मैदान जाने बाटो। फोन 063-4141-044, मोबाइल 9860-81173।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।
0: चिया कस्तो सास गुनाको तिम्रो त?
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गुनाको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
5: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
1: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845-48622 र 9921-4040-29। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
6: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
6: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
6: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
6: मोबाइल नम्बर 9846-86005।
7: लौ, फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
8: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला।
9: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेवा सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0 3 4 40 6 100।
2: ए दिदी, पक्नुहोस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाससम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर भन्नेछ।
3: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
4: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
2: मोबाइल 9856309888 र 9856555988।
5: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
6: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
5: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
6: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
5: मोबाइल 9815564696।
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
0: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
0: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
0: त्यहाँ त रगत, दिसाब पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
0: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा। फोन 0 63 44 5094।
7: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
7: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
8: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
8: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।
3: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
9: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ। अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
3: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
8: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
3: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
8: हाम्रा सेवाहरू:
3: दाँत तथा मुखको परीक्षण,
8: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
8: दाँत टल्काउने,
3: मुख गनाउने समस्याको उपचार,
8: दाँत रङको सिमेन्ट भर्ने,
3: दाँतको जरेदेखिको उपचार,
8: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
3: साधारण दाँत निकाल्ने,
8: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
3: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
8: गिजाको शल्यक्रिया,
3: कृत्रिम दाँत राख्ने,
8: दाँत रङको वा मेटलको खुर लगाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार
8: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
10: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
3: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
8: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363-590-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।

0: सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516535 र 9813769611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
3: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
2: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
4: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
3: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
4: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को डुअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
5: छिटो भनेको वर्ल्ड लिङ्क।
6: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
7: यस समयको साथमा जितु सुनचादी पसल
8: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
9: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
6: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
10: रेडियो आदि खोला 105.4।
11: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
9: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
11: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
9: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
11: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
9: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
11: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
9: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
11: मोबाइल नम्बर 9806641870 र 9865494497।
9: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
12: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
4: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
12: गोली स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग आठ नया बजार चोकई में गोली स्टार कंपनी का पार्टी शूज स्कूल तथा ऑफिशियल शूज स्पोर्ट्स शूज लेडीज जेन्ट्स शूज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री
11: गोली स्टार को अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग आठ नया बजार चोक
12: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
11: मोबाइल 9849188921 र 9842639399
13: लौ हेर आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
14: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
13: कहाँ जानु भयो र एकै ठाउँमा नभेट्नु भएको एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
14: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु
11: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
14: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
11: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्री पङ्गेनी
14: मोबाइल नम्बर 9847621380
15: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
16: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सिसिटिभी जडान गर्नुछ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
15: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सिसिटिभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
16: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
15: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस वालिङ आठ नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 9856555271 9468323809 र 9856501
17: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही साउन 2 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा गुठी डल्ला पुरानो घाउ खटिरा दाग पुरानो अपरेशनको समस्या पायल सहर्निया अण्डको सुनिने कान्छिया थिएको नङ गढेको बारम्बार मुसा आइरहने समस्या अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला साथै सोही दिन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरू उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ
18: उक्त दिन मुटुको इको पनि गरिनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
19: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ आठ तल्लो वालिङ पूर्वाइट सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन 0063441051 मोबाइल 9856552049
18: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 2 गते शनिबार

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9841348 32।
1: मूल्य होइन स्वास्थ्य रोजौ। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
2: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। लड त सँगै जाम, कहाँ हो?
1: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
2: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरगाजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9673770071।

0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मृदी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना।
1: यही साउन दुई गते शनिबारका दिन
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ।
1: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन आस्था किडनी एण्ड स्पेशलाइज्ड हस्पिटल पोखराका वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर अमृत केसी पनि आउँदै हुनुहुन्छ। उक्त दिन पिसाबको मात्रामा कमी हुने, पिसाबमा रगत देखिने, छिनछिनमा पिसाब लाग्ने, खान नरुच्ने, खुट्टाको तल्लो भाग सुनिने, अनुहार सुनिने, उच्च रक्तचाप, रिंगटा लाग्ने लगायतका समस्या भएका बिरामीहरू, साथै लामो समयदेखि डायलाइसिस गराइरहनु भएका तथा सुगर प्रेसरको औषधि सेवन गरिरहनु भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ।
2: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित काफलेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ छ मिर्दी, तल्लो चोक पुलको नजिकै। फोन 063-441-87, मोबाइल 98-469-7147।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन दुई गते शनिबार।
0: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउमा पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि।
1: हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना।
0: प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
5: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
7: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
7: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइब्याक ग्यारेन्टी हुनेछ।
6: सुखको गहना दुःखको खजना।
7: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल,
6: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
8: सरा, किन बोलाएको मलाई?
9: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
8: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
9: हाम्रा विशेषताहरू:
10: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
9: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
10: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
9: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
9: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
10: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मिर्ति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98465154123 र 98066162।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख कनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864021629 र 9864168251।
3: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
3: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
3: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9560-50-119 र 9560-33-246।

0: वर्षसम्म मेडिको फर्मा भिरकोट बैर घारीमा डाक्टर आउने सूचना।
1: यही साउन दुई गते शनिबारका दिन
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ।
1: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
0: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
2: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छारी रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नशा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान पर्छ
2: गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नशा तथा पाथरोग सम्बन्धी समस्या

0: पनि दिन यही साउन दुई गते शनिबार।
1: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
2: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
1: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
2: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
0: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
2: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
0: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386। पर्वत जाने गेट, सहारा एग्रोभेट, वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था, वालिङ स्याङ्जा।

0: ना, अहिले हाम्रो गर्नेमा छ बजे छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी १५ तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोलिदेखि नयाँ आर्थिक वर्षको बजेट र कर नीति कार्यान्वयनमा जाने, आयकरमा राहत, शिक्षा, स्वास्थ्य, विद्युत लगायत सेवा थप महँगो बन्दै,
0: सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउतियो, मिटर ब्याज पीड़ितसँग वार्ता गर्न सरकार र पीड़ित दुवै पक्षबाट समिति गठन, वार्ताका लागि पीड़ितहरू काठमाडौँ आउँदै,
1: कर्णालीका मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव दर्ता, कांग्रेस एमाले सहकार्य तोडिँदा प्रदेश सरकारमा खिचलो, संघीय सरकारका काम बारेमा सत्तारूढ़ दलकै सांसदबाट प्रश्नहरू उठ्न थाले, राष्ट्रपा समस्यामा पर्दै गएको राजनीतिक विश्लेषण,
2: र मन्त्रीहरूको कति शैलीले गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही घाटा हुँदै गइरहेको छ।
0: पद छोड्नु अघि बेलायती प्रधानमन्त्री स्टामर युक्रेन भ्रमणमा, सुरक्षा सहयोग र दीर्घकालीन साझेदारी बारे राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्ने,
1: र आईसीसी आचार संहिता उल्लंघन गरेकोमा भारतीय बलर भारतलाई चेतावनी।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोलिदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू हुँदैछ। नयाँ आर्थिक वर्षको शुरूआतसँगै सरकारको नयाँ बजेट र कर नीति कार्यान्वयनमा आउनेछन्, जसका कारण सर्वसाधारणले उपभोग गर्ने विभिन्न वस्तु तथा सेवा महँगो हुने भएका छन्। भोलिदेखि निजी शैक्षिक संस्थाहरूले लिने शुल्कमा 3%, शिक्षा समता शुल्क र निजी स्वास्थ्य संस्थाहरूको सेवामा 3% स्वास्थ्य समता शुल्क थपिनेछ। त्यसै गरी घरायसी प्रयोगतर्फ 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने परिवारले अब 5% मूल्य अभिवृद्धि कर अर्थात भ्याट तिर्नुपर्नेछ भने व्यावसायिक विद्युत खपतमा 13% भ्याट लाग्नेछ। सर्वसाधारणले बढ़ी प्रयोग गर्ने पठाउ र इनड्राइभ जस्ता राइड सेयरिङ सेवामा पनि 5% सेवा शुल्क थपिएको छ। त्यस्तै भोलिदेखि सुन चाँदीका गरगहना खरिद गर्दा उपभोक्ताले अतिरिक्त रूपमा 0.5% सिप प्रवर्धन शुल्क बुझाउनु पर्नेछ। 5 तारे वा त्योभन्दा माथिका होटल, लग्जरी रिसोर्ट र आयातित रक्सीमा 2% विलासिता शुल्क लाग्नेछ। त्यस्तै रक्सी, चुरोट, सुर्तीजन्य पदार्थ, जंक फूड र जुसमा पनि अन्त शुल्क वृद्धि भएको छ। बढ़दो करका बीच सरकारले व्यक्तिगत आयकरमा भने राहत दिएको छ। अब वार्षिक 10,00,000 रूपियाँसम्म कमाउने व्यक्तिले 1% मात्र कर तिरिपुग्नेछ। साथै कर्मचारीको तलबमा 21% वृद्धि गरिएको छ, जुन भोलिदेखि नै लागू हुनेछ।
1: यसैबीच संघीय सरकारले गर्ने पूर्वाधार आयोजना वा पूँजी निर्माण केन्द्रित खर्च यो वर्ष पछिल्लो 6 वर्ष यताकै सबभन्दा कम भएको छ। चालु आर्थिक वर्षमा संघीय सरकारले 4 खर्ब 7 अर्ब रूपियाँको पूँजीगत खर्च गर्ने लक्ष्य राखेर बजेट विनियोजन गरेकामा यसको 46% अर्थात 1 खर्ब 90 अर्ब रूपियाँ मात्रै खर्च गरेको हो। विनियोजन रकमका आधारमा यो अहिलेसम्मकै कम खर्च हो भने रकमगत आधारमा पनि यो पछिल्लो 6 वर्ष यताकै कम खर्च रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्ष 2 खर्ब 22 अर्ब रूपियाँ खर्च भएकोमा यो आर्थिक वर्ष 1 खर्ब 90 अर्ब रूपियाँ मात्रै खर्च भएको हो। सरकारी तथ्याङ्क अनुसार पूँजीगत खर्चको प्रतिशत अहिलेसम्मकै कम हो। चालु आर्थिक वर्ष 15 खर्ब 83 अर्ब रूपियाँको बजेट खर्च हुँदा 12% मात्र पूँजीगत खर्च भएको छ। आर्थिक वर्ष 2031-32 यता कुनै पनि आर्थिक वर्षमा भएको कुल सरकारी खर्च मध्ये पूँजीगत खर्च 12% सीमित भएको थिएन।
0: वाणिज्य बैंकहरूले प्रदान गर्ने ब्याज दर साउन महिनाका लागि थप घटेको छ। नेपालका 20 वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याज दर अनुसार व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याज दर असारको 4.258% बिन्दुबाट घटेर साउनका लागि 4.167% बिन्दुमा झरेको छ। त्यस्तै संस्थागत निक्षेपको औसत दर असारको 3.18% बिन्दुबाट घटेर साउनका लागि 3.116% बिन्दुमा झरेको छ। 20 मध्ये 13 बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। नेपाल बैंकले व्यक्तिगत ब्याजदर स्थिर राखे पनि संस्थागत निक्षेपतर्फको दरमा 1% बढ़ाएर 4% पुर्याएको छ। बाँकीले सामान्य घटाएका छन्।
1: सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गर्दै विभिन्न कारणले रोकिएका आयोजनाको म्याद थप्ने व्यवस्था गरेको छ। राजपत्रमा प्रकाशित संशोधन अनुसार कम्तीमा 50% भौतिक प्रगति भएका र आर्थिक वर्ष 2082-83 म्याद सकिएका ठेक्काको हकमा कारण खुलाएर निवेदन दिएपछि म्याद थप हुनेछ। सरकारले समयमा भुक्तानी नदिएका, बजेट नपुगेका, रूख कटान वा प्राकृतिक प्रकोपका कारण अलपत्र परेका आयोजनालाई बचाउन यो कदम चालेको हो। यस व्यवस्थाले व्यवसायी कालो सूचीमा पर्ने र टाट पल्टने अवस्थाको अन्त्य गर्ने विश्वास छ। सम्बन्धित निर्माण व्यवसायी वा सेवा प्रदायकले 30 दिनभित्र निवेदन दिनुपर्नेछ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समस्या समाधान गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै उनीहरूले उत्पादन गरेका वस्तुलाई पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने आश्वासन दिनुभयो। छलफलको क्रममा महासंघले विकास गरेको म उद्यमी ट्रेडमार्कलाई शीघ्र बजारमा ल्याउन उहाँले सुझाव दिनुभयो। महासंघका प्रतिनिधिहरूले व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न सार्वजनिक खरिद प्रक्रियामा महिला उद्यमीलाई प्राथमिकता दिन र सरकारी कार्यालयहरूमा उनीहरूको उत्पादन खरिद गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री समक्ष आग्रह गरेका छन्।
1: सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था दिउँदै आएको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो, तर अस्ति मंगलबारको मन्त्री परिषद बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउँदै आएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार सांसदहरूले पहिला जे सुविधा पाउँदै आएका थिए त्यो फेरि कायम गर्ने निर्णय भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वकीय सचिवको व्यवस्था बिउताउन अनुसूची हेरफेरको प्रस्ताव मन्त्री परिषदमा लगे पनि लामो समयसम्म प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रस्ताव अघि बढ़ाएको थिएन। अब अनुसूची हेरफेरको सूचना राजपत्रमा प्रकाशित भएपछि संघीय संसद अन्तर्गत दुवै सदन का सांसदले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउनेछन्। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा 275 सदस्यीय र राष्ट्रिय सभा 59 सदस्यीय छ। प्रदेशहरूले भने सांसदहरूलाई स्वकीय सुविधा दिन थालिसकेका छन्।
0: सरकारले अनुचित लेनदेन अर्थात मिटर ब्याजबाट प्रभावित नागरिकका माग सम्बोधन गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। उहाँका अनुसार वार्ता समितिमा अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सदस्य रहनेछन्। यसैबीच मिटर मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालले पनि सरकारसँग वार्ता गर्न पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ। तीन दिनदेखि चलिरहेको वार्तालाई निष्कर्षमा पुर्याउन केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा समिति गठन गरेको पीड़ितले बताएका छन्। गृहमन्त्री नै बाराको निजगढ़मा पुगेर गरेका वार्ता निर्णायक चरणमा पुगेका र थप वार्तासहित सम्झौताका लागि वार्ता टोली काठमाडौँ जान लागेको पीड़ितहरूको भनाई छ। निजगढ़मा भएको वार्ताका क्रममा सरकार मिटर ब्याजको प्रथा उन्मूलन विशेष ऐन र विशेष अदालत गठन गर्न तयार भएपछि वार्ता निर्णायक चरणमा पुगेको हो। न्यायको माग गर्दै जनकपुरबाट काठमाडौँसम्मको पैदल मार्च शुरू गरेका पीड़ितहरू वार्ताको क्रममा तीन दिनदेखि निजगढ़मा रोकिएका छन्।
1: विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष छ महिना कैद सजाय तोकेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्यहरू हेमन्त रावल तथा दिल्ली रत्न श्रेष्ठको इजलासले व्यवसायी दीपक आनन्दसँग घुस मागेको आरोपमा पौडेललाई आठ वर्ष कैद सजाय तोकेको हो। विशेष अदालतले घुस दिएको आरोप लागेका व्यवसायी दीपक आनन्दलाई पनि आठ वर्षकै कैद सजाय तोकेको छ। नेपाल सरकारको विशिष्ट तहको पदमा पुगेर भ्रष्टाचार गरेको आरोपमा पौडेललाई थप छ महिना कैद तोकेको हो। रकम बरामद नभएको भन्ने आधार देखाएर विशेष अदालतले उनीहरूसँग बिगो भन्ने कायम गरेको छैन। घुस लिएको भनिएको रकम 3,08,00,000 रूपियाँलाई दामासाहित बाँडेर 1,54,00,000 रूपियाँका दरले जरिवानाको फैसला भने विशेष अदालतले गरेको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा सरकारमाथि सत्तारूढ़ राजोपाले नै प्रश्न उठाउन थालेको प्रसंग सहित खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
9: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
8: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
9: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
8: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
9: कार्यस्थल काठमाडौँ, जनकपुर, खरा, धनगढ़ी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
8: आवेदन दिनको लागि peopletopeople.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिङ कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
9: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
10: एयरटेल अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोलिदेखि नयाँ आर्थिक वर्षको बजेट र कर नीति कार्यान्वयनमा जाने, आयकरमा राहत, शिक्षा, स्वास्थ्य, विद्युत लगायत सेवा थप महँगो बन्दै, संघीय सरकारले गर्ने पूर्वाधार आयोजना वा पूँजी निर्माण केन्द्रित खर्च यो वर्ष पछिल्लो छ वर्ष यताकै सबैभन्दा कम, वाणिज्य बैंकहरूले प्रदान गर्ने ब्याजदर साउन महिनाका लागि थप घट्यो, सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउतियो, मीटर ब्याज पीड़ित संग वार्ता गर्न सरकार र पीड़ित दुवै पक्षबाट समिति गठन, वार्ताका लागि पीड़ितहरू काठमाडौँ आउँदै लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी खबर। कांग्रेस र एमाले बीच दुई वर्ष अघि भएको छात्रवृत्ति सहमति धरापमा परेपछि यसको असर प्रदेश सरकारमा परेको छ। सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी एमाले आर्थिक वर्ष 2083-84 को बजेट पास गर्न असहयोग गरेका कारण मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि एमाले सरकारले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। त्यसपछि अरू प्रदेशमा पनि यसको असर पर्ने देखिएको छ। सुदूरपश्चिमको नेकपा संसदीय दलका नेता खगराज भट्टले आफैले ल्याएको बजेट पारित गर्न नसक्ने सरकारलाई दीर्घकालीन महत्वको निर्णय गर्ने अधिकार नभएको बताउनु भएको छ। सरकार असफल भइसकेकाले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्न उहाँले मुख्यमन्त्री कमल बहादुर शाहलाई सुझाव दिनुभएको छ। कांग्रेस एमाले गठबन्धन भत्किएपछि धनगढ़ीमा बसेको नेकपा संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। कर्णालीका मुख्यमन्त्री एमलाल कणेल विरूद्ध अविश्वासको प्रस्ताव नै दर्ता भएको छ। विपक्षी दल नेकपाका 11 जना सांसद राजकुमार शर्मा र कांग्रेसका 5 जना सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। कांग्रेस एमाले गठबन्धन धरापमा परेसँगै बागमती प्रदेशमा पनि सत्ता समीकरणको अर्को प्रयास भइरहेको छ। बागमतीमा पनि एमाले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको बताएको छ। बागमतीमा वामपन्थी सरकार बनाउन एमाले प्रमुख प्रतिपक्षी दल नेकपासँग प्रस्ताव गरेको छ। यद्यपि कांग्रेस एमाले आधिकारिक रूपमा सत्ता गठबन्धन भत्किएको घोषणा भने गरेका छैनन्। बागमती प्रदेशमा कांग्रेसबाट इन्द्रबहादुर बानिया मुख्यमन्त्री हुनुहुन्छ। यस्तै लुम्बिनी प्रदेश सरकारको भविष्य पनि अनियलमा परेको छ। कांग्रेस एमाले गठबन्धनबाट नेतृत्व गरिरहेको मुख्यमन्त्री चेतनारायण आचार्य अझै पनि कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिन प्रयास भइरहेको बताउनुहुन्छ। यस्तै मधेस प्रदेशमा भने कांग्रेस र एमाले र नेकपा सम्मिलित गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ। कांग्रेसका संसदीय दलका नेता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमालेका संसदीय दलका नेता सरोज कुमार यादव र नेकपा संसदीय दलका नेता एवं अर्थमन्त्री युवराज भट्टबीच आज भएको छलफलमा वर्तमान गठबन्धनलाई यथावत राख्ने निर्णय भएको हो।
1: प्रचण्ड बहुमतका साथ गठन भएको वर्तमान सरकारप्रति आम नागरिकको अपेक्षा उच्च रहेको छ। सुशासन कायम, रोजगारी सिर्जना, सेवा प्रवाहमा चुस्तता जस्ता आशा यो सरकारसँग धेरैले राखेका छन्। झण्डै दुई तिहाई बहुमत रहेकोले गर्न चाहेको काम गर्न अहिलेको सरकारलाई सजिलो पनि छ। तर सरकार गठन भएको 100 दिन नपुग्दै आम नागरिक र विपक्षीहरूले चर्को विरोध गर्न थाले। अहिले त स्वयं रासपाका सांसदहरूले नै सरकारको विरोध गर्न थालेका छन्। थप जानकारी साथी महेश गेवालीबाट।
3: असार 22 गति सोमबार रासोपाको विधान सार्वजनिक भएकै दिन सांसद पुरूषोत्तम यादवले युवा लागू औषधको दलदलमा डुब्दा पनि सरकार सुतिरहेको भन्दै कटाक्ष गर्नुभयो। केही दिन पहिले सांसद अमरेश सिंहले सरकारको कार्यशैलीले मधेस उपेक्षित भएको भन्दै आरोप लगाउनुभयो। अर्का सांसद मनीष शाहले सामाजिक सञ्जालमा लेख्दै स्तरहीन र गलत काम भएको भन्दै आपत्ति जनाउनुभयो। त्यसपछि रमेश प्रसाई, दोलखाका जगदीश खरेल, झापाका प्रकाश पाठक र टेकबहादुर साक्यले सरकारको काम कार्यवाही र मन्त्रीहरूको भूमिकाप्रति खुलेर असन्तुष्टि जनाउनुभयो। रासोपाकै सांसद क्रान्ति शिखा धिताले सुकुम्बासी व्यवस्थापनमा सरकार चुकेको टिप्पणी गर्नुभयो। पार्टीभित्र एकपछि अर्को हुँदै बढ्दो असन्तुष्टिको कारण के हो त? राजनीतिक विश्लेषक लोकराज बराल।
4: गृहमन्त्रीको शैली त्यस्तै छ, बालनजीको चिन्तन छैन, केही छैन। अब खालि एउटा लहरमा यसो गरेर भनेको हाँगेर हुकुमी शासन चलाए जस्तो हुँदैन। यो लोकतन्त्रमा अलिकति अपरिपक्व, संसदप्रति उत्तरदायित्व नहुने सरकार, प्रधानमन्त्री संसदबाट बाहिर बाहिर हिँड्ने, कोही कोही बेला मुख देखाउने मात्रै, प्रधानमन्त्री र मन्त्रीहरूको कति शैलीले गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही घाटा हुँदै गइरहेको छ।
3: सरकारले सत्तामा आउँदा गरेका बाचा र त्यसपछिको कार्यान्वयन बीचको अन्तरले नागरिकमा असन्तुष्टि बढ़ाएको देखिन्छ। 100 दिनभित्र मिटर ब्याजी र सहकारी समस्या समाधान गर्ने प्रतिबद्धता पूरा हुन सकेको छैन भने सुकुम्बासी विस्थापितहरूको पुनर्स्थापना पनि अलपत्र छ। बजेटप्रति व्यापारी सकारात्मक देखिए पनि भुइँ मान्छेले यसलाई गरीबमुखी नभएको गुनासो गरिरहेका छन्। आफ्नै कार्यकर्ताले समेत सरकारमा पहुँच नपाएको गुनासो गरेका छन्। ठूलो परिवर्तनका आशा जगाएको सरकार अहिले आफ्नै बाचाको बोझमा परेको देखिन्छ। फेरि राजनैतिक विश्लेषक लोकराज बराल,
4: अब यो मन्त्रीहरूलाई प्रधानमन्त्रीलाई फलानालाई जिसनालाई यो सम्पत्ति शुद्धिकरणको कुराहरू नउठ्ने मान्छेहरू भर्ना गर्दाखेरि पनि कता कता घुमाउरो पाराले सबै उही काहीँ न काहीँ देखिन्छ, नेपोटिजम पक्षपात जस्तो पनि देखिन्छ निष्पक्षताको नाममा। त्यस्तो खालको केही उल्लेखनीय एकदम
3: पार्टीभित्र बढ्दो असन्तुष्टिले सरकारको स्थायित्वमा दीर्घकालीन असर पार्ने आकलन गरिएको छ। 3 महिनामै यति धेरै आलोचना र असन्तोष देखिसकेको अवस्थामा 12 महिनापछि के होला भन्ने चिन्ता स्वाभाविक रूपमा उब्जिएको छ। यसले मनोवैज्ञानिक रूपमा नै एक किसिमको अस्थिरता सिर्जना गरिसकेको छ। सांसद संख्याको हिसाबले ठूलो जनमत ल्याएको पार्टीको साख क्रमशः खस्किँदै गएको देखिन्छ। सरकारको हालको रवैया यस्तै रहने हो भने भविष्यमा ठूलो क्षति हुन सक्ने र यसको जिम्मेवारी प्रधानमन्त्री र मन्त्रीहरूले नै लिनुपर्ने विश्लेषक लोकराज बराल बताउनुहुन्छ।
4: मानसिक रूपमा त अस्तित्व आइसक्यो नि, के होला हाम्रो संसद पनि भड्किसके, सरकारले पनि राम्रो काम गर्न सकेका छैन, अब रवि लामै छैन, यहाँ पार्टीको अध्यक्ष हुनुहुन्छ, उहाँले पनि निर्णय गर्न सक्नुहुन्न, किनभने पार्टी फेरि गाह्रो होला, संगठनभित्र विभाजन होला, के होला भन्ने होला, उहाँको पनि पार्टीको जुन यत्रो म्यान्डेट छ, जनमत छ, 182 सिट ल्याएको पार्टीको, त्यसको त स्खलन हुँदै घट्दै जाने हुन्छ, भए पनि त बचाउनु पर्यो नि, गर्दाखेरि त अब यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वलाई नै अलिकति दबाव परेको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
8: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
7: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
8: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: the channel, back is bonus pound.
1: It's a cost and a
0: भरपूर मनोरंजन सहित मात्र रु 999 में टी होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म संपूर्ण चैनल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा टी होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। आज सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँ र बाँकी प्रदेशको केही ठाउँमा पानी परेको छ। काठमाडौँ उपत्यका सहित देशको केही ठाउँमा मध्यम स्तरको वर्षा मापन भएको छ। काठमाडौँको बबरमहल क्षेत्रमा 3 घण्टामै 49 मिलिमिटर वर्षा मापन भएको छ। आज माइतीघर सहित काठमाडौँका केही ठाउँमा सड़कमा बाढ़ी फसेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार अहिले बागमती गण्डकी र लुम्बिनी प्रदेशमा मनसून अलि बढ़ी सक्रिय भएको देखिन्छ। बितेको एक घण्टामा सबैभन्दा धेरै पानी काशीको लुम्लेमा 43.6 मिलिमिटर वर्षा मापन भएको छ। आज राति कोशी र बागमती प्रदेशको हिमाली भेग, कोशी बागमती लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ र लुम्बिनी प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। पर्सि शनिबारसम्म नै ठूलो वर्षाको सम्भावना रहेको र खोला नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने जोखिम भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
2: सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिन समेतका सबै काम स्थगित गरेको छ। आयोगले आज सूचना निकालेर सर्वोच्च अदालतले हिजो दिएको आदेश बमोजिम सबै काम स्थगित गरेको जानकारी गराएको हो। सर्वोच्च अदालतले असार 26 गतेको अन्तरिम आदेशलाई उल्लेख गर्दै दोस्रो पटक हिजो सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न आदेश गरेको थियो। सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको नेतृत्वमा गठन भएको आयोगले सम्पत्ति विवरण बुझाउन आजसम्मको समय दिएको थियो।
3: श्रम मन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितता बिनाका तालिमहरू सञ्चालन नगर्न निर्देशन दिनुभएको छ। उद्योगी व्यवसायहरूसँगको छलफलमा उहाँले श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोड़िनु पर्नेमा जोड़ दिनुभयो। आउँदो साउनभित्र रोजगारदाता श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि कार्यान्वयनमा ल्याउने उहाँको भनाइ छ। मन्त्री यादवले अहिलेको न्यूनतम पारिश्रमिक निर्धारण प्रक्रिया वैज्ञानिक नभएको टिप्पणी गर्दै देशभरका वार्षिक 13 अर्ब रूपियाँभन्दा बढ़ी रकम तालिममा खर्च भए पनि प्रभाव नदेखिएको बताउनु भएको छ। मन्त्री यादवले उडा तहका प्रभावहीन तालिम रोक्न यसै हप्ता पालिकालाई पत्रचार गर्ने बताउनु।
2: शेयर बजार लगातार तेस्रो दिन बढ़ेको छ। शेयर बजार परिसूचक निप्सी आज 7.50 अंकले बढ़ेर 2597.80 बिन्दुमा पुगेको छ। आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज निप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.17 अर्ब कारोबार भएकोमा आज 371 कम्पनीका 94,69,000 कित्ता शेयर 4.56 अर्ब रूपियाँमा किनबेच भएको छ।
3: नेपालमा भैंसीको नस्ल सुधार तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट ल्याएका 15 मुर्गा राँगाबाट संकलन गरेको मध्ये झण्डै 49,000 डोज वीर्य किसानले प्राप्त गरेका छन्। पशुसेवा विभागका सूचना अधिकारी डाक्टर इन्दिरा शर्माका अनुसार 15 राँगाबाट अहिलेसम्म 1,30,424 डोज वीर्य जम्मा गरेकोमा 48,856 डोज किसानले पालेका भैंसीलाई कृत्रिम गर्भधारण गराउन प्रयोग भएको हो। उच्च प्रजनन क्षमता भएका मुर्गा राँगा भारत सरकारले 2080 साल मंगिरमा उपहार स्वरूप नेपालले उपलब्ध गराएको थियो। मुर्गा उच्च दूध उत्पादनका लागि भैंसीको एक उन्नत जात हो, जुन मूल रूपमा भारतको पंजाब र हरियाणा राज्यमा उत्पत्ति भएको हो। यो भैंसी व्यावसायिक रूपमा निकै लाभदायक मानिन्छ।
2: नेपाल दर्पणमा अब विदेशको खबर। बेलायती प्रधानमन्त्री कियर स्टामर प्रधानमन्त्री पद छाड्नु अघि अन्तिम विदेश भ्रमणको रूपमा आज युक्रेन पुग्नु भएको छ। युक्रेनको राजधानी कियवमा उहाँले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरी युक्रेनप्रति बेलायतको समर्थन आउँदा सरकारको पालामा पनि निरन्तर रहने सन्देश दिने अपेक्षा गरिएको समाचार संस्था एएफपीले जनाएको छ। बेलायती सरकारका अनुसार आउँदो सोमबार प्रधानमन्त्री पदबाट बाहिरिनु अघि स्टामरले युक्रेनसँगको सुरक्षा सहयोग र दीर्घकालीन साझेदारी बारे राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्नुहुने खबरमा उल्लेख छ। स्टामरको ठाउँमा एन्ड्री बर्नह्यामले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने तयारी गरिरहनु भएको छ। बर्नह्याम गएको शुक्रबार सत्तारूढ़ लेबर पार्टीको नेता निर्वाचित भएपछि राजा चार्ल्स तृतीयसँग भेट गरी सोमबार औपचारिक रूपमा प्रधानमन्त्री बन्नुहुनेछ। फेब्रुअरी 2022मा रूसले युक्रेनमाथि आक्रमण शुरू गरे यता बर्नह्याम बेलायतका 5 प्रधानमन्त्री बन्न लाग्नु भएको हो। घरेलु नीतिमा पटक पटक निर्णय परिवर्तन गरेपछि आफ्नै दलका सांसदहरूको समर्थन कमजोर बन्दै गएपछि पछि स्टामरले युक्रेन प्रतिको डान र उत्तर एटलान्टिक सन्धि संगठन नाटो प्रतिको प्रतिबद्धताका कारण अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय समर्थन प्राप्त गर्नुभएको थियो।
3: नेपाल दर्पणमा अब खेल खबर। आचार संहिता उल्लंघन गरेकोमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भारतीय तीव्र गतिका बलर ग्रुनर ब्राडलाई चेतावनी दिएको छ। एजबास्टर्नमा घरेलु टोली इंग्ल्याण्डसँगको पहिलो एक दिवसीय क्रिकेटका क्रममा 26 वर्षीय ब्राडले आचार संहिता उल्लंघन गरेका थिए। आईसीसीले उनलाई चेतावनी दिँदै एक डिमेरिट अंक दिएको छ। अन्तर्राष्ट्रिय खेलका क्रममा अनुचित वा खतरनाक तरिकाले खेलाड़ीतर्फ वा खेलाड़ीको नजिक बल प्रहार गर्ने कार्यसँग सम्बन्धित धाराको उल्लंघन गरेकोमा उनी दोषी ठहरिएका हुन्। इंग्ल्याण्डको पारीको 8 ओभरमा भारतीय बलर ब्राडले फिल्डिङका क्रममा बल उठाएर ब्याटरतर्फ बल फ्याँकेका थिए। पहिलो एक दिवसीय क्रिकेटमा भारतले इंग्ल्याण्डलाई 6 विकेटले हराएको थियो। 3 खेलको श्रृंखलाको दोस्रो खेल अहिले सोफिया गार्डेन्स क्रिकेट मैदानमा भइरहेको छ। श्रृंखलाको अन्तिम खेल आइतबार लर्ड्स क्रिकेट मैदानमा हुनेछ। यसअघि भएको 5 खेलको टी20 श्रृंखला इंग्ल्याण्डले 4-0 जितेको थियो। इंग्ल्याण्डले भारतसँग पहिलो टी20 श्रृंखला जितेको थियो।
2: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: भोलिदेखि नयाँ आर्थिक वर्षको बजेट र कर नीति कार्यान्वयनमा जाने। आयकरमा राहत, शिक्षा, स्वास्थ्य, विद्युत लगायत सेवा थप महँगो बन्दै।
2: सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था व्युकियो। मिटर ब्याज पीड़ितसँग वार्ता गर्न सरकार र पीड़ित दुवै पक्षबाट समिति गठन। वार्ताका लागि पीड़ितहरू काठमाडौँ आउँदै।
3: कर्णालीका मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव दर्ता। कांग्रेस एमाले सहकार्य तोडिँदा प्रदेश सरकारहरूमा किचलो। संघीय सरकारका काम बारेमा सत्तारूढ दलकै सांसदबाट प्रश्नहरू बढ़न थाले। राष्ट्रपा समस्यामा पर्दै गएको राजनीतिक विश्लेषण।
2: पद छोड्नु अघि बेलायती प्रधानमन्त्री स्टामर युक्रेन भ्रमणमा। सुरक्षा सहयोग र दीर्घकालीन साझेदारीबारे राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्ने।
3: र आईसीसी आचार संहिता उल्लंघन गरेकोमा भारतीय बलर ब्राडलाई चेतावनी।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। सिद्धार्थ राजमार्गको छेउमा पार्कको अवधारणा, सड़क छेउमा देखिन्छन् बुद्ध र शिव पार्वतीका क्षेत्रहरू। स्याङ्जामा पहिरोले गोठ फोरिँदा एकजनाको मृत्यु, पशु चौपायमा क्षति र जन्मदिनको अवसरमा गुरूकुलम विद्यालयलाई करिब 50,000 बराबरको फ्रिज प्रदान। आँधी खोला खबर अब विस्तारमा। वालिङ दशैं तिथि सिद्धार्थ राजमार्गको छेउमा रहेका चिल्ला र ढुंगा ठूला ढुंगाहरूमा भगवान बुद्धले चयन गरिरहेको देखिन्छ भने शिवलिंगको आकृतिसँगै शिव पार्वतीको चित्रले जोहकोहीलाई पनि आकर्षित गर्छ। वालिङ दश स्थित राजमार्गको कुनामा रहेको घुम्ती कटान गर्ने क्रममा छेउमै थुपारिएको माटोलाई समाएर अहिले उक्त स्थान पार्क र विश्राम स्थलको रूपमा विकसित हुन थालेको छ। स्थानीयले श्रम, आर्थिक र भौतिक रूपमा स्वेच्छाले पार्क निर्माणको अवधारणालाई पूरा गर्न सहयोग गरेका छन्। कला जानेकाले ढुंगामा चित्र कोरे भने आर्थिक सबल भएकाले आर्थिक सहयोग गरे तथा बस्ने बेन्चहरू पनि सहयोग गरेका छन्। भारतबाट बुटवल हुँदै सिद्धार्थ राजमार्गबाट दैनिक सयौंको संख्यामा पोखरा र मुस्ताङभुङ घुम्न तथा मन्दिर दर्शनका लागि भक्तजन जाने गर्छन्। राजमार्ग अन्तर्गत पर्ने स्याङ्जामा पनि ऐतिहासिक तथा धार्मिक र पर्यटकीय स्थलहरू छन्। स्याङ्जा हुँदै ओहोर दोहोर गर्ने धार्मिक पर्यटकहरूलाई आकर्षित गर्न रामदी नाकामे यहाँका पर्यटकीय र धार्मिक स्थलहरूको जानकारी लिन सकिने क्यूआर कोडको पनि व्यवस्था गरिएको छ। यसरी बाह्य पर्यटकलाई पनि वालिङमा रहने वातावरण सृजना गर्न सकियो भने यहाँको आर्थिक चलायमान हुने बताउनुहुन्छ समाजसेवी एवं पार्कका संरक्षक अर्जुन प्रसाद खनाल। टेङसिटी होली गार्डनको अवधारणाका साथ अगाडि बढ़ेको पार्कमा माटो समयाउन नगरपालिकाको सहयोग लिइएको र बाँकी संरचना भने सबैले आफ्नो इच्छाले सहयोग गरेको संरक्षक खनालले बताउनुभयो। हाल दुई रोपनी जग्गामा त्यहाँ रहेका ढुंगामा चित्र कोर्ने, बेन्चहरू राख्ने, बालबालिका खेल्ने पिंकहरू राख्ने र करिब 200 फलफूलका लगायतका सौन्दर्यीकरणका बिरूवा रोप्ने कार्य भएको खनालले बताउनुभयो। सड़कको मापदण्ड छाडेर सार्वजनिक जग्गाको पनि संरक्षण हुने र यात्रुलाई विश्राम स्थल, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि बिहान बेलुका शीतल हावा लिने वातावरण सृजना गर्न खोजिएको उहाँले बताउनुभयो। यसअघि खुला ठाउँ देखेर मानिसहरू फोहोरका पोका फाल्ने जस्ता कार्य गर्दा राजमार्ग छेउमा रहेको सार्वजनिक जग्गा कुरूप हुँदै गएपछि स्थानीयले यस्तो अवधारणा ल्याएका हुन्। सड़क मापदण्ड छाडेर आवश्यक सौन्दर्यीकरण गरी पार्कको विकास गर्न स्थानीयले स्वेच्छाले सहयोग गरेका हुन्। स्याङ्जाको गल्याङ नगरपालिकामा पहिरोले गोठ फुर्निँदा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा गल्याङ नगरपालिका वडा नम्बर 6 बनपाले बस्ने 65 वर्षीय धनबहादुर थापा रहनु भएको छ। प्रहरीका अनुसार आज असार 32 गति बिहान अन्दाजी 5 बजेको समयमा गोठ माथिबाट आएको पहिरोले गोठ फुर्निँदा थापाको मृत्यु भएको हो। थापाले ढुंगा माटोले बनेको खरले छाएको एक तले कच्ची गोठमा काम गरिरहनु भएको थियो। घटनाको जानकारी पाउन साथ प्रहरी चौकी पिणी खुला स्याङ्जाबाट प्रहरी सहायक निरीक्षक पदमबहादुर थापाको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको थियो। बिहान अन्दाज 6:45 बजे घटनास्थल पुगेको प्रहरी टोली र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा पहिरो हटाउँदा धनबहादुर थापा मृत अवस्थामा फेला पर्नु भएको हो। पहिरोमा परिगोठभित्र रहेका एउटा भैंसी समेत मरेको छ भने एउटा बंगुर घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान र बुझ्ने कार्य गरिरहेको छ। पु पुतलेबुझा नगरपालिका 11 जैसी डाँडा स्थित सिद्धार्थ राजमार्गमा ईभी भ्यान र ट्रक एक आपसमा ठोकिँदा ईभी चालक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका संज्ञाका अनुसार बिहिबार बिहान पोखराबाट बुटवलतर्फ जाँदै गरेको G1 87 31 नम्बरको ईभी भ्यान र विपरीत दिशाबाट संज्ञातर्फ आउँदै गरेको N5X761 नम्बरको ट्रक एक आपसमा ठोकिएका हुन्। दुर्घटनामा ईभी भ्यानका चालक भिरकोट नगरपालिका 9 का 38 वर्षीय प्रेम गुरूङ घाइते हुनुभएको छ। प्रहरीका अनुसार दुर्घटनाबाट ईभी भ्यानको अगाडिको भाग र चालकतर्फको भागमा क्षति पुगेको छ। दुर्घटनापछि ईभी भ्यान समितिको जिम्मा लगाइएको छ भने ट्रक र ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नियन्त्रणमा राखेको जनाएको छ। ट्रक चालक रूपन्देहीको तिलोत्तमा नगरपालिका 12 निवासी 29 वर्षीय ज्ञान प्रसाद अहिरलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढ़ाएको छ। प्रहरीका अनुसार दुवै सवारी साधनको कागजात मिलेको पाइएको छ भने चालकले मादक पदार्थ सेवन नगरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गल्याङ नगरपालिका 1 रामदीबाट गैरातीत नियन्त्रित लागू औषधसहित 2 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका 18 बस्ने 35 वर्षीय पुण्य प्रसाद आचार्य, सोही महानगरपालिका 5 बस्ने 29 वर्षीय सूरज ब्याकुरेल रहेका छन्। उनीहरूको साथबाट बुफ्रेनोफ्रेन 31 एम्पुल, डाइजेपाम 29 एम्पुल र फेनेरागन 30 एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। अस्थायी प्रहरी चौकी रान्देबाट खटिएको प्रहरीको टोलीले बुटवलबाट गल्याङतर्फ आउँदै गरेको G2X1952 नम्बरको बसमा सवार उनीहरूलाई लागू औषधसहित नियन्त्रणमा लिएको हो। जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी जीवनोपयोगी कार्यसँग जोड़ने प्रेरणादायी उदाहरण प्रस्तुत गर्दै पुतलेबुझा नगरपालिका 4 झौरीखेत निवासी खेमराज सुवेदीको 50 औं जन्मोत्सवको अवसरमा उहाँका दाजु पुण्यप्रसाद सुवेदी र परिवारका तर्फबाट पुतलेबुझा नगरपालिका 14 स्थित पाणिनी आश्रम तथा संस्कृत गुरूकुलम विद्यालयलाई 50,000 बराबरको फ्रिज प्रदान गर्नुभएको छ। आयोजित कार्यक्रममा आश्रमका वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद पौड्यालको अध्यक्षतामा तथा 1008 स्वामी हंसनन्दको उपस्थितिमा उक्त फ्रिज हस्तान्तरण गरिएको हो। सहयोग सामग्री ग्रहण गर्दै आश्रम पक्षले सहयोगले गुरूकुलममा अध्ययनरत बटुकहरूको दैनिकी जीवन र आश्रमको व्यवस्थापनमा महत्वपूर्ण टेवा पुगराएको बताएका छन्। कार्यक्रममा सूर्यप्रसाद सुवेदी र खेमराज सुवेदीले मन्तव्य राख्दै जन्मोत्सवलाई समाजप्रतिको उत्तरदायित्वसँग जोड़नु नै वास्तविक उत्सव भएको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा नरेन्द्र नेउपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव ऋषिराम शर्माले कार्यक्रम सञ्चालन गर्नुभयो। शो अवसरमा बटुकहरूका द्वारा स्वस्ति वाचन समेत र जन्मोत्सव विशेष गीत पनि प्रस्तुत भएको थियो। कार्यक्रमलाई आध्यात्मिक र सांस्कृतिक गरिमा प्रदान गरिएको थियो। आश्रमले सहयोगदाता परिवारप्रति कृतज्ञता व्यक्त गर्दै खादा र मालाद्वारा सम्मान गरेको छ। व्यक्तिगत खुशीलाई समाज हितमा रूपान्तरण गरिएको यस कार्यले धार्मिक र शैक्षिक संस्थाप्रतिको सामाजिक उत्तरदायित्वलाई अझ बलियो बनाएको सहभागीले बताएका छन्। रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: छाङसाङदीप छायाक्षेत्र शिव मन्दिरको सूचना।
3: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
2: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
3: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
2: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव मोबाइल 9841648515 र 9855787573।
3: छाङसाङदी छायाक्षेत्र शिव मन्दिर व्यवस्थापन समिति भिरकोट 4 छाङसाङदी।

रेडियो आदि खुलाको समाचारमूलक प्रस्तुति आदि खुला खबरमा यहाँलाई फेरि स्वागत छ। बाँकी खबर, धौलागिरी आयुर्वेद अस्पतालले बागलुङ र पर्वत जिल्लाको 5828 जना बाल बालिकालाई स्वर्णबिन्दु प्राशन खुवाएको छ। बाल बालिकाको बौद्धिक शारीरिक र वृद्धि विकासका लागि स्वर्णबिन्दु प्राशन महत्वपूर्ण मानिन्छ। चालू आर्थिक वर्षको असोजदेखि असारसम्म नयाँ पुराना गरी 5828 जनालाई बाल बालिकालाई स्वर्णबिन्दु प्राशन खुवाएको हो। अस्पतालले गत असोज 29 गते 463 जना बाल बालिकालाई स्वर्णबिन्दु प्राशन खुवाएको अभियानको शुरूआत गरेको थियो। अभियानमा बागलुङ सबै बाल बालिका स्वर्णबिन्दु प्राशन खुवाउने लक्ष्य भए पनि अधिकांश बागलुङ नगरपालिकाका बाल बालिकाले यो औषधि खाएको धौलागिरी आयुर्वेद अस्पतालका निमित्त प्रमुख डाक्टर कमल विक्रम पौड्यालले बताउनुभयो। यो आयुर्वेदिक औषधि भएकाले अन्य असर नभएको र बाल बालिकाले मिठो स्वादमा खाने गरेका छन्। बागलुङसँगै छिमेकी जिल्ला पर्वतबाट पनि गाड़ी रिजर्भ गरेर अभिभावकले आफ्ना बाल बालिकालाई स्वर्णबिन्दु प्राशन खुवाउनु भएको छ। डाक्टर पौड्यालले भन्नुभयो, एक वर्ष कटेका र 5 वर्षसम्मका बाल बालिकालाई स्वर्णबिन्दु प्राशन खुवाइन्छ। नेपाली पात्र अनुसार त्रिशीय नक्षत्रको तीन पारेर यो औषधि खुवाउनु पर्ने आयुर्वेदिक परम्परा छ। नेपालमा अघिल्लो वर्ष नमूनाको रूपमा केही स्थानमा खुवाउने काम भए पनि बागलुङमा भने असोजबाट औपचारिक रूपमा अभियान शुरू गरिएको थियो। यो अभियानलाई सफल बनाउन बाल बालिकाको बौद्धिक र मानसिक क्षमतामा विकास हुने विश्वास लिएको छ। अस्पतालले हरेक 28 दिनमा आउने त्रिशीय नक्षत्रको दिन स्वर्णबिन्दु र प्राशन औषधि खुवाउने नियमित तालिका पनि सार्वजनिक गरेको छ। अर्घाखाँचीका 79% भन्दा बढ़ी घरधुरीमा विद्युत सेवा पुगेको छ। तीन नगरपालिका र तीन गाउँपालिका रहेको जिल्लामा सिद्धगंगा नगरपालिकाको एक भित्री बस्ती बाहेक अधिकांश स्थानमा विद्युत बत्ती विस्तार भइसकेको नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रका प्रमुख डाक्टर प्रमुख इन्जिनियर जनार्दन पौड्यालले बताउनुभयो। उहाँका अनुसार जिल्लाभर 39,067 घरधुरीमा विद्युत मिटर जडान भएका छन्। हाल जिल्लामा रहेका चारवटा सब स्टेशन र छिमेकी जिल्लाका सब स्टेशन मार्फत नियमित रूपमा विद्युत आपूर्ति भइरहेका छन्। सिद्धगंगा नगरपालिका 11 सापद्वीपमा विद्युत पुगेको छैन। त्यहाँ पनि विद्युत विस्तारको चरणमा रहेको कार्यालयले जनाएको छ। अर्घाखाँची वितरण केन्द्रले जिल्लाभर विद्युत आपूर्ति सहज ढंगले अगाडि बढ़ाएको जनाएको छ। केन्द्रले विद्युतीय वितरण प्रणालीलाई सुरक्षित बनाउँदै विद्युतीय दुर्घटनालाई शून्यमा झारेर जिल्लाभर वितरण भइरहेको सूचना अधिकारी खेमराज आचार्यले बताउनुभयो। नेपाल विद्युत प्राधिकरण वितरण शाखाका प्रमुख पौड्यालका अनुसार पहाड़ी जिल्ला भएकाले विद्युत आपूर्तिमा असहज हुने गरे पनि आपूर्ति व्यवस्थापनमा समस्या नआउने गरी काम भएको हो। अब अन्त्यमा आदि खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सिद्धार्थ राजमार्गको छेउमा पार्क अवधारणा, सड़क छेउमा देखिन्छन् बुद्ध र शिव पार्वतीका चित्रहरू, सैन्यमा पहिरोले गोठ पुरिँदा एकजनाको मृत्यु, पशु चौपायमा क्षति र जन्मदिनको अवसरमा गुरूकुलम विद्यालयलाई करिब 50,000 बराबरको फ्रिज प्रदान। आदि खुला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आँधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आँधी खुला। नमस्ते।

0: रेडियो आधी खुला 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
5: सम्पर्क मोबाइल 97-484-34-484।
6: चोरी घरको मौलिकार उद्योग, भिरकोट नगरपालिका 7, सेन्जा।
7: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
8: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
7: मोबाइल नम्बर 98-560-54-313 र 98-41-43-48-32।
8: मूल्य होइन, स्वास्थ्य रोजौ। हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
9: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
8: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
9: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
8: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड, सफाई बिल, किताब सफाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
7: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
8: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
7: मोबाइल नम्बर 98-560-19076, 98-61-71-90-76 र 98-17-16-82-23।
8: होइन, के भयो, किन बन्द भएको गाडी?
7: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
8: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
7: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
8: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त?
7: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
10: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
8: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
10: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी पन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
8: फोन नम्बर 03-4141-502, मोबाइल 98-560-40-502 र 98-460-51-401।
11: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो।
1: हैन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको त।
11: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
1: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
7: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
7: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98565867।
12: निशान फार्मेसीमा डाक्टर आउने सूचना: यही साउन 2 गते शनिबार दिन मणिपाल शिक्षण अस्पताल पोखराका नाक कान घाँटी तथा थाइराइड सर्जन रोग विशेषज्ञ डाक्टर हिमाल पौडेल आउँदै हुनुहुन्छ। उक्त दिन लामो समयसम्म रुघाखोकी लागिरहने, कान पाक्ने, पिप बग्ने, कान राम्रोसँग नसुन्ने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निम्न अप्ठ्यारो हुने लगायत थाइरोइडका बिरामी तथा थाइरोइड सम्बन्धी औषधि सेवन गरिरहेका बिरामीहरूले सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान: निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन समयसम्म रुघाखोकी लागिरहने, कान पाक्ने, पिप बग्ने, कान राम्रोसँग नसुन्ने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निम्न

0: ती बेला नि सन्च भएन भन्नु भएको छ। खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ईसीजी सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364140087, मोबाइल 98469071747।
2: चिया कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब।
2: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाइ दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465648622 र 98241400029।
5: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
2: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
5: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 98560308029।
6: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
7: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
6: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
8: सार्वजनिक हितका लागि रेडियो आधी खुला 105.4 मेगाहर्ज।
9: ए दिदी, पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
10: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
9: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
10: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
1: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरधारी मेन रोड, वालिङ 8 जैसी पदेरा, मोबाइल 98560309088 र 98560559088।
11: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
12: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने

0: प्रिन्ट छनोट गर्नुपर्छ। मेरो छनोट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
1: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट पाइन्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
0: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
1: मोबाइल 9815564696।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा आउने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटु रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
5: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
5: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
6: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
7: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
8: यस समयको साथमा जितु सुनचाँदी पसल,
9: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
8: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
7: सुन्दै हुनुहुन्छ रेडियो आदिखोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो, अरू सब व्यवस्था मिलियो, तर अब सुन का गरगहना को व्यवस्था गर्नु पर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो, मैले बैरेघारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
1: मोबाइल नम्बर 98 0661 48 870 र 98 65 94 497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98 560 54 963, 98 560 55 104 र 98 028 47 723।

0: नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र ल ल के छुटे छ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक,
2: मोबाइल नम्बर 9856054313 र 9141443 32।
3: मूल्य होइन स्वास्थ्य रोजौं।

0: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन खिडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9863770071। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 9846086005।
3: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेरो दिस स्याङ्चा।
1: फोन 0364 46 600।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक ₹800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
3: फोन 0364 41 258।
4: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 0364 41 6 96।

0: रेडियो आदिखोला 105.4
1: सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। आगामी आर्थिक वर्षका लागि सरकारले लिएका सबै निर्णय कार्यान्वयन भोलिदेखि कोशी बागमती र सुदूरपश्चिमका केही स्थानमा ठूलो पानीको झरी भोलिसम्मै सावधानी अपनाउन मौसमविदको आग्रह। संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउन स्वीकृत लिएका क्षेत्रभित्र थप रूख पोल हटाउन प्रक्रिया पूरा गरिनुपर्ने मिटर ब्याज पीड़ितसँग वार्ताका लागि सरकार तयार। सचिवको नेतृत्वमा वार्ता टोली गठन।
2: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने।
1: महिलाहरूको उद्यमशीलता विकासका लागि सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। तेह्रथुममा सिस्नुको व्यावसायिक प्रशोधन। कर्णाली प्रदेशका मुख्यमन्त्री कडेल विरूद्ध अविश्वासको प्रस्ताव।
3: अर्को विकल्प सरकारको अर्को विकल्प चाहिँ जानुपर्ने स्थिति जो बन्यो त्यसमा अब कंग्रेसको तर्फबाट प्रस्ताव आयो र सहकार्य गर्ने एउटा समझदारी अनुसार अगाडि बढ़ेको छ भन्ने कुरा।
1: र युक्रेनका रक्षा मन्त्री हटाउने प्रस्तावका विरूद्ध देशभर प्रदर्शन। विश्वकप फुटबलको उपाधिका लागि साबिक विजेता अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: अघिल्लो सरकारले खर्च कटौतीका लागि भन्दै सांसदहरूले पाउने स्वकीय सुविधा कटौती गरेको थियो, तर नयाँ सरकार र सांसद तथा सभामुख अनि राष्ट्रिय सभा अध्यक्ष बीच परामर्शपछि फेरि स्वकीय सुविधा दिन लागि एको छ। सुशासनका लागि कठोर नीति लिएको सरकारले स्वकीयको नियुक्ति र उपयोगका बारेमा विधि प्रक्रिया बनाई कड़ाई गरेन भने फेरि यो निर्णय विवादमा नपर्ला भन्न सकिन्न। अब खबर सन्तोषी रावलबाट।
5: पछिल्लो एक घण्टामा सबैभन्दा धेरै पानी गण्डकी बागमती र लुम्बिनी प्रदेशमा परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशको नवलपुर क्षेत्रमा 21 मिलिमिटर पानी परेको छ भने त्यसपछि सबैभन्दा धेरै पानी बागमती प्रदेशमा परेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको पानी र हिउँ पर्ने सम्भावना छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानमा मध्य प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका साथै कर्णाली प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षासँगै अपनाउन मौसमविद डेभिड ढकालले सीआईएन मार्फत अनुरोध गर्नुभयो।
6: अहिले देशभरि अब आंशिकदेखि सामान्य गर्दै लागेको अवस्था छ होइन। यसमा चाहिँ विशेष गरेर देशको अधिकांश हिसाबमा चाहिँ हल्कादेखि मध्यम वर्षा भएको छ विगत 24 घण्टामा हेर्दाखेरि। राति पनि त्यस्तो ठूलो भारी वर्षा त छैन। यो लुम्बिनी प्रदेश होइन गण्डकी प्रदेशको एक दुई स्थानमा चाहिँ भारी वर्षासम्म हुन सक्ने देखिन्छ केही स्थानमा, र विशेष गरेर यो तराईका क्षेत्रमा चाहिँ त्यति ऊ छैन। त्यसको पहाड़ी भूभागहरूमा लुम्बिनी प्रदेश त्यसपछि हाम्रो कर्णाली प्रदेश र बागमती प्रदेशका केही स्थानमा चाहिँ भारी वर्षा हुन सक्ने देखिन्छ। अरूतिर चाहिँ सामान्य हल्कादेखि मध्यम वर्षाको सम्भावना रहन्छ। थोरै धेरै चाहिँ सबैतिर वर्षा हुन सक्ने देखिएको छ।
5: सरकारले मिटर ब्याज पीड़ितको समस्या समाधानका लागि वार्ता टोली बनाएको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गरिएको हो। गठित वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्यका रूपमा रहनेछन्। मिटर ब्याज पीड़ित नागरिकहरूको माग सम्बोधन गर्ने र उनीहरूसँग आवश्यक सम्वाद अघि बढ़ाउने सम्बन्धमा मन्त्री परिषदले वार्ता टोली गठन गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेसनाले बताउनुभयो।
2: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने, रू एक र रू दुईका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति प्रदान गर्ने, कानून सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकृत गर्ने, नेपाल सरकार मन्त्री परिषदबाट संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउन स्वीकृति लिएका क्षेत्रभित्र थप रूख पोल हटाउन प्रचलित कानूनी प्रक्रिया पूरा गरी मन्त्रालयले स्वीकृति दिन सक्ने, विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृति गर्ने, नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन पहिलो संशोधन आदेश 2083 स्वीकृत गर्ने, सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी व्यवस्था स्वीकृत गर्ने।
5: सरकारसँग वार्ता गर्न मिटर ब्याज पीड़ितका केही प्रतिनिधि काठमाण्डु आएका छन्। काठमाण्डु पैदल आउँदै गरेका उनीहरूलाई बारा पुगेर गृहमन्त्री सुदन गुरूङ सरकारले समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। गृहमन्त्रीको निर्देशनमा वार्तामा बस्ने केही प्रतिनिधिलाई जहाज मार्फत काठमाण्डु ल्याइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। प्रदेश सरकारमा सत्ता समीकरण गरेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा बीच तिक्तता बढ्दा सरकार संचालनको विषय पेचिलो बन्दै गएको छ। आज कर्णाली प्रदेशका मुख्यमन्त्री एमलाल कणेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका 11 जना सांसद र कांग्रेसका 5 जना सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। हिजो सत्तारूढ़ दल नेपाली कांग्रेसका 4 मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। नेकपा प्रमुख सचेतक कृष्ण बहादुर जीसीले अविश्वासको प्रस्ताव दर्ता गरिएको सीआईएनलाई बताउनुभयो।
7: हामी प्रतिपक्ष बेन्चबाट त्यो सरकार चाहिँ असफल होस्, त्यो सरकार चाहिँ ढलोस् भन्ने चाहना होइन कि सरकारले गरेका कामहरू खराब छन् भने प्रश्न गर्ने ठाउँमा थियौं र हामीलाई प्रतिपक्षी बेन्चबाट नै हामीले चाहिँ आफ्नो जिम्मेवारी निर्वाह गरेका थियौं। सरकारमा जे खालको खटपट आयो त्यो हाम्रो कारणले पनि होइन, कांग्रेसका मन्त्रीहरूले राजीनामा गरिसकेपछिको अवस्था चाहिँ होइन, सत्तासारीदार दल दुईटा दलहरूको बीचमा जुन अविश्वास चाहिँ बढ्दै गयो त्यसको बीचबाट अब अर्को विकल्प सरकारको अर्को विकल्प चाहिँ जानुपर्ने स्थिति जो बन्यो त्यसमा अब कांग्रेसको तर्फबाट प्रस्ताव आयो र सहकार्य गर्ने एउटा समझदारी अनुसार अगाडि बढेको छ भन्ने कुरा चाहिँ हो।
5: अविश्वासको प्रस्ताव ल्याउने सांसदहरूले जीवन बहादुर शाहीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन्। यसैबीच सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिएको नेकपा एमाले समर्थन फिर्ता लिएको छ। बजेट निर्माणमा एकलौटी वाहि गरेको भन्दै एमाले कांग्रेसको सरकारलाई लिएको समर्थन फिर्ता गरेको घोषणा गरेको हो। बागमती प्रदेश सरकारमा रहेको एमाले तत्काललाई मन्त्रीहरूको राजीनामा राखेको छ। सत्ता समीकरणमा फेरबदल देखिएसँगै बागमती प्रदेशमा नेकपा एमालेका मन्त्रीहरूको राजीनामा दिने तयारी गरेका थिए। नेकपा एमाले नेता एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण कसुरमा 20 करोड़ 90 लाख रूपियाँ बिएको दावी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा अभियोग पत्र पेश गरेको हो। पौडेललाई व्यावसायिक दीपक भट्टसँग मिलीभगत गरी पद र प्रभावको दुरूपयोग गरी सहजीकरणको बदलामा आर्थिक लाभ प्राप्त गर्ने गलत नियतले श्रीराम टौवाको उद्योग प्रणालीको उच्च मूल्यको शेयरलाई न्यून मूल्यमा प्रतिवादी दीपक भट्टको कम्पनीलाई दिलाएको अभियोग लगाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हर सम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा वहाँले महिला उद्यमीका समस्या समाधान गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै उनीहरूले उत्पादन गरेको वस्तुहरूलाई पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने आश्वासन दिनुभयो। रोजगारीको सुनिश्चितता बिनाका तालिमहरू सञ्चालन नगर्न श्रम मन्त्री रामजी यादवले निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज उद्योगी व्यवसायीहरूसँगको छलफलमा वहाँले श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोडिनु पर्नेमा जोड दिनुभयो। आउँदो साउनभित्र रोजगारदाता श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि कार्यान्वयनमा ल्याइने मन्त्री यादवले बताउनुभयो।
8: हामीले चाहिँ यदि ट्रेनिङ दियो भने प्लेसमेन्ट चाहिँ हुनुपर्छ, त्यसको ग्यारेन्टी नलिकन चाहिँ हामीले ट्रेनिङ सञ्चालन नगरौं। र साउनमा चाहिँ हामीले कार्यविधि चाहिँ सबैजना इम्प्लायर इम्प्लोय
5: साझा खबरमा अब विदेशका खबर। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षा मन्त्रीलाई पदमुक्त गर्ने निर्णय गरेपछि देशका विभिन्न शहरमा विरोध प्रदर्शन भएका छन्। राजधानी किएवमा मुख्यत युवाहरूको सहभागितामा प्रदर्शन भएको थियो। राष्ट्रपति जेलेन्स्कीले रक्षा मन्त्रीलाई हटाउनुको कारण सार्वजनिक रूपमा स्पष्ट पार्नु भएको छैन। उहाँको निर्णयले राजनीति, सैन्य अधिकारी तथा नागरिक समाजका विभिन्न पक्षमा असन्तुष्टि बढ़ाएको छ। उहाँले मन्त्रालयमा भ्रष्टाचार नियन्त्रण कार्य सम्पादन सुधार तथा युद्ध मोर्चाको अवस्थाको विश्लेषण गर्न तथ्याङ्कमा आधारित प्रणालीको प्रयोगलाई अघि बढ़ाएको भन्दै व्यापक प्रशंसा गरेको थियो। अब खेल खबर। विश्वकप फुटबल उपाधिका लागि साविक विजेता अर्जेन्टिना र स्पेनसँग प्रतिस्पर्धा हुने भएको छ। दुवै टोली शुरूदेखि विश्वकपको उपाधिका दावेदार मानिन्छन्। यी दुई टोलीले खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। अर्जेन्टिनाले अन्तिम छेडमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्याण्डलाई 2-1 गोलले हराएर फाइनलको यात्रा तय गरेको थियो। आज बिहान सम्पन्न खेलमा अन्तिम समयमा आक्रमक रूपमा मैदानमा देखिएको अर्जेन्टिनाले लगातार गोल गरेको थियो। स्पेनले फ्रान्सलाई हराउँदै फाइनल यात्रा तय गरेको हो। उपाधिका लागि साउन 4 गते बिहान 12:45 प्रतिस्पर्धा हुनेछ। इंग्ल्याण्डले तेस्रो स्थानका लागि साउन 3 गते बिहान 12:45 फ्रान्ससँग खेल्नेछ।
1: तेह्रथुमका किसान सिस्नोबाट आमदानी लिन पाएपछि खुसी।
9: सिस्नोहरू प्रशस्त छ, त्यसमा हामी टिप्न जान्छौँ। हामी उपभोक्ताहरू टिपेर ल्याएर धुने पखाल्ने काम हुन्छ। त्यस पछाडि हामीले के अरे भित्र लगेर सुकाउने काम गर्छौँ। सुकाएर पिठो बनाउँछौँ, पिठो बनाएर प्याकेजिङ गर्छौँ।
1: सामुदायिक वनको अग्रसरतामा आमदानी र रोजगारीको अभियान रिपोर्ट विशेष श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
11: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
10: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
12: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूलाई किन कार्यवाही नगर्ने भनी लिखित जवाफ माग गरेको छ। अदालतबाट अन्तरिम आदेश जारी हुँदा समेत सम्पत्ति जाँचबुझको काम नरोकेको भन्दै अपहेलनाको कार्यवाहीको मागसहित निवेदन परेको थियो। त्यही निवेदनको सुनाईपछि सर्वोच्च अदालतले अध्यक्ष सहित सबै पदाधिकारीसँग लिखित जवाफ माग गरेको हो। सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछि अन्तरिम जाँचबुझ आयोगले लिखित सूचना निकालेर सम्पत्ति छानबिनका सबै काम स्थगित भएको जनाएको छ। सरकारले शिक्षामा लगाएको समता शुल्क भोलिदेखि कार्यान्वयनमा आउँदैछ। आगामी आर्थिक वर्ष 2083-84 को बजेटले शिक्षामा 3% समता शुल्क लगाएको छ। यसबाट निजी विद्यालयमा अध्ययनरत 26 लाख भन्दा धेरै विद्यार्थीका अभिभावकमा आर्थिक भार थपिनेछ। आर्थिक ऐन अनुसार निजी क्षेत्रबाट संचालित शिक्षण संस्थाले विद्यार्थीबाट असूल गर्ने सबै प्रकारका शुल्कमा अब सरकारले 3% समता शुल्क लगाउनेछ। समता शुल्क घोषणामा अभिभावक र निजी विद्यालय संचालकले भने विरोध गर्दै आएका छन्। पहिले जंगलमा त्यत्तिकै खेर जाने सिस्नु अहिले पूर्वी पहाड़का स्थानीयवासीका लागि आमदानीको भरपर्दो स्रोत बनेको छ। तेह्रथुमको लालीगुराँस नगरपालिकामा सामुदायिक वन उपभोक्ता समूहले संचालन गरेको प्रशोधन उद्योगले सिस्नुलाई बजारसँग जोड्दै स्थानीयको जीवनस्तर नै परिवर्तन गर्न थालेको छ।
14: कुनै समयमा सिस्नु हुने खानेको नभई हुँदा खानेको मात्रै बाध्यताको छाक टार्ने आधार थियो। हिजो आज सिस्नो सम्पन्नदेखि विपन्न व्यक्तिको रोजाइमा पर्न थालेपछि सिस्नोले नै जीवन स्तर परिवर्तनको आधार बन्न लागेको हो। लालीगुराँस नगरपालिका एक तेह्रथुमका सिस्नो किसान रेणुका खड्का:
9: आफै उम्रेको सिस्नोहरू प्रशस्त छ, त्यसमा हामी टिप्न जान्छौँ। हामी उपभोक्ताहरू टिपेर ल्याएर धुने पखाल्ने काम हुन्छ, त्यस पछाडि हामीले के अरे भित्र लगेर सुकाउने काम गर्छौँ, सुकाएर पिठो बनाउँछौँ, पिठो बनाएर प्याकेजिङ गर्छ।
14: लालीगुराँस नगरपालिका एक स्थित चैते सामुदायिक वन क्षेत्रमा प्रशस्त पाइने सिस्नो संकलन गरेर स्थानीयले बसन्तपुर स्थित प्रशोधन उद्योगमा बिक्री गरिरहेका छन्। उद्योगले जति ल्याए पनि खरिद गर्ने भएपछि किसानलाई बजारको चिन्ता छैन। गाउँमै रोजगारी सिर्जना गर्नुका साथै वन पैदावारको सदुपयोग गर्दै ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउन सिस्नो माध्यम बनेको छ। लालीगुराँस नगरपालिका दुई बसन्तपुर बजार तेह्रथुमका उपभोक्ता हेमराज बानिया:
15: तीनपाते मुना मात्रै टिपेर ल्याउँछौँ, अब त्यस पछाडि हामीले ल्याइसकेपछि यहाँ आएर पहिलो हाम्रो प्रशोधन भनेको धुने काम हुन्छ। किन धुनुपर्छ भनेदेखि त्यहाँ बालुवाका कोड परेका हुन्छन्, पात पतिङ्गार परेका हुन्छन्, हावा बतासले उडाएर ल्याएका हुन्छन्। त्यसको कारणले गर्दा हामी पहिला सर्वप्रथम धुन्छौँ। अब यहाँदेखि हाम्रो फर्स्ट चरणको प्रशोधनको काम भयो, यस पछाडि लगेर यसलाई तार्ने काम हुन्छ।
14: वनमा त्यसै खेर गइरहेको सिस्नोलाई आमदानीसँग जोड्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहले उद्योग सञ्चालन गरेको हो। उद्योगका लागि आवश्यक उपकरण खरिद गर्न डिभिजन वन कार्यालयले 10 लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। पाउडरका रूपमा वर्षभरि सिस्नो उपलब्ध हुन थालेपछि होटल व्यवसायी र उपभोक्तालाई समेत सजिलो भएको छ। चैते सामुदायिक वन उपभोक्ता समूह तेह्रथुमका अध्यक्ष इन्द्र बहादुर खड्का:
16: खोला खोल्सामा भएको सिस्नोलाई चाहिँ प्रशोधन गरेर हामीले धुलो पाउडर बनाएर हाम्रा नेपालका बजारहरूमा त अहिले प्याकेजिङ राम्रो व्यवस्थापन भइ नसक्दा पनि धेरै माग आइरहेको छ र खुल्ला पनि हामी बेचिरहेका छौँ र भोलिका दिनमा हामी दर्ता प्रक्रियाहरू गरिसकेर यसका लोगाहरू सबै बनाइसकेपछि अन्तर्राष्ट्रिय सुममा लगेर हामी अन्तर्राष्ट्रको डलर ल्याएर यहाँका चाहिँ सर्वसाधारण गरिब दुखी जनताहरूले चाहिँ खोला खाल्सीको सिस्नोलाई चाहिँ प्रशोधन गरेर त्यहाँ चाहिँ 2 पैसा आर्जन गरेर एउटा चाहिँ रोजगारको व्यवस्थापन गर्ने र त्यो अहिले पनि हामीले मिसिन जुन
14: खेर गइरहेको सिस्नोलाई प्रशोधन गरेर बजारसँग जोड्न सक्दा गाउँमै रोजगारी आमदानी र आत्मनिर्भरता बढ्न थालेको स्थानीयले अनुभव गर्न थालेका छन्। सिस्नो जस्तै अन्य प्राकृतिक वनस्पतिको पनि पहिचान गरी उद्योग स्थापना गर्न सकिए गाउँघरको अर्थतन्त्रमा सुधार आउने विश्वास उनीहरूमा देखिन थालेको छ। विकास गुरुङ, सीआईएन रेडियो तिन्जुरे, बसन्तपुर, तेह्रथुम।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संसदमा दिइने प्रस्तुतिले जनमतको सम्मानमा प्रभाव पार्ने चिन्ता:
17: सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने, हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनता प्रतिको उत्तरदायित्व
1: संसदको काम कार्यवाहीका बारेमा सांसदको बुझाई विशेष श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
19: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
20: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो सांसद।
21: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसदको आजको अंकमा हामीसँग कुराकानीका लागि नेपाली कांग्रेसका सांसद मनमाया विक हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मान्यजी।
22: धन्यवाद।
21: संसदमा निरन्तर सहभागिता, त्यही अनुसारको छलफलमा पनि यहाँले भाग लिइराख्नु भएको छ, कस्तो छ अनुभव?
22: कोरोना र जेएनजी मुभमेन्टदेखि मान्छेहरूमा बढी वितृष्णा, निराशा, युवा वर्गको खास गरेर त्यस्ता खालका समस्याहरू देखिराखेको छ। राज्यले संवेदनशील भएर अगाडि बढ्नुपर्ने अवस्था सृजना भयो।
21: संसदमा यसको क्रिया प्रतिक्रियाहरू पनि निरन्तर आइरहेका छ। तपाईँले आफ्नो तर्फबाट कतिको कुरा उठाए जस्तो लाग्छ, अथवा अझै धेरै कुरा बाँकी छ भन्ने लाग्छ?
22: गर्न त धेरै कुरा बाँकी छ। हामीले प्रतिपक्षको भूमिका चाहिँ रचनात्मक तरिकाबाट निर्वाह गरिरहेका छौँ। खबरदारी गर्ने कुरामा हामीले कुनै कन्जुसाई गरेका छैनौँ, जनताको पक्षमा उभिएका छौँ।
21: त्यसमा बोलेर अथवा पार्टीले लिएको विचार सिद्धान्त अनुसार प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गरेर
22: एकदमै अहिले सरकार भर्खरै आफ्नो हनिमुन पिरियड सकेको छ, 100 दिनको कामहरू के कति भयो भनेर समीक्षा पनि सरकारले आफै गरेको छ। त्यसमा हाम्रो सहभागिता चाहिँ रचनात्मक छ, सकारात्मक नै छ, किनभने अब लामो समय पनि भएको छैन, त्यति धेरै उग्र भएर आलोचना गर्नु हुँदैन भन्ने पक्षमै हाम्रो पार्टी चाहिँ थियो। आगामी दिनमा चाहिँ प्रतिपक्षको हिसाबले प्रस्तुत हुनुपर्दाखेरि सकारात्मक दिशामा चाहिँ नेतृत्वलाई लैजानको लागि पनि हामीले अलिक महत्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने हाम्रो पार्टीबाट पनि सुझाव छ र हामी पनि त्यसरी नै प्रस्तुत भइरहेका छौँ।
21: संसदमा प्रस्तुत हुनको लागि अथवा संसदीय काम कार्यवाहीमा अगाडि बढ्नको लागि अब्बल रूपमा प्रस्तुत हुनको लागि के कुरा महत्वपूर्ण रहेछ,
22: किनभने अब लामो समय पनि भएको छैन, त्यति धेरै उग्र भएर आलोचना गर्नु हुँदैन भन्ने पक्षमै हाम्रो पार्टी चाहिँ थियो। आगामी दिनमा चाहिँ प्रतिपक्षको हिसाबले प्रस्तुत हुनुपर्दाखेरि सकारात्मक

0: लागि महत्वपूर्ण चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा भनेको म जे उद्देश्यको लागि आएको हुँ र मैले जसको आवाज बोल्न जसको हितको निमित्त उपस्थित भएको हो त्यही कुरा महत्वपूर्ण हुन्छ र उहाँहरूसँगको सम्बन्ध चाहिँ सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनता प्रतिको उत्तरदायित्व वफादारिता
1: अनि सांसदले र संसदले गर्ने भनेको कानून निर्माणको प्रमुख काम हो त्यसमा कानून निर्माणमा सहभागिताको हिसाबले तपाईँले व्यक्तिगत रूपमा कसरी सघाई राख्नु भएको छ अथवा खबरदारी गरेको
0: कानून निर्माणमा चाहिँ अब हाम्रो विधायकहरूको काम भनेकै कानून निर्माण हो विधिले चलेको हुन्छ समाज राज्य विधि पनि त जनताकै निमित्त हो नि मान्छेको सहजताको लागि हुनुपर्छ र त्यसका लागि चाहिँ मैले मेरो तर्फबाट सकेसम्म कानून नियमले मान्छेहरूलाई बाँध्दाखेरि अप्ठ्यारो नपरोस् भन्ने हिसाबलाई महत्वपूर्ण दिशामा म केन्द्रित भएर हेर्ने गर्छु र त्यसरी नै सघाउने गरेको छु मैले मेरो व्यक्तिगत तर्फबाट पनि अभ्यासहरू कस्ता छन् र हाम्रो नेपाली समाजमा चाहिँ कतिपय कानूनहरू चाहिँ सामाजिक कानूनहरू पनि छन् कानूनका सिद्धान्तहरू त थुप्रै छन् नि त त्यसमा हाम्रो व्यावहारिक पक्षलाई पनि हेर्नुपर्छ भन्ने लाग्छ मलाई र म त्यसरी नै प्रस्तुत हुने गरेको छु
1: संसदीय समिति अन्तर्गत तपाईँ कानून न्याय तथा मानव अधिकार समितिमा हुनुहुन्छ र कानूनमै तपाईँले एलएलबीसम्मको अध्ययन पनि पूरा गर्नुभयो र तपाईँले महिला दलित सीमान्तकृत वर्ग समुदायको क्षेत्रमा वकालत गर्दा गर्दै धेरै समय बिताउनु भयो त्यसले पनि केही आठ भरोसा अथवा त्यो खालको आत्मविश्वास बढेको हो जस्तो लाग्छ कस्तो छ
0: एकदमै मैले चाहिँ पहिला जब ममा चेतनाको संसार भयो त्यस पछाडि हाम्रो समाजमा भएका कुरीति कुसंस्कार विकृतिलाई त्यसलाई मेरो हृदयदेखि नै मैले नो भन्न थाले त्यस पछाडि म यस्ता समुदायको आवाज भनेर मेरो विभिन्न प्लेटफर्म मार्फत म प्रस्तुत हुन थाले त्यति बेलादेखि नै मलाई यो भयो

हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा सुन्न सक्नुहुनेछ। आगामी आर्थिक वर्षका लागि सरकारले लिएका सबै निर्णय कार्यान्वयन भोलिदेखि हुनेछ। कोशी, बागमती र सुदूरपश्चिमका केही स्थानमा ठूलो पानीको झरी र भोलिसम्मै सावधानी अप्नाउन मौसमविदले आग्रह समेत गरेका छन्। संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउन, स्वीकृति लिएका क्षेत्रभित्र थप रूख पोल हटाउन प्रक्रिया पूरा गरिनुपर्नेछ। मिटर ब्याज पीड़ितसँग वार्ताका लागि सरकार तयार भएको छ भने सचिवको नेतृत्वमा वार्ता टोली गठन गरिएको छ। महिलाहरूको उद्यमशीलता विकासका लागि सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता छ। तेह्रथुममा सिस्नोको व्यावसायिक प्रशोधन शुरू गरिएपछि किसानहरू दंग छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री कडेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश राजनीतिमा समीकरण पेचिलो बन्दै गएको छ। र युक्रेनका रक्षा मन्त्री हटाउने प्रस्तावका विरूद्धमा युवाहरूले देशभर प्रदर्शन गरेका छन्। यसपटकको विश्वकप फुटबलको उपाधिका लागि साबिक विजेता अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुनेछ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: दिएको सूचना। हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
1: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
0: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
1: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव मोबाइल 9841648515 र 9855787573।
0: हाङसाङदी छायन क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति भिरकोट 4 हाङसाङदी।
1: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 2 गते शनिबारका दिन मणिपाल शिक्षण अस्पताल पोखराका नाक कान घाँटी तथा थाइराइड सर्जन रोग विशेषज्ञ डाक्टर हिमाल पौडेल आउँदै हुनुहुन्छ। उक्त दिन लामो समयसम्म रुघाखोकी लागिरहने, कान पाक्ने, पिप बग्ने, कान राम्रोसँग नसुन्ने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निम्न अप्ठ्यारो हुने लगायत थाइरोइडका बिरामी तथा थाइरोइड सम्बन्धी औषधि सेवन गरिरहेका बिरामीहरूले सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 0364141163, मोबाइल 9841698070। स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 2 गते शनिबार।
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
3: यस समयको साथमा जितु सुनचादी पसल
4: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
3: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नया बजार चोकैमा गोल्ड स्टार कंपनी का पार्टी सुज स्कूल तथा अफिशियल सुज स्पोर्ट्स सुज लेडीज जेन्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नया बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9842939399।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना दुखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: बुढी, यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: अंकल गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्ने नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864211629 र 9864168251।

0: एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
3: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन अब त जान्नमा कहीँ पनि
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
2: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
3: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुत्रोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार
3: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आर्ट स्याङ्जा फोन 063-440-594

0: आहा, कति राम्रो हो बालीनाले। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
2: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
3: हेर हेर, भाँडा सबै फ्याँकेर नरिसाऊ न तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा मित्रव्यास सम्बन्धी समस्या समाधानका लागि वार्ता टोली सरकारले गठन गरेकै दिन आन्दोलनरत पक्षसँग वार्ता शुरू।
1: सम्झौता गर्ने भनेर प्रतिबद्धता जनाइसकेपछि हामी वार्ताको लागि आएका हौ।
0: प्रधानमन्त्रीको संसदमा उपस्थिति र जवाफदेहिता बारेको जिज्ञासामा के जवाफ आयो?
2: प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने सन्दर्भहरूमा उपस्थित हुन्छु र संसद प्रति सरकार जवाफदेही हुनुपर्छ भन्ने कुरा राख्नुभयो।
0: प्रधानमन्त्रीलाई भेटेका राप्रपा अध्यक्षसँग कुराकानी। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। इटालीका मोटरवे सञ्चालन गर्ने कम्पनीका पूर्व प्रमुख जोभान्नी क्यास्टेलुचीलाई सन् 2018 जनवामा भएको पुल दुर्घटना सम्बन्धी मुद्दामा 12 वर्षको जेल सजाय सुनाइएको छ। उनीमाथि मोरान्डी पुलको निर्धारित मरमत सम्भारमा ढिलाइ गरेको आरोप लागेको थियो। पुलको करिब 200 मिटर लामो भागसँगै दर्जनौ सवारी साधनहरू नदीमा खस्दा 43 जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनासँग सम्बन्धित मुद्दामा अन्य 30 भन्दा बढ़ी व्यक्तिलाई पनि दोषी ठहरयाइएको छ। युक्रेनी सशस्त्र बलका कमाण्डर ओलेक्सान्डर सिएस्कीले देशले युद्ध र प्रभावकारी रणनीतितर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। उनको यो टिप्पणी विदा हुँदै गरेका रक्षा मन्त्रीसँगको विवादका बीच आएको हो। बुधबार रक्षा मन्त्री मिखाइलो फेडरोभलाई प्रतिस्थापित गरिने घोषणा गरिएको थियो। उक्त कदमसँगै युक्रेनका विभिन्न स्थानमा विरोध प्रदर्शनहरू भइरहेका छन्। आलोचकहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको रक्षा सम्बन्धी चासोभन्दा घरेलु राजनीति प्राथमिकता दिइरहेको आरोप लगाएका छन्। संयुक्त राष्ट्रसंघले म्यानमारको तट नजिकै 500 भन्दा बढ़ी रोहिंग्या शरणार्थी बोकेका दुईटा डुंगा डुबेका भन्ने विवरणप्रति चिन्ता व्यक्त गरेको छ। ती डुंगाहरू करिब 2.5 साता अघि रखाइन प्रान्तबाट प्रस्थान गरेका बताइएको छ। तीमध्ये एउटा डुंगासँग प्रस्थान गरेको केही समयमै सम्पर्क टुटेको थियो भने अर्को यो महिनाको शुरूमा अय्यारवाड़ी तट नजिकै डुबेको ठानिएको छ। दुई फरक स्थानमा शवहरू भेटिएका भनी आएका विवरणहरूले दुवै डुंगा डुबेको संकेत गरेका मानवाधिकार अभियान कर्मीहरूको भनाई छ। इरान र अमेरिका बीच मध्यस्थताको प्रमुख भूमिका खेलेको पाकिस्तानले जारी कटुता रोकेर पुनः वार्तामा फर्किन दुवै पक्षलाई आग्रह गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राविले यस द्वन्द्वले विश्वव्यापी ऊर्जा तथा वस्तुका आपूर्तिमा पार्न सक्ने प्रभावलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकताबारे आफूहरू जानकार रहेको बताए। जेरूसलेमबाट बीबीसीकी बार्बरा फ्लेट असर भन्छन्, यदि वार्ता भएका खण्डमा इरानीहरूले कमसेकम सार्वजनिक रूपमै आफ्ना शर्तहरू स्पष्ट पारिदिएका छन्। उनीहरूले गत महिना दुवै पक्ष सहमत भएका समझदारी पत्रको अमेरिकीहरूले पालना नगरेको बताइरहेका छन्। बीबीसीकी बार्बरा फ्लेट असर। र नेपालमा वन्यजन्तु संरक्षण अधिकारीहरूले विगतका केही वर्षमा कम्तीमा 25 जनाको ज्यान लिएको भनिएको एक जंगली हात्तीलाई नियन्त्रणमा लिएर त्यसमा सैटेलाइटबाट निगरानी गर्न सकिने ट्रैकिङ कलर जडान गरेका छन्। 10 दिनसम्मको खोजीपछि उक्त हात्ती चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा फेला परेको थियो। जीपीएससी युक्त त्यस प्रविधिले उक्त हात्तीको गतिविधि लगभग वास्तविक समयमै निगरानी गर्न सहयोग गर्ने बताइएको छ। यसबाट निकुञ्जका अधिकारीहरूले हात्तीको अवस्थिति तत्काल थाहा पाई आवश्यक परे तुरन्तै नियन्त्रण टोली परिचालन गरी त्यसलाई पुनः जंगलतर्फ फर्काउन सक्नेछन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई पुनः स्वागत छ। मित्रव्याज पीड़ितसँग वार्ता गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवको नेतृत्वमा टोली बनाउने निर्णय गरेकै साँझ उक्त टोलीले आन्दोलनरत पक्षसँग वार्ता शुरू गरेको छ। आफूहरूले राखेको 6 बुँदे मागका विषयमा सम्झौता गर्ने प्रतिबद्धता सरकारी पक्षबाट आएपछि वार्ताका लागि आजै साँझ निजगढ़बाट काठमाण्डु आएको वार्तामा सहभागी एकजनाले बताएकी छन्। यसै साताको शुरूमा बसेको मन्त्री परिषदको बैठकले मित्रव्याज सम्बन्धी विगतका प्रतिवेदन आवेदनहरू कार्यान्वयन गर्ने निर्णय गरेकै दिनदेखि गृहमन्त्री सुदन गुरूङले उनीहरूसँग निजगढ़मा पटक पटक वार्ता गरेका थिए। सुनौ एउटा रिपोर्ट। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। मन्त्री परिषदको बैठकको निर्णय सुनाउँदै सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाले भने,
4: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने।
0: पीड़ितहरूले मिटरब्याज सम्बन्धी तमसुक, दृष्टिबन्धक, छिनुवा लगायतका सम्पूर्ण फर्जी लिखतको खारेजी, मिटरब्याज विरूद्ध विशेष ऐन निर्माण, अदालतका प्रक्रियालाई पीड़ित मैत्री बनाउन न्यायाधिकरण गठन तथा गैर कानूनी असुली गरेका मिटरब्याजी, साहूको सम्पत्ति छानबिन र पीड़ितको सम्पत्ति फिर्ता लगायतका छ बुँदे माग अघि सारेका छन्। सरकारको निर्णयपछि वार्ताका लागि छ जनाको टोली निजगढ़बाट आजै काठमाण्डु आएको मिटरब्याज पीड़ित तथा वार्तामा सहभागी लक्ष्मी घिमिरेले बताइन्।
1: सम्झौता पत्र छ सबुते, त्यसको मसौदा चाहिँ हामीले हिजै गृह मन्त्री ज्यूसँग बसेर छलफल गरेर अनि माथि मुख्य सचिव समक्ष उहाँले पठाउनु भएको थियो। माथिबाट पनि त्यो अध्ययन गरिसके पछाडि अनि आज चाहिँ सम्झौतामा प्रतिबद्धता जनाइसके पछाडि सम्झौता गर्ने भनेर प्रतिबद्धता जनाइसकेपछि हामी वार्ताको लागि आएका हौ। हामी छजनाको टोली छौँ, बाँकी सबै साथीहरू चाहिँ निजगढ नै हुनुहुन्छ। वार्ता टुङ्गो नलागेसम्म उहाँहरू त्यही नै रहनुहुन्छ।
0: अहिले सरकारी र आन्दोलनरत पक्ष बीचको वार्ता जारी रहेको घिमिरेले बताइन्। असार 25 गते जनकपुर धामबाट मिटरब्याज पीड़ितहरूले काठमाण्डुका लागि मिटरब्याज विरूद्ध पैदल न्याय मार्च शुरू गरेका थिए। विगतमा पनि आफूहरूको समस्या समाधान गर्न भन्दै विभिन्न प्रतिवेदनहरू बने पनि ती कार्यान्वयन नभएको भन्दै पीड़ितहरूले असन्तुष्टि जनाउँदै आएका थिए। विगतका प्रतिवेदनहरू सार्वजनिक हुनुपर्ने माग सरकारसँग राखेपछि सरकारले सार्वजनिक नगरे पनि आफूहरूलाई दिन सहमति जनाएको वार्तामा सहभागीहरूले बताएका छन्। अब अर्को विषय, प्रधानमन्त्री वालेन्द्र शाह बालेन र संसदको एउटा दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरूसँग आज भेटघाट भएको छ। उक्त भेटका क्रममा आफूहरूले समसामयिक राजनैतिक घटनाक्रम र जनतासँग प्रत्यक्ष जोड़िएका विषयमा कुराकानी गरेको सहभागी नेताहरूले बताएका हुन्। खास गरी स्वास्थ्य बीमा, सुकुम्बासी व्यवस्थापन, रासायनिक मल अभाव, संसदमा प्रधानमन्त्रीको उपस्थिति र जवाफदेहिता सहित संविधानको संशोधन बारे कुराहरू राखेको उनीहरूले बताएका हुन्। वालेन्द्र शाह बालेन र संसदको एउटा दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरूसँग आज भेटघाट भएको छ। उक्त भेट

0: मा चाहिँ केही राजनीतिक दलहरूले यो सरकारले संविधानको आधारभूत संरचनाहरू संघीयता गणतन्त्र धर्मनिरपेक्षतामाथि नै प्रहार गर्न लाग्यो, संविधानको आधारभूत संरचना नै भत्काउन लाग्यो भन्दै कार्यदलबाट बाहिरिएको सन्दर्भलाई हामीले जोडेर भन्यौं। यदि सरकारले गणतन्त्र धर्मनिरपेक्षता संघीयतामा परिवर्तन गर्न खोजेको हो र हामीले लामो समयदेखि नै नेतृत्व परिवर्तन गरेर मात्र हुँदैन, संविधानका केही कमजोरीहरू छन् जसका लागि चाहिँ राज्य संरचना निर्वाचन प्रणाली लगायत संविधानमा नै सुधार नगरिकन परिवर्तन नगरिकन देशमा स्थायित्व सम्भव छैन भनेर भनेका थियौं। र सरकारले यदि त्यो चाहेको हो भने र सरकारले त्यसै गर्न खोजेको हो भने राप्रपा सरकारको साथमा हुन्छ भन्ने कुरा पनि हामीले भनेर आयौं र अन्य विषयहरूमा पनि कुराकानी भयो।
1: प्रधानमन्त्रीको के आयो त तपाईँहरूले हामी साथ दिन्छौ भनेपछि उहाँको प्रतिक्रिया के थियो?
0: समाचार बनाउने गरी भन्ने कुरा छैन, उहाँले हाम्रो कुरा सुन्नुभयो, हामीले भन्यौं।
1: भन्नु चाहिँ के भयो त भनिदिनुहोस् न।
0: त्यही त भन्ने गरी छैन, विषयमा छलफलहरू भए कुराकानी भयो, हामीले हाम्रो कुरा भन्यौं र उहाँले सुन्नुभयो, अहिलेलाई यति नै भनौ।
1: अनि यो चाहिँ खास प्रधानमन्त्रीको तर्फबाट तपाईँहरूलाई भेट्न खोज्नु भएको थियो कि राप्रपाले चाहिँ भेट्न खोजेको हो?
0: होइन, दुई दिन अगाडि हामीले समय मागेको थियौँ।
1: अब अहिले संविधान संशोधनकै कुरा गरिरहँदा त त्यो विषयमा पनि कुरा केही भएन तपाईँहरूले राख्दाखेरि कार्यदलले गरिरहेको
0: भयो? प्रधानमन्त्रीले भन्नुभयो हामीले बाहिर संविधान संशोधनको विषयमा धेरै कुराहरू उठे, विभिन्न राजनीतिक दलहरूले आफ्नो घोषणा पत्रमा चुनावी एजेण्डाको रूपमा घोषणा पत्रमा उल्लेख गरेर पनि ल्याएको हुनाले हामीले संविधान संशोधन के विषयमा गर्नु पर्ला भनेर हामीले राय सुझाव संकलन गर्ने एउटा बहस पत्र तयार गर्नको लागि यो समिति बनाएको हो। यसैले नै सबै कुरा टुङ्ग्याउने होइन, यो नै अन्तिम होइन भनेर भन्नुभयो।
1: तपाईँहरूले चाहिँ यो के सरकारको तयारी त्यो उन्मुख छ भन्ने लागेर समय मागेर भेट्न जानुभयो कि नभए यो एकाएक आएको जस्तो कुरा भएन?
0: होइन, समसामयिक विषयहरूमा मैले अघि उठाएका अन्य चारटा बुदामा कसै न कसैले सरकार समक्ष यो कुरा पुर्याउन जरुरी थियो, हामीले यही विषयलाई अत्यावश्यक ठान्यौं र संविधान संशोधनको विषयमा पनि आफ्नो धारणा हामीले राख्न जरुरी थियो र यो चाहिँ सरकार प्रमुखलाई नै राख्न उपयुक्त हुन्छ भनेर हामीले चाहिँ सरकार प्रमुखसँग समय मागेर आफ्नो कुरा राख्न गएका हौं।
1: अनि प्रधानमन्त्रीको संसदमा उपस्थितिलाई लिएर राप्रपाले पटक पटक संसदमा सांसदहरूले कुरा उठाएका छन्, त्यो विषय उठाउनु भयो कि भएन आज?
0: त्यो कुरा पनि उठ्यो र प्रधानमन्त्रीको पक्षबाटै त्यो कुरा विशेष रूपमा चाहिँ आयो। म उपयुक्त समयमा र प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने सन्दर्भहरूमा उपस्थित हुन्छु र संसदप्रति सरकार जवाबदेही हुनुपर्छ र संसदमा सरकारको उपस्थिति हुनुपर्छ भन्ने कुरा राख्नुभयो।
1: यो अब राप्रपाले खास गरी यो सीमा नेपाल भारतको सीमा बारे प्रधानमन्त्रीले सदनमा बोलेको अभिव्यक्तिलाई लिएर पनि पटक पटक कुरा उठाएको छ, त्यो सच्याउनु पर्छ भनेर, त्यो विषयमा कुरा भयो कि भएन आज?
0: हामीले संसदमा यो कुरा उठाइराखेको छौं र संसदमा उठेका विषयहरूमा प्रधानमन्त्रीले जवाब दिनुपर्छ, प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ भन्ने सन्दर्भ उठाउँदाखेरि संसद प्रति सरकार उत्तरदायी हुन्छ र संसदमा सरकारको उपस्थिति हुन्छ भन्ने उहाँको जवाब दिएपछि हामीले क्याटेगोरिकली त्यही विषयमा चाहिँ प्रवेश गरेनौँ। आज
1: जस्तो तपाईँहरूले खास गरी पाँचवटा विषय उठाएको देखियो होइन, यी विषयहरूमा चाहिँ सरकारले सम्बोधन गर्न तपाईँहरूका मागहरू तपाईँहरूका कुराहरूलाई सकारात्मक रूपमा लिएर त्यो अनुसार सुझाव अनुसार अगाडि बढ्छ जस्तो लाग्यो?
0: आशा गरौं, किनभने सरकारको तर्फबाट प्रधानमन्त्रीले धेरै विषयहरूमा सकारात्मक कुराकानीहरू गर्नुभएको छ, अब आशा गरौं।
1: उनी थिए राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन। तपाई बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सहित कुल 16 व्यक्ति तथा कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आज दीपक भट्ट लगायत व्यवसायीहरू समेत जोड़िएको एउटा मुद्दाको पूरक अभियोजनका रूपमा पौडेल समेतका विरूद्ध मुद्दा दर्ता गरेको अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बीबीसीलाई जानकारी दिए। लामिछानेका अनुसार पौडेलका हकमा 20 करोड़ 90 लाख रूपियाँ बिगो मागदावी गरिएको छ। अनुसन्धानका लागि भन्दै विभागले गत असार 8 गते पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो। त्यस यता पौडेल हिरासतमै छन्। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग, युक्रेनी सशस्त्र बलका कमाण्डर ओलेक्सान्डर सीएसकीले देशको युद्ध र

0: प्रभावकारी रणनीतितर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। उनको यो टिप्पणी विदा हुँदै गरेका रक्षा मन्त्रीसँगको विवादका बीच आएको हो। रक्षा मन्त्रीको पदमुक्ति सम्बन्धी कदमसँगै युक्रेनका विभिन्न स्थानमा विरोध प्रदर्शनहरू भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
1: आलोचकहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको रक्षा सम्बन्धी चासोभन्दा घरेलु राजनीतिलाई प्राथमिकता दिइरहेको आरोप लगाएका छन्। बुधबार रक्षा मन्त्री मिखाइलो फेडोरोभलाई प्रतिस्थापित गरिने घोषणा गरिएको थियो। फेडोरोभलाई प्रतिस्थापन गर्ने विषय उनी र सशस्त्र बलका कमाण्डर सीएसकी बीचको तनावसँग सम्बन्धित थियो भन्ने चर्चालाई फेडोरोभ र जेलेन्स्की दुवैले लगभग पुष्टि गरेका छन्। जेलेन्स्कीले ती दुईजना आफू उपस्थित नभई एकै ठाउँमा बसेर छलफल समेत गर्न नसक्ने अवस्थामा पुगेका बताए। पदबाट हटाइएका रक्षा मन्त्री फेडोरोभले भने सशस्त्र बलका कमाण्डरले रूसलाई कसरी हराउने भन्ने भन्दा पनि देशलाई विभाजित गर्ने काम गरेको आरोप लगाएका छन्।
0: बीबीसी विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो पवनराज पौडेलबाट।

0: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ।
1: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
2: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: सुमित दस बजे
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है.
3: नमस्ते म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल. तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4.

0: बस ना अहिले हाम्रो गर्नेमा पाँच बजेको छ।
1: ए समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: नमस्कार, तपाईं यति बेला सामुदायिक रेडियो आदि खोला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज शुक्रबार बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
2: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
1: 6 देखि 7 बजेसम्म नेपाली बहस,
2: 7 देखि 7:15 सम्म आदिखोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदिखोला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीत संगीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीतहरू,
1: 12 बजेदेखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाका,
2: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
1: 3 बजेदेखि 3:15 सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीत,
2: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदिखोला खबर,
2: 7 देखि 7:30 सम्म आदिखोलाको सेरोफेरो,
1: 7:30 देखि 8 बजेसम्म साझा खबर,
2: 8 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
1: 9 बजेदेखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
2: 9 देखि 10 बजेसम्म आधुनिक गीतहरू, राति 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: राति 10 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज 2083 साउन 1 गते शुक्रबार असार शुक्ल तृतीया सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि।
2: 100 दिनमै बढ़्यो सड़कमा असन्तोष भन्ने नयाँ पुरानै पारा। एक वर्षमा वैदेशिक रोजगारीमा रहेका 16 सयले गुमाए ज्यान। गृहमन्त्रीले कराए मिटर ब्याज पीड़ितलाई सीमारामै सहमति। 27 लाख लाइसेन्स छापिए। होटेलमा 3.5 अर्ब लगानी। 40 लाख पर्यटकलाई सेवा दिन सक्ने। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मध्याह दैनिकमा छापिएको सामुदायिक वनको आमदानीले गाउँ झिलिमिली शीर्षकको शुभ समाचार।
0: सामुदायिक वनको आमदानीलाई स्थानीय विकास र किसानको आय आर्जनमा लगानी गर्ने उत्कृष्ट उदाहरण बनेको छ। अर्घाखाँचीको सिद्धगंगा नगरपालिका 13 स्थित धेरै खोला सामुदायिक वन उपभोक्ता समूह वनबाट प्राप्त काठ तथा दाउरा बिक्रीको आमदानीबाट समूहले गाउँको किसानसँगै किसानलाई कृषि सामग्री, पशु स्वास्थ्य सेवा र सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ। समूहले सोमबार 8 जना व्यावसायिक कृषिलाई 50% अनुदानमा हाते ट्राक्टर वितरण गरेको छ। एउटा ट्राक्टरको मूल्य 62,000 रूपियाँ रहेकामा किसानले 31,000 रूपियाँ र सामुदायिक वनले बाँकी 31,000 रूपियाँ बेहोरेको वन उपभोक्ता समूहका अध्यक्ष नारायण पौडेलले जानकारी दिए। यस्तै घाँस काट्ने चाप कटर 75% अनुदानमा तथा पशुका लागि आवश्यक भिटामिन र जुकाको औषधि निशुल्क वितरण गरिएको छ। अध्यक्ष पौडेलका अनुसार गाउँमा गोरु पाल्ने प्रचलन घट्दै गएपछि खेतबारी जोत्न समस्या भएको थियो। त्यसैले किसानको माग अनुसार हाते ट्राक्टर वितरण गरिएको हो। स्थानीय युवा व्यवसायी दीपक थापाले ट्राक्टर पाए लगत्तै खेत जोत्न थालेको र गुरूले दिनभर लाग्ने काम केही समयमै सम्पन्न हुने भएकाले किसान उत्साहित भएको बताए। धेरीखोला सामुदायिक वनले यस अघि पनि उत्कृष्ट वन व्यवस्थापनका लागि नेपाल सरकारबाट राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: जिले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएता विभिन्न पेशागत सामाजिक र राजनीतिक समूह आफ्ना माग राखेर आन्दोलनमा सक्रिय छन् सरकार गठनसँगै जनतामा उच्च अपेक्षा बढ़े पनि शिक्षा निजामती प्रशासन स्वास्थ्य भूमि व्यवस्थापन रोजगारी सुशासन तथा आर्थिक नीतिसँग सम्बन्धित माग तत्काल सम्बोधन हुन नसक्दा विभिन्न समूह सड़कमा उत्रिएका छन् शिक्षक स्वास्थ्यकर्मी निजामती कर्मचारी किसान सुकुम्बासी उद्योगी व्यवसायी लगायतले भूमि व्यवस्थापन पेशागत अधिकारको ग्यारेन्टी रोजगारी सबल आर्थिक नीति सुशासनसम्मका आवाज उठाइरहेका छन् यी माग नयाँ होइनन् तर नयाँ सरकारलाई छिटो सम्बोधन गर्न दबाव दिन उनीहरू आन्दोलित भएका हुन् सरकार वार्ता र सम्वाद मार्फत समाधान खोज्ने प्रयासमा छ आन्दोलनको दायरा विस्तार हुँदै जाँदा सरकारको निर्णय क्षमता र संकट व्यवस्थापन कौशलमाथि पनि परीक्षा शुरू भएको छ शिक्षा ऐनको प्रतीक्षामा रहेका शिक्षक विद्यालय कर्मचारी विद्यार्थी विद्यालय व्यवस्थापन समिति शैक्षिक परामर्शदात्री निकाय लगायत सरकारवालाहरू सरकारले शिक्षा नियमावली 10 संशोधन गरेपछि निराश तथा राहत शिक्षकको व्यवस्थापन गर्न सेवा सुविधामा सुधार गर्न दबाव दिएर आन्दोलनमा छ महासंघका महासचिव तुला बहादुर थापाले शिक्षकहरूले पटक पटक सरकारसँग सम्झौता गरे पनि कार्यान्वयन नभएको आरोप लगाएका छन् शक्तिशाली सरकारले ऐन ल्याएर विद्यालय शिक्षाको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्नेमा शिक्षकहरूको जोड़ छ सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी प्रारम्भिक बाल विकास र संघीय शिक्षण सिकाई अनुदानका शिक्षक तलब सेवा सुविधा सम्मानजनक नगरिएको भन्दै आन्दोलनरत छन् भने अहिले बालिन्द्र नेतृत्वमा सरकार गठन भए यता विभिन्न पेशागत सामाजिक र राजनैतिक समूह आफ्ना माग राखेर आन्दोलनमा सक्रिय भएका छन् आन्दोलनले दबावमा सरकार शीर्षकमा नागरिक दैनिकमा यो खबर छ
3: चौतर्फी निराशाबीच झण्डै दुई तिहाई बहुमतको सरकार बन्दा धेरैले देशले नयाँ गति लिने आशा गरेका थिए जेएनजी विद्रोहले ल्याएको राजनीतिक उथलपुथलपछि 35 वर्षीय बालेन्द्र शाह कार्यकारी नेतृत्वमा पुगेका थिए सय शासकीय सुधारका कार्यसूची सहित अघि बढ़ेको सरकारले 100 दिन पूरा गर्दा नगर्दै आन्दोलनबाट घेरिएको छ सरकारका निर्णयले सुकुम्बासी करार कर्मचारी विद्यार्थी शिक्षक शैक्षिक परामर्शदाता सड़कमा उत्रिएका छन् भने चिकित्सक किसान र मिटर ब्याज पीड़ितका मुद्दा सम्बोधन नहुँदा उनीहरू पनि आन्दोलित छन् बालिन सरकारबाट सबैभन्दा धेरै पीड़ित भए उपत्यका नदी किनारमा बस्दै आएका भूमिहीन सुकुम्बासी एवं अव्यवस्थित बसोबासी सरकार बनेको एक महिना नपुग्दै 11 वैशाखबाटै सुकुम्बासी बस्ती हटाउन थालियो दुई दिनको म्याद समेत नदिएर बस्ती डोजर लगाएर भत्काइयो त्यतिबेला वास्तविक सुकुम्बासीलाई 15 दिनमै व्यवस्थापन गर्ने भनिएको थियो तर 3 महिनासम्म पनि वास्तविक भूमिहीनको पहिचान गर्न पनि सकेको छैन होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई पनि हटाइएको छ देशैभर डोजर आतंक मचाइयो त्यसको विरोधमा देशैभर सुकुम्बासी आन्दोलनमा उत्रिएका छन् सरकारले करार सेवाका हजारौं कर्मचारी हटाउने तयारी गरेपछि सिंहदरबारभित्रै धरना र घेराउ शुरू भएको छ यता सरकारले सरकारवालासँग छलफलै नगरी ल्याएको शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावलीका कारण सो क्षेत्र पनि आन्दोलनमा उत्रिएको छ गत वर्ष सरकारसँग भएको नौबुधे सहमति कार्यान्वयन नभएपछि नेपाल शिक्षक महासंघ पुनः आन्दोलनको तयारीमा छ सरकारले अध्यादेश मार्फत विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने र स्वभियोग खारेज गर्ने नीति लिएपछि विद्यार्थी संघ संगठन आन्दोलनमा उत्रिएका छन् विभिन्न सात मुद्दे माग राखेर डाक्टरहरू पनि सड़कमा उत्रिएका छन् र उनीहरूले माइती घरमा प्रदर्शन गरेका छन् यता निजी संचार माध्यमलाई आर्थिक नाकाबन्दी लगाउने गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले 3 तहका सरकारी कार्यालयलाई परिपत्र पठाएपछि मीडिया क्षेत्र आन्दोलनमा उत्रियो सरकारी सूचना तथा विज्ञापन सरकारी माध्यममा मात्र प्रकाशन प्रसारण गर्न पाउने गरी सरकारले 18 चैतमा परिपत्र जारी गरेको थियो सय दिनमै बढ़्यो सड़कमा असन्तोष शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
2: संघीय सत्ताबाट बाहिरिए पनि प्रदेश सरकार मार्फत आफ्नो राजनैतिक प्रभाव कायम राखेको नेकपा एमाले यति बेला प्रदेश सत्ताबाट समेत विस्थापित हुने संघारमा पुगेको छ। केन्द्रीय स्तरमा नेपाली कांग्रेसले नेकपा एमालेसँगको सत्ता सहकार्य तोड्ने निष्कर्ष निकालेपछि यसको प्रत्यक्ष असर प्रदेश सरकारहरूमा परेको हो। देशका सात मध्ये छवटा प्रदेशमा कांग्रेस एमाले समीकरण भत्किने अवस्थामा पुगेको छ भने नयाँ सरकार गठनका लागि कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी बीच सम्वाद पाकिएको छ। मुख्य गरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा सत्ता समीकरण परिवर्तनको औपचारिक प्रक्रिया नै शुरू भइसकेको छ। बागमती लुगण्डकी लुम्बिनी र कोशी प्रदेशमा पनि भित्रभित्रै नयाँ गठबन्धनको कसरत तीव्र पारिएको छ। सत्ता टिकाउन जे पनि सम्झौता गर्ने दिन गएको भन्दै कांग्रेसले एमालेलाई सत्ताबाट बाहिर राख्ने रणनीति अख्तियार गरेपछि नेपाली राजनीतिले नयाँ कोर्स लिन लागेको स्पष्ट संकेत देखिएको छ। सत्ता समीकरण फेरबदलको सबैभन्दा ठूलो धक्का कर्णाली र सुदूरपश्चिम प्रदेशमा देखिएको छ। कर्णाली प्रदेशमा एमालेका मुख्यमन्त्री यामलाल कणेल विरूद्ध बिहिबार अविश्वासको प्रस्ताव दर्ता भएको छ। कांग्रेसका पाँच र नेकपाका दश गरी पन्ध्रजना सांसदहरूले संविधानको धारा 188 धारा 4 बमोजिम अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। प्रस्तावमा कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सारिएको छ। बुधबार मात्रै कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। यस्तै कर्णाली र सुदूरपश्चिममा हतारो देखिए पनि अन्य केही प्रदेशमा भने राजनीतिक दलहरू पर्खर हेरको अवस्थामा छन्। बागमती प्रदेशमा मुख्यमन्त्री इन्द्रबहादुर बानिया नेतृत्वको सरकारमा रहेका एमालेका छजना मन्त्रीहरू बिहिबार सामूहिक राजीनामा दिने तयारीमा थिए, तर एमालेको केन्द्रीय तहबाट तत्काल राजीनामा नदिन निर्देशन आएपछि उनीहरू राजीनामा पत्र गोजीमै राखेर फर्किएका छन्। बागमतीमा कांग्रेस र एमाले बीचको खटपट बढ़दै जाँदा नेकपाले आफ्नो नेतृत्वमा सरकार दावी गर्ने रणनीति बनाएको छ। एक वर्ष अघिसम्म नेपाली राजनीतिमा बलियो पकड़ राखेको एमाले पछिल्ला दिनमा तीव्र रूप

0: सचिवको सुविधा बिउताउने निर्णय गरेको छ। सुशासन र फजुल खर्च कटौतीको चर्को नारा दिँदै आएको वर्तमान सरकारले बिहिबार मन्त्री परिषद बैठक मार्फत यस्तो निर्णय गरेको हो। यसअघि खर्च कटौती गर्ने उद्देश्यले सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचीमा हेरफेर गर्दै सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। तत्कालीन समयमा रोकिएको उक्त सुविधालाई सरकारले पुनः ब्युत्याएसँगै राज्य कोषमा थप आर्थिक भार थपिने निश्चित भएको छ। सांसदले स्वकीय सचिव राख्न पाउने सुविधा ब्युतिएसँगै सांसदहरूले योग्यताका आधारमा विज्ञ कर्मचारी राख्छन् वा विगतकै जस्तो भान्जा भान्जी भर्ती गर्ने परिपाटीलाई निरन्तरता भन्ने बहस पनि शुरू भएको छ। यो व्यवस्थाले सांसदहरूको कार्यक्षमता बढ़ाउँछ कि आफ्ना सालासाली भान्जा भान्जी दलका कार्यकर्ता वा अन्य कसैलाई सरकारी ढुकुटीबाट पाल्ने रोजगारी केन्द्र बन्छ भन्ने प्रश्न समेत उठेको छ। अहिलेसम्म संसद सचिवालयले स्वकीय सचिव नियुक्त गर्दा कुनै न्यूनतम शैक्षिक योग्यता तोकेको छैन। विगतको अभ्यास हेर्दा 10 कक्षा पढ़ेका कार्यकर्ता वा नातेदारलाई राज्य पत्रांकित तृतीय श्रेणी सरहको तलब खुवाउने गरिएको तथ्य संसद सचिवालयको अभिलेखमा छ। निजामती सेवामा शाखा अधिकृत बन्न न्यूनतम स्नातक उत्तीर्ण हुनुपर्छ र कठिन परीक्षा पार गर्नुपर्छ, तर सांसदको तोक आदेशका भरमा कुनै पनि योग्यता नभएको व्यक्तिले सो सरहको राज्य कोषको सेवा सुविधा पाउनु सुशासनको ठाडो उपहास हुने विज्ञहरूको भनाइ छ। स्वकीय सचिव नियुक्ति प्रक्रियामा कुनै खुला प्रतिस्पर्धा वा विज्ञापन हुनु हुँदैन। सांसदले संसद सचिवालयलाई आफ्नो अनुकूलको मान्छेको नाम सिफारिश गरेकै भरमा नियुक्ति र सरकारी बैंक खातामा तलब जाने व्यवस्था छ। यसले योग्य र क्षमतावान युवाहरूलाई पाखा लगाएर आफ्नालाई मात्रै भर पोषण गर्ने बाटो खुला गर्ने भएकाले योग्यता र नियुक्ति प्रक्रिया सम्बन्धी कार्यविधि बनाएर मात्र नियुक्ति गर्ने काम गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन्। संसदमा स्वकीय सचिव हुनु आफैमा नराम्रो होइन, तर यसको छनौट प्रक्रिया पारदर्शी हुनुपर्छ। सांसदहरूलाई कानून निर्माणमा सघाउन बौद्धिक र प्राविधिक रूपमा दक्ष जनशक्तिको खाँचो हुन्छ। यस्तो व्यवस्था नातेदारलाई जागिर खुवाउने माध्यम मात्र बन्यो भने विकृति निम्तिन्छ भन्दै कतिपय बौद्धिक तहका पूर्व सांसदहरूले चिन्ता पनि व्यक्त गरेका छन्।
1: वैदेशिक रोजगारीका क्रममा आर्थिक वर्ष 2082/83 1600 नेपाली कामदारको ज्यान गएको छ। वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्ष 2082/83 मृतकका परिवारलाई दिएको क्षतिपूर्तिका आधारमा उक्त संख्या सार्वजनिक गरेको हो। बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका 1600 मध्ये 1323 जनाका आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइसकेको र बाँकीलाई उपलब्ध गराउने प्रक्रियामा रहेको जनाएको छ। वैदेशिक रोजगारीमा जाने कामदारको संख्यासँगै मृत्यु हुनेको संख्या पनि बढ़िरहेको देखिएको छ। आर्थिक वर्ष 2081/82 1583 जना नेपालीले ज्यान गुमाएका थिए। गत आर्थिक वर्षको मृत्यु तथ्याङ्कले मासिक औसतमा करिब 54 र दैनिक औसत 5 जनाले ज्यान गुमाएको देखाएको छ। प्रति मृतक परिवारलाई 10,00,000 रूपियाँ आर्थिक सहायता उपलब्ध गराउने बोर्डले गत वर्ष मृतकका परिवारलाई 1,32,30,00,000 रूपियाँ उपलब्ध गराएको बताएको छ। वैदेशिक रोजगारका क्रममा ज्यान गुमाउने मध्ये करिब 12% नेपाली कामदारले आत्महत्याको बाटो रोजेको देखिएको छ। बोर्डका अनुसार अघिल्लो वर्ष वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका 1273 जना मध्ये 147 नेपाली कामदारले आत्महत्या गरेका थिए।
0: आर्थिक वर्ष 2082/83 सरकारले पूँजीगत खर्चका लागि छुट्याएको बजेटको आधा रकम पनि खर्च गर्न सकिन। सरकारले 4,87,88,00,000 रूपियाँ पूँजीगत खर्च छुट्याएकामा 31 असारसम्म 1,90,00,000 रूपियाँ मात्र खर्च भएको छ। यो वार्षिक लक्ष्यको 46.79% मात्र हो। आर्थिक वर्ष 2082/83 पूँजीगत खर्च 6 वर्ष यताकै कम हो। यसअघि आर्थिक वर्ष 2076/77 कोविड लगायतका कारण वार्षिक लक्ष्यको 46% मात्र पूँजीगत खर्च भएको थियो। त्यो वर्ष पूँजीगत खर्चका लागि 4,08,00,000 विनियोजन गरिएकामा 1,89,00,000 मात्र खर्च भएको थियो। त्यस यता एक वर्ष 57% र बाकी 4 आर्थिक वर्षमा 60%-65% का बीचमा पूँजीगत खर्च भएको थियो।